0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 MHz।
2: तपाईँ यति बेला रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ। हाम्रो स्टुडियोको घडीमा बिहानको 6:35 बजेको छ। अब सुन्न सक्नुहुन्छ समाचार सेरफेरो।

0: सामुदायिक रेडियो रेडियो बिहानी 97.6 मेगाहर्जको बिहान 6:35
1: रेडियो बिहानी 97.6 मेगा
2: नेपालका वरिष्ठ विशेषज्ञ डाक्टरहरूबाट सामान्य समस्यादेखि जटिल रोगसम्मको सफल उपचार गजुरी अस्पतालमा।
3: दैनिक रूपमा ज्वरो आउने, खोकी लाग्ने, पुरानो दम, मोटो दुख्ने, पुरानो ग्यास्ट्रिक, पेट फुल्ने, अल्सर, मृगौलाको पत्थरी, पिसाब पोल्ने, महिलाहरूको महिनावारी गडबडी, सानो पेट दुख्ने, युनाङ्गमा घाउ खतिरा आउने, सेतो पानी बग्ने, हाड जोड्ने भाँचिएको या मर्किएको, छमछम गर्ने एवं कम्मर दुख्ने, घुँडा दुख्ने वा सुन्निने समस्याहरूको परीक्षण,
2: चिलाउने, छालामा देखिएको दुबी, दाद, लुतो, कोठी, त्यस्तै नाक कान घाँटी सम्बन्धी समस्याहरूको सफल उपचारका साथै बाल बालिकामा भएको समस्याको समाधानका लागि गजुरी अस्पताल, गजुरी 1 गजुरी बजार धादिङ, फोन 010-40-23-29।
4: प्रबन्ध निर्देशक राम कार्की, मोबाइल 98-4-50-89-394।
5: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
6: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
5: ल त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
6: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
5: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ, सम्पर्क नम्बर 98-49-24-31-11, 98-49-24-31-11। विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट, सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64, 98-41-68-67-64।
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।
7: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि। हेर्नुहोस्, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगर।
8: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थेँ। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु, खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै गऱ्यौँ।
9: वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन्स चोक नारायणगढ, मोबाइल 98-550-50-934, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ, 98-512-40-934।
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: रेडियो बिहानी 97.6 मेगाहर्ज।
1: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
2: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
3: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
1: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
3: ल भाइगो हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
2: किन नि बाबा?
3: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
2: हस् बाबा।
4: कृष्ण सप्लायर्स दार्जिलिङ स्थित पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
5: सम्पर्क मोबाइल 97140131429।
2: बुढा आज इन्टरभ्यू थियो, के भयो त?
6: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
2: होइन, के भन्छ, कसरी नि?
6: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
7: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर, हामी कहाँ स्कुल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोप्राइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 9849185810, 9849185810।
8: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
9: होइन सर, के सोचिरहनु भएको छ?
8: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
9: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
10: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
8: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका तिन बेच बजार धादिङ, सम्पर्क नम्बर 9851108778 र 9908878778।

0: पावरवाला चस्मा जस्तो भने त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
1: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा।
0: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
1: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
0: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 9843062616 र 9810323354।
1: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
2: रेडियो बिहानी 97.6 MHz।
3: बुढी हेर त लाऊ।
4: आहा कति राम्रो मङ्गलसूत्र कहाँबाट ल्याएको?
3: कहाँबाट हुनु नि? मैले दिदी बहिनी सुनसारी गरगहना उद्योगबाट ल्याएको नि।
4: हजुर हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना अर्डर अनुसार तयार गरिन्छ।
3: दिदी बहिनी सुनचाँदी गरगहना उद्योग नीलकण्ठ नगरपालिका वडा नम्बर 3 शान्त बजार धादिङ प्रोप्राइटर मेनुका बराइली सम्पर्क नम्बर 9818-3274-73 9861-7549-88 9861-7549-88।
5: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन?
6: त्यो त फाटिस दिने बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा?
7: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
5: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
7: ल भाइको हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
6: किन नि बाबा?
7: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
6: हस् बाबा।
8: कृष्ण सप्लायर्स धादिङ बिस्ती पुछार बजार प्रोप्राइटर कृष्ण तिबल सिन्हा
9: सम्पर्क मोबाइल 9741-0130-429।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार फोन नम्बर 9141-6867-64 9141-6867-64।

0: नया नेपालको नया रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।
2: अहिले तपाईं सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भू, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा।

0: वैदिक विधि द्वारा गरिन्छ।
1: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 98451 75223 र 98056 75223। पुनश फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
1: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
0: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
1: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
0: वास्तुशास्त्र सम्बन्धी परामर्श,
1: घर घडेरीको माटो परीक्षण,
0: विदेश यात्राको समस्याको समाधान,
1: वैवाहिक समस्याको निराकरण,
0: व्यापार व्यवसायमा भएका बाधा,
1: निसन्तान सम्बन्धीका समस्याहरू,
0: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
1: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
0: पितृ उद्धार,
1: ग्रह अनुसार रत्न र कवच धारण,
0: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
1: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 98451 75223 र 98056 75223। पुनश फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ। आफ्नो अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
3: यो आवाज हो सर्वर रेडियो नेटवर्कको।

प्रातःकालीन नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सदाझैँ आज पनि उपस्थित भइसकेका छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौं आजका तिथिमिति पञ्चाङ्ग मेष आदि बाह्र राशिफल। राशिफल पछि हामीले तपाईँको भूत वर्तमान र भविष्यको विषय पनि जानकारी पनि दिने गरेका छौं। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, कालसर्पयोगका समस्या, मांगलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रह र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गराउने गरेका छौं। 9845175223 र 9806575223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गराउने गरेका छौं। 9845175223 र 9806575223 नम्बरमा तपाईँहरूले आफ्नो र आफन्तको बारेमा, ग्रह र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गराउने गरेका छौं। कुनै पनि जिज्ञासा रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क पनि गर्नुहोला। र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँहरूले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 MHz भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 MHz राधानगर 2 टाँडीबाट, इच्छाकामना एफएम 102.4 MHz इच्छाकामना कुरिनटार चितवनबाट, रेडियो साहिनो 99.8 MHz चनौली चितवनबाट, हाम्रो राति एफएम 88.8 MHz भण्डारा चितवनबाट, रेडियो भरतपुर 105.2 MHz भरतपुर चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 MHz सुनवल नवलपरासीबाट, सामुदायिक रेडियो दुधरी एफएम 97.2 MHz दुधरी सिन्धुरीबाट, रेडियो होलेरी एफएम 102.5 MHz सोलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 MHz सिलिबाङ रोल्पाबाट, सामुदायिक रेडियो रेडियो मकनपुर 101.3 MHz सेटुना मकनपुरबाट, रेडियो वर्षा 91.1 MHz मुलंगवा नगरपालिका सर्लाईबाट, नारायणी एफएम 103.8 MHz वीरगंज पर्सबाट, सामुदायिक रेडियो रेडियो बिहानी 97.6 MHz नीलगन्ती धादिङबाट, सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 MHz गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 MHz पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग पनि गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9806575223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासा रहेका छन् भने तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासा रहेका छन् भने सम्पर्क भने तपाईँले गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु। आजको तिथिमिति अनि पञ्च

जन्मिति 2083 साल भदौ महिनाको आज 81 गते तदनुसार ईस्वी सन् 2026 सेप्टेम्बर आज 6 तारिक सक सम्वत 1948 नेपाल सम्वत 1146 गुलागा रौद्र नामक सम्वत दक्षिणायन वर्ष ऋतु आज आइतबार भाद्र कृष्ण पक्ष तिथि रहेको छ आज दशमी तिथि रहेको छ नक्षत्रमा रहेको छ आद्रा नक्षत्र योगमा रहेको छ सिद्धि योग कर्णमा रहेको छ वणिजकरण रहेको छ बिहानको 7:38 तदुपरान्त भद्राकरण यस्तै गरेर चन्द्रमा आज मिथुन राशिमा श्री सूर्यनारायण चाहिँ सिंह राशिमा आनन्दादि योगमा आज ध्वंस योग रहेको छ आज बिहान सूर्योदय 5:45 भयो भने सन्द सूर्यास्त 6:17 हुनेछ आजको दिनमा घड़ी 12:32 परा रहनेछ आज अगस्तोदय भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ यी त भए आजका तिथिमिति पञ्चाङ्ग पालन रहेको छ आजको समय यानि कि आजको शुभ समय अशुभ समय लाभ समय के कस्तो रहन्छ भन्ने विषयमा विशेष रहन्छ आजको कार्यबेला यानि कि अशुभ समय भनिरहेको छ दिउँसोको 12:01:58 दिउँसोको 1:36:13 कालबेला रहनेछ आजको लाभ बेला बिहानको 8:53:28 बिहानको 10:27:43 लाभ बेला आजको शुभ बेला रहेको छ दिउँसोको 1:36:14 दिउँसोको 3:10:28 शुभ बेला भनेर पञ्चाङ्गले उल्लेख गरेको छ यी त भए आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने म तपाईँलाई गराउनेछु ग्रह गोचर यानि कि सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन् त भन्ने विषयमा विशेष चर्चा सूर्य सिंह राशिमा चन्द्रमा मिथुन राशिमा मंगल मिथुन राशिमा बुध सिंह राशिमा बृहस्पति कर्कट राशिमा शुक्र तुला राशिमा शनि मीन राशिमा राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन् अहिले यतिखेर जन्मिएका शिष्यहरूको राशि मिथुन राशि आउँछ आद्रा नक्षत्रको दोस्रो चरण नाम आउँछ घनश्याम अथवा घनकुमारी नाम आउँछ आदिनारी नरगण परेको छ भनेर पञ्चाङ्गले उल्लेख गरेको छ कि त भए आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई विशेष रूपमा ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराएँ र अब भने पालो रहेको छ आजका दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेषादि 12 राशिफल

0: मेष राशि।
1: मेष राशि उनीहरुका लागि आजको दिन सहयोगीहरुले राम्रो साथ दिनेले चिटा काम सम्पादन हुन जानेछ। पुरुषार्थ द्वारा प्रतिस्पर्धीहरुलाई पछि पार्न सफल भइनेछ। उद्योग र व्यापारमा विशेष फाइदा उठाउन पनि सकिन्छ। गरिएका कर्मको छोटो समयमा उचित प्रतिफल पाइन्छ। स्रोत साधन जुट्नाले उद्योग र व्यापारमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ। मेहनतले दैनिकीमा परिवर्तन समेत ल्याउन सकिने खालको गुण राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि उनीहरूका लागि आजको दिन अवसर आए पनि आत्मविश्वासको कमीले पछि परिन्छ। शुभचिन्तकको भावनालाई व्यवस्था गर्दा दुःख पाइन्छ। हडबडले काम बिग्रिनेछ भने सानो गल्तीले मौका गुम्न सक्छ। बोलीको गलत अर्थ लाग्नले वाद विवादमा पर्ने सम्भावना रहेको छ। अध्ययनमा त्यति समय दिन नसकेला अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नु परे पनि बुद्धि लगाउँदा लक्ष्य पहिचान गर्न पनि सकिने खालको योग भइ राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि उनीहरूका लागि आजको दिन तारिफका काम सम्पादन हुनाले प्रशंसकहरू बढ्दै जानेछन्। ज्ञान कला र व्यक्तित्व निखार्ने समय रहेको छ। आकर्षण उपहारले उत्साह जगाउनेछन्। विभिन्न अवसर पछ्याउनेछन्। साथीभाइ र आफन्तजनसँग रमाइलो भेटघाट हुनेछ। स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। लक्ष्य अनुसार समयमै काम सम्पादन हुँदै जाँदैछन्। पहिलेको सफलताले पनि काममा विशेष अवसर दिलाउन सक्ने योग राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूका लागि आजको दिन समयमा होस नपुग्नाले व्यवहारमा पछि परेला। आफ्नाबाटै टाढिनु पर्ने परिस्थिति आउन सक्छ। अवसरका लागि निकै दौडधुप गर्नुपर्नेछ। समय दिन नसक्दा बन्न लागेको कामसम्म बिग्रिन सक्छ। व्यापार व्यवसायमा लगानी बढाउनु पर्ला। भइपरि आउने खर्चले चिन्ता बढाउन सक्छ। तत्काल फाइदा लिँदा भविष्यमा नोक्सान हुने योग रहेको छ। धेरै मेहनत परे पनि थोरै मात्र फल प्राप्त हुने योग राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूका लागि आजको दिन आय आर्जनका स्रोत बढ्दै जाँदैछन्। नैतिक र काममा पनि उल्लेख फाइदा नै हुनेछ। तैपनि अवसर व्यवधानको बीचबाट कर्मयोग अघि बढ्नेछ। दिगो काममा लगानी गर्ने मौका मिल्नेछ। तर उपलब्धि हात पार्नमा बढ़ी श्रम गर्नु पर्ला। पहिलेको नतिजा कमजोर देखिनाले काम देखाउनु पर्ला। आफ्नो उपलब्धिमा अरूले दावी गर्न सक्छन्। आंशिक लाभांश अरूलाई सुम्पिनु पर्ने पनि हुन सक्ने योग राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूका लागि आजको दिन प्रतिष्ठित काम गर्ने अवस्था प्राप्त हुनेछ। मेहनतले लक्ष्यमा पुर्याउनेछन्। नामदाम इनाम कमाउने बेला रहेको छ। पदीय जिम्मेवारी प्राप्त हुने सम्भावना रहेको छ। समुदायका हितमा लोकप्रिय काम गर्न सकिन्छ। नोकरी र व्यापार व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुने समय रहेको छ। छोटो समयमा पुरुषार्थी काम सम्पादन हुँदै जाँदैछन्। प्रयत्न गर्दा दिगो कामको जग बसाउन पनि सफल हुने योग राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
3: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नारी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, कालसर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
4: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845572223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
1: तुला राशि उनीहरूका लागि आजको दिन परिस्थितिवश आफ्ना काममा अरूले फाइदा उठाउन सक्ने योग भने रहेको छ। अस्वस्थताले काममा जुट्न बाधा पर्ने योग रहेको छ। सदिचारले अभिप्रेरित हुनेहरूलाई भाग्यले साथ दिनेछ। असल मित्र र शुभचिन्तक वा जीवनसाथीको सहयोग प्राप्त भइरहने खालको योग रहेको छ। धेरै आमदामी नभए पनि व्यापार व्यवसायमा सामान्य रूपमा चल्दै जानेछ। बिग्रियो काम दोहोर प्रयत्न गर्नुपर्ला। सेवामूलक काममा प्रवृत्त हुने खालको योग भइ राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि उनीहरूका लागि आजको दिन व्यस्तता बढ्नेछ भने शरीरमा कमजोर भएको अनुभूति हुनेछ। गोप्य सूचना बाहिरले घरेलु तथा सामाजिक समस्या आउन सक्छ। स्वास्थ्यको लागि आहार विहारमा ध्यान पुर्याउनु होला। कामको चाप पनि बढ्न सक्छ, प्रत्यक्ष नतिजा कमजोर देखिनाले काम देखाउनु पर्ला, समयको तालमेल नमिल्ला, योजना सम्पूर्ण नहुन सक्छ, आफ्नो क्षेत्रमा पनि अरूले हस्तक्षेप गर्न सक्ने योग राशि वृश्चिकलाई आजको दिनमा विशेष देखिएको छ। धनुराशि उनीहरूका लागि आजको दिन पहिलेको सफलताले हौसला जमाउनेछ, नयाँ कामको प्रस्ताव आउँदै जानेछन् भने सात दिनहरू बढ्दै जानेछन्। काम बढ्नुको साथै धन लाभ हुनेछ, विश्वका आफन्तजनसँग रमाइलो भेटघाट हुनेछ, विगतका कमी कमजोरीलाई सुधार गर्ने मौका मिल्नेछ, लगनशीलताले लक्ष्यमा पुर्याउनेछ, विशेष उपहार प्राप्त हुन सक्छ, मित्रता प्रेमको बन्धन कसिलो भएर जानेछ भने दिगो कामको जग बसाउने समय पनि राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि उनीहरूका लागि आजको दिन स्वास्थ्य सबल बन्नुको साथै काममा उत्साह जाग्नेछ, चुनौती पन्छाएर पनि काम बढाउन सकिन्छ, शत्रुहरू किरणा लाग्दै जानेछन् भने प्रतिस्पर्धा विजयी भइनेछ, ईर्ष्या गर्नेहरू हार खानेछन्, व्यापार लगायत अर्थ लाभ हुने योजना प्रारम्भ गर्ने समय रहेको छ, यात्राको प्रक्रिया अघि बढ्न र खर्च हुन सक्छ, आफ्नो उपलब्धिमा अरूले दावी गर्ने सम्भावना रहेकाले गोपनीयतामा विशेष ध्यान पुर्याएर अगाडि बढ्दा राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूका लागि आजको दिन परिस्थिति अनुसार चलन नसक्दा अलि पछि परिन्छ, समय तालिका नमिल्दा आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन्, स्वास्थ्यको लागि खानपानमा ध्यान दिनुहोला, अध्ययनमा त्यति समय दिन नसकेला, नियमित काम व्यापार व्यवसायमा सामान्य रहनेछ, अस्वस्थतामै चल्दै जाँदैछन्, महत्वाकांक्षा पूरा नभए पनि पहिलेको उपलब्धि जोगाउन सफल भइनेछ, आर्थिक स्थितिमा सामान्य सुधार आउने योग राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि उनीहरूका लागि आजको दिन हतारको निर्णयले काम बिग्रनेछ, महत्वाकांक्षी योजनामा आफ्नोले बाधा पुर्याउलान्, बेसुरमा दिएको वचनले अवसर पार्ने हुँदा सजग रहनु पर्ला, खराब व्यक्तिको संगतिले समस्या निम्ति आउनेछ, निर्णायक मूडमा दुविधा उत्पन्न हुने समय रहेको हुँदा हतारमा निर्णय नलिँदा राम्रो हुनेछ, हिस्सेदारीसँग असमझदार बन्नाले पहिलेको समझदारहरू भङ्ग हुन सक्छ, साइनो गाँस्नेहरूसँग सावधान रहेर अगाडि बढ्दा राशि मिल्ला आजको दिन विशेष देखिएको छ।
0: अहिले तपाई सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु, मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग राशिफल भू वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
1: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नारी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, कालसर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9845572223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ। के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: के तपाईँ भूत, वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
4: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
3: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
4: वास्तुशास्त्र सम्बन्धी परामर्श,
3: घर घडेरीको माटो परीक्षण,
4: विदेश यात्राको समस्याको समाधान,
3: वैवाहिक समस्याको निराकरण,
4: व्यापार व्यवसायमा भएका बाधा,
3: निसन्तान सम्बन्धीका समस्याहरू,
4: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
3: नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण,
4: पितृ उद्धार,
3: ग्रह अनुसार रत्न र कवच धारण,
4: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
3: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9845572223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ। आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
5: यो आवाज हो सर्वर रेडियो नेटवर्कको।

0: रवि सम्बन्धी पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी भनि गराइसकेका छौँ। आजका तिथि मिति पञ्चाङ्ग मेषादी बाह्र राशिफलका विषयमा जानकारी हामीले तपाईँलाई गराइसकेका छौँ र अब भने पारा रहेको छ तपाईँको भूत वर्तमान अनि भविष्यको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारी भने हामी तपाईँलाई गराउनेछौ। कुनै पनि जिज्ञासा रहेका छन् भने फोन गर्नुहोस्। आफ्नो र आफन्तको विषयमा ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने हामी तपाईँलाई गराउनेछौँ। कोही मित्र आइसक्नु पनि भएको छ कार्यक्रम ज्योतिष वास्तुमा स्वागत गरौं। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते।
1: नमस्ते
0: हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: हो रुकुमबाट गुरुआ। नमस्ते।
0: नमस्ते रुकुमबाट। रुकुम कुन ठाउँबाट बोल्दै हुनुहुन्छ?
1: पूर्वी रुकुमबाट।
0: पूर्वी रुकुम कुन ठाउँ? पूर्वी रुकुमको गाउँको नाउँ?
1: भुमेनाउबाट। हजुर,
0: अनि कसको विषयमा हेर्न चाहनुहुन्छ रुकुमबाट?
1: मेरै विषयबाट।
0: रुकुमतिर कतिको सुन्नुहुन्छ कार्यक्रम ज्योतिष वास्तु?
1: सुन्छौँ सुन्छौँ गुरुआ।
0: दिनदिनै सुन्नुहुन्छ?
1: हजुर।
0: कसको विषयमा? आफ्नै विषयमा भन्नुभयो?
1: मेरो विषयमा गुरुबा।
0: जन्ममिति भन्नुहोस् त तपाईँको कति हो?
1: 2030 साल।
0: 2030 साल,
1: 4 महिना 5 गते शनिबार 4:30 बजे।
0: हजुर, 4:30 बजे।
1: हजुर,
0: 2030 साल 4 महिना 5 गते शनिबार पर्दैन त?
1: आमाले त्यही भन्नुहुन्थ्यो, यो 5 गते भन्नुहुन्थ्यो।
0: हो, अनि 4:30 बजे बिहानको कि बेलुकाको?
1: बेलुकाको।
0: बेलुकाको
1: हजुर।
0: 4 गते 5 गते होइन कि?
1: खै त्यही भन्नुभयो आमाले, त्यसको देऊ पोहोरको साल पार्टी गएर।
0: अनि बार चाहिँ शनिबार हो कि पक्का होइन?
1: शनिबारै भन्नुहुन्थ्यो।
0: नारायणको नाम के आउँछ तपाईँको?
1: हबाट आउँछ, हस्तिर भन्ने।
0: हो, हबाट आउँछ।
1: हजुर,
0: मिलेन त?
1: मिलेन।
0: हजुर, 30 साल होइन कि?
1: 30 साल भन्नुहुन्थ्यो र?
0: हो
1: हजुर,
0: 31 साल।
1: म यो हजुर, यो म अब यही साउनमा तिर उति 52-53 होइन 54 लाग्यो अब।
0: त्यही त, तपाईँको 31 साल हो के? कस्तो कुरा नबुझ्नु भएको?
1: 31 सालै हेरिदिनुहोस् त। त्यही भएपछि
0: तपाईँको जन्मेति मैले मिलाइदिनु पर्ने?
1: मलाई 30 साल भन्नुभयो, 29 31 रहेछ। त्यही
0: 31 साल हो है?
1: हजुर हजुर,
0: 2031 साल श्रावण शुक्ल पक्षको शनिबार द्वितीय तिथिमा जन्म। राशि तपाईँको कर्कट राशि हो कि होइन? हजुर, मध्यनाडी देवगण परेको छ। नाम आउँछ डाबाट अथवा हबाट एउटै हो?
1: हजुर, हबाटै छ नाम।
0: हजुर, घातकमा परेको छ तिथि द्वितीय सप्तमी द्वादशी बुधबार घातक नम्बरमा 7 नम्बर राशिमा वृष राशि घातक छ।
1: हजुर,
0: अलिक छिटो रिसाउनु हुँदो रहेछ क्या तपाईँ, हो कि होइन?
1: हजुर,
0: बुढासँग श्रीमानसँग ग्रह मिल्दो रहेनछ।
1: हजुर,
0: झगडा परिराख्ने रहेछ अलिक छिटो बानी छ, यसलाई पम्प गर्नु कन्ट्रोल गर्नु। सपना पनि नराम्रो नराम्रो सपना देख्नु हुँदो रहेछ। हजुर, सपना पनि नराम्रो देखिन्छ। तपाईँलाई नाम दोष परेको छ, कालो सर्पयोग भन्छ, आंशिक रूपमा छाया परेको छ। नाकको पूजा गर्नु पञ्चमी तिथिमा गर्ने, तिथिमा गर्ने हो, 12 होइन, नाग पञ्चमीमा गर्नु है।
1: हजुर,
0: राम्रो हुन्छ। अलिकति नसामा समस्या, पेटमा समस्या, पाठे घरमा समस्या, महिनावारीमा समस्या देखिन्छ।
1: हजुर हजुर,
0: तपाईँको पानी अलि धेरै पिउने गर्नु, पानी
1: हजुर
0: राम्रो हुन्छ। कृषि सम्बन्धी खेती किसानी राम्रो फाइदा हुन्छ
1: तपाईँको
0: लागि चाहिँ। यहाँबाट हेर्दा अहिले तपाईँलाई दशा चलेको छ, यहाँबाट हेर्दा उल्का अर्को ग्रह चलेको छ चन्द्रमा। पैसा पैसाहरू जता दियो पैसा उठ्दैन, पैसा खाइदिने छन् मान्छेले।
1: अनि
0: आफूले लिएको ठाउँमा फेरि तिर्न पनि सकिँदैन, गाह्रो गाह्रो हुन्छ देखाउँछ। छोरा छोरीसँग सम्बन्ध राम्रो छ, नराम्रो छैन। अलिकति तपाईँको ग्रह चाहिँ कमजोर कमजोर देखिया छ। एकपटक सत्यनारायणको पूजा लाउने, नागको पूजा गर्ने गर्नु पर्यो क्या तपाईँले है?
1: हजुर,
0: त्यति गर्नुभयो भने राम्रो हुन्छ तपाईँलाई। अरू के छ ल भन्नु? अब
1: अरू केही गराउँदछ कस्तो छ कुन दिशा कुन बार खुल्छ के छ राम्रो त्यहीहरू भेडा बाख्राहरू सम्पत्ति कस्तो के छ र कति सम्बन्ध गर त्यही
0: भेडा बाख्राहरू राम्रो छ थाप छ
1: हजुर
0: सम्पत्ति पनि राम्रो कमाउनु भएको छ पैसै पैसा छन् हातमा
1: भयो भने भन्नु रनमा पैसा भयो नि त्यो
0: पैसा नरहनलाई त नाक दोष परेको छ त्यसको रत्न कवच पाउँछ हामीसँग
1: हजुर
0: हो त्यो लाउनु पर्यो पैसा बचाउनको लागि पैसा त राम्रो छ हातमा पैसा आइरहन्छ के खाम के लाम भन्ने छैन जे लाउन मन लाग्यो भने झ्याप्प किनेर लाउन सकिन्छ ग्रह दशा राम्रा छन् घर उज्यालो छ तपाईँको घरमा राम्रो छ अलिकति श्रीमानसँग ग्रह नमिल्यो त्यो पनि तपाईँ रिसाउने भएर श्रीमान साह्रै सोझो पाउनुभयो तर झनक्क झनक्क रिसाउने श्रीमान पाउनुभयो सोझो साह्रै सोझो हो कि होइन अब आज भोलिको जमानामा यस्तो श्रीमान पाउन त गाह्रो छ नि अब तपाईँ नरिसाउनु है हाँसी हाँसी बोल्नु श्रीमानसँग बोल्दा
1: खै न त पहिलेबाट के बानी भयो गुरुबा यस्तै झन्छ रिस उठ्छ पहिलेबाट कम गर्छु भन्दा नि हुन्न त के गर्ने
0: अब त्यो त कम गर्नु पर्यो नि रिसायो भने त गर लागिहाल्छ अहिलेसम्म आफ्नो श्रीमानलाई माया गरेर अहिलेसम्म बोलाउनु नै भएको छैन ल बिहा गरेदेखिको
1: श्रीमानमा त्यसै हुनुहुन्छ श्रीमानमा त्यसै झन्किनुहुन्छ मन त्यसै झन्किने के गर्ने
0: श्रीमान त बिचरा सोझो मान्छे झन्किहाल्छ नि अलिअलि तपाईँ जतिको बाङ्गो हुनुहुन्न के अरे
1: तपाईँ
0: झुट पनि बोल्नुहुन्छ
1: हो
0: कि होइन झुट नबोल्ने नरिसाउने रिसायो भने गर लाग्छ तपाईँलाई फेरि राम्रो हुँदैन हाँसेर बोल्ने श्रीमानसँग हाँसेर बोल्ने श्रीमानलाई माया गरेर बोलाउने गर्नु गरेपछि तपाईँको राम्रो हुँदै जान्छ समस्याहरू कम आउँछ है
1: हजुर म कुन बार खुल्छ गुरुवा उतापट्टि जानु होला
0: जुन बार पनि खुल्छ दिन हेर्नुपर्छ पूर्व पश्चिम उत्तर दक्षिण कता जाने हो दिन हेरेर जानुपर्छ बार भन्दा पनि
1: कलर कुन राम्रो हुन्छ
0: तपाईँले त कलर सेतो कलर राम्रो हुन्छ घिउ कलर राम्रो कालो हुँदैन अरू भइहाल्छ छोराछोरीसँग सम्बन्ध राम्रो छ बुधबारको दिन लामो यात्रा नगर्नु बुधबारको दिन भेडा बाख्रा गाई भैँसी कुखुराहरू नकिन्नु नबेच्नु राम्रो हुँदैन ल अरू सिक्छ अब मिठो गरी बोल्नु श्रीमानसँग राम्रो भइहाल्छ है अहिले केही गर्नु पर्दैन नाकको पूजा गर्नु तपाईँले नाग पञ्चमीमा गर्ने सरस्वती पूजाको दिन गर्ने होइन नाग देवताको पूजा गर्ने खोलामा अथवा पनेरामा गएर पूजा गर्ने नागको एउटा नाग बनाउने एउटा नागिन बनाउने जौको पिठाको बनाइने हुन्छ गाईको गोबरको बनाइने हुन्छ है त्यसपछि नाग देवतालाई जलमा यसो राख्नु केराको पातमा अनि पूजा गर्नु केरा पाउँछ पाउँदैन तपाईँको गाउँतिर
1: पाउँछ पाउँछ गुरुबा अलि लेखेछ अलि थोर थोरा हुन्छ कमै हुन्छ धेरै हुनु
0: कमै हुन्छ
1: त्यो पञ्चमी आउँदा आउँदा गराएर पर्छ कि गुरुबा एउटै पञ्चममा गरे हुन्छ
0: पञ्चमी पञ्चमीमा गर्नु नाग पञ्चमीमा गर्नु सरस्वती पूजाको पञ्चमीमा गर्नु त्यसलाई श्री पञ्चमी भन्छ होइन अनि राम र सीताको बिहा भएको पञ्चमीलाई विवाह पञ्चमी भन्छ त्यसलाई त्यसमा गर्नु है राम्रो भयो तपाईँकोतिर पाउने धेरै पाउने चिज के हो त
1: के पाउँछ र गुरुबा यहाँ धेरै त धेरै धेरै पाउन्न फलफुलहरू केही हुन्न हो त गुरुबा त्यो मकै घोगहरू गहुँहरू जौहरू हो
0: ए ठिकै छ नि त अब मकै खाने जौ खाने गहुँ खाने कोदो खाने त्यही हो स्वास्थ्यलाई राम्रो हुने
1: हजुर कोदो फापर सबै बनाएर खरेपछि खेती गरेर त हुन्छ गुरुबा
0: सब रायोको सागहरू हुन्छन् तोरी पनि हुन्छ होला होइन
1: तोरी पनि हुन्छ गुरुबा सबै हुन्छ गरेपछि कलाहरू हुन्छ केराउहरू सब हुन्छ अनि सिमीहरू सब हुन्छ गुरुबा गरेपछि
0: रायोको साग खाने बेला भइसके
1: हजुर
0: रायोको साग खाने बेला भयो कि भएन तपाईँको गाउँतिर
1: अघि साउनमै असारमै गरे खेती गरेको त भइगयो गुरुबा अब भइसकेको छ खानु
0: रायोको सागपात धेरै खानु चामल खानु अरू आँटोहरू धेरै खानु दुध दही धेरै खानु भइहाल्छ राम्रो छ नरिसाइकन बोल्नु श्रीमानसँग बोल्दा गरा राम्रा हुन्छन् असाध्यै लक्ष्मी कि हुनुहुन्छ तपाईँ अलक्ष्मी हुनुहुन्न है
1: हजुर
0: सबै थोक राम्रो रिसाउने बानी नराम्रो छ त्यसलाई कम गरौँ राम्रो भइहाल्छ है त
1: हजुर छोरा छोरी सबै सम्बन्ध राम्रो छ
0: राम्रो छ
1: हजुर ल ल गुरुबासी ल ल
0: उहाँले फोन गर्नुभएको थियो पूर्वी रुकुमबाट फोन गर्नुभएको उहाँले चाहिँ एकदम पूर्वी रुकुम भनेको एकदम पहाड हो चिसो ठाउँ अहिले गर्मी महिनामा पनि चिसो हुन्छ के अब हामी त तराईतिर बस्ने मान्छेलाई त अब पहाडतिर बस्नलाई राम्रो लाग्छ अब के गर्ने पहाडतिर बसेर फेरि सबै थोक पुर्याउन सकिँदैन हामीलाई अब हाम्रो पहाडतिर जग्गा पनि जमिन पनि छैन घर पनि छैन यसो घुम्न जाने हप्ता दस दिन बिताउने होइन अनि त्यसपछि आउने गर्मी महिनामा जानुपर्छ यो बर्खा महिनामा पहाडतिर नजानु होला कोही पनि है गर्मी महिनामा मजाले जानुहोस् होइन फागुन चैत वैशाख जेठसम्म जान सकिन्छ क्या जेठको पन्ध्रपछि नजानु फेरि किनकि पानी पर्ने सुरु भइहाल्छ वैशाख चैत वैशाखमा पनि कुहिरो लागिराखेको हुन्छ त्यस्तो ठाउँ हुन्छ एकदम राम्रो ठाउँ यो बाबु नानीहरूको जब स्कुल छुट्टी हुन्छ नि चैतको एक्जाम सकेपछि हो त्यो बेलामा चाहिँ बाबु नानीहरूलाई चाहिँ पहाडतिर घुमाउन लिएर जानुहोस् है त्यो बेलामा धेरै चिजहरू पनि हेर्न पाइन्छ उज्यालो हुन्छ डाँडाकाँडा पुरै छर्लङ्ग देखिन्छ पनि हुस्सु पनि कम लाग्छ दिउँसो लाग्दैन बिहान बेलुका लागिहाल्छ होइन त्यो देखाउनुहोस् बाबुहरूलाई काफल देखाउनुहोस् लाली गुनास देखाउनुहोस् भेडा देखाउनुहोस् च्याङ्रा देखाउनुहोस् है पहाडतिरका हिमाल डाँडाहरू देखाउनुहोस् होइन कस्तो हुन्छ के रहेछ भन्ने कुराहरू देखाउनु पर्छ सिकाउनु पर्छ भन्ने कुराहरू हो अनि पहाडतिरका हाम्रा श्रोताहरू हुनुहुन्छ भने जाडो महिनामा तराईतिर आउनुहोस् घुमाउनको लागि है जाडो बिदा हुन्छ नि उहाँ पनि हो त्यो बेलामा तराईतिर लिएर आउनुहोस् काठमाडौँ पोखरा चितवन हात्ती गैँडाहरू देखाउनुहोस् यता ल्याएर नजिक नजिकबाट हात्ती गैँडा हेर्छन् होइन उनीहरूलाई के रहेछ हात्ती भनेको गैँडा भने कस्तो हुँदो रहेछ साँच्चीकै हेर्दा बाघ कस्तो हुन्छ सबै कुरा देख्न पाइन्छ नि त फेरि मधेसमा नभएको चिज पहाडमा पाइन्छ पहाडमा नभएको चिज मधेसमा पाइन्छ त्यो भएर मिलाएर दुवैतर्फ हामी आउने जाने गर्नुपर्छ अन्ठानब्बे चार एकाउन्न पचहत्तर दुई सय तेइस र अन्ठानब्बे जिरो छप्पन्न पचहत्तर दुई सय तेइस नम्बरमा सम्पर्क तपाईँले गर्न सक्नुहुन्छ फोन गर्न सक्नुहुन्छ कोही मित्र आउनुभएको छ कार्यक्रममा स्वागत गर्छु म उहाँलाई काम्रोको बोल्दै हुनुहुन्छ हजुर नमस्ते हजुर नमस्ते काम्रोको बोल्दै हुनुहुन्छ
2: नमस्ते
0: नमस्ते काम्रोको बोल्दै हुनुहुन्छ शुभ नाम तपाईँको के नाम हो भन्नु त
2: सरिता सुनार
0: सरिता सुनार तनहुँबाट बोल्दै हुनुहुन्छ तनहुँ कुन ठाउँबाट बोल्दै हुनुहुन्छ
2: भानुदासबाट
0: कार्यक्रम ज्योतिष वास्तु कतिको सुन्नुहुन्छ
2: दैनिकै सुन्छु खेतबारीमा काम परेन भने
0: दैनिक सुन्नुहुन्छ
2: हजुर
0: खेतबारीमा काम परेन भने
2: हजुर काम गरेको बेला मोबाइल लान पाइँदैन त्यही भएर सुन्न पाउँदैन अलि
0: हजुर अनि कसको विषयमा हेर्नुहुन्छ त
2: मेरो छोराको
0: छोराको विषयमा जन्ममिति भन्नुहोस् त छोराको कति हो
2: 2081 साल 81 हजुर 2081 साल असार महिना 6 गते बिहिबार बिहान 10 बजे
0: बिहानको चाहिँ 10 बजे जन्म जिल्ला कुन जिल्ला पर्छ श्रीमती रामानुज आएर महा 2081 सालमा जन्म बिहिबारको दिन राशि चाहिँ छोराको वृश्चिक राशि आउँदो रहेछ अनुराधाको तेस्रो चरण नाम आउँदो रहेछ नुबाट नाम आउँदो रहेछ है नूतन कुमार नाम आउँदो रहेछ अथवा नवराज अथवा नारायण भन्ने नाम राख्न मिल्छ ओरिजिनल नाम चाहिँ नूतन कुमार है मध्यनाडी देवगण परेको छ मैले बोल्या सुन्नु भएको छ ल अलि टावर आउने ठाउँमा जानु ल घातक तिथिहरू परेको छ प्रतिपदा षष्ठी एकादशी शुक्रबार घातक हुन्छ नम्बरमा 8 नम्बर घातक राशिमा तुला रहने तुला राशि घातक हुन्छ अलि छिटो रिसाउने स्वभावको रहेछ यो बाबु है स्मरण शक्ति अलिक कमजोर कमजोर देखाउँछ बाबुलाई अलि पानीहरू पिलाउनु गर्नु पेटमा समस्या नसामा समस्याहरू हुन सक्छ बाबुको कुराबाट हेर्दा 2081 सालको बाबु अहिले भ्रामरी र शनि चढ्या छ बिरामी हुने ग्रहहरू परेको छ अलिकति विशेष ख्याल गर्नु खानपिनमा विशेष ख्याल गर्नु शनिको र भ्रामरी भन्ने ग्रहको शान्ति गराइदिनु राम्रो हुन्छ, समस्या बाधा रोकावट आउँदैन। पछि गएर सरकारी जागिरमा आर्मी पुलिसमा भर्ती हुन एकदमै धेरै राम्रो छ बाबुको लागि। चाहिँ पैसाहरू पनि कमाउने ग्रह छ, तर बाबुलाई जागिर भन्दा बिजनेस व्यापार राम्रो हुन्छ है बाबुको लागि। चाहिँ अरू के छ समस्या, जिज्ञासा, के सोध्न मन लागेको छ भन्नुहोस् त।
2: बाबु मम्मीको सम्बन्ध, दाजुभाइहरूको सम्बन्ध कस्तो छ?
0: एकदम राम्रो छ। पछि गएर दाजुभाइसँग चाहिँ ग्रह अलिकति मिल्दैन, बुवा आमासँग ग्रह मिल्छ। बरु तपाईँको र तपाईँको श्रीमानको चाहिँ विवाह नजुराइकन नहेराइकन विवाह गर्नुभएको रहेछ आफ्नै तरिकाले। अलिकति तपाईँको दुईजनाको ग्रहमा चाहिँ अलिकति कमजोर देखाउँछ, अरू त्यस्तो नराम्रो छैन, ठिकै छ। कति वर्ष भयो विवाह गर्नुभएको?
2: चार वर्ष लाग्यो।
0: चार वर्ष लाग्यो। आफै खोजेर रोजेर बिहा गर्नुभएको हो?
2: हजुर।
0: अब नजुराइकन बिहा गर्नुभयो, कतिको मिल्छ ग्रह बुढाबुढीको?
2: मिल्दैन।
0: मिलाउने कोसिस गर्नुहोस्, रिसाउनु भएन है। कतिको रिसाउनुहुन्छ तपाईँ? रिस कतिको आउँछ तपाईँलाई? है रिसलाई कम गर्नु, कन्ट्रोल गर्नु, अनि झगडा पर्दैन, मन ठिक छ। तपाईँको श्रीमानको एउटा आँखसँग विवाह गराइदिनुहोस्, राम्रो हुन्छ है। अरू केही छ?
2: बाबुलाई
0: हजुर
2: भविष्य के गर्दा राम्रो हुन्छ बाबुलाई?
0: होइन, अहिले त पढ्ने हो, अब सानै छन्, पढाइमा एकदम ध्यान दिएर पढाइमा गर्नु। अहिले पढाइमा त्यति राम्रो देखाउँदैन, अब पछि गएर जागिर खान राम्रो, सरकारी जागिर एकदम राम्रो छ, प्राइभेट जागिर पनि राम्रो। जागिर भन्दा बाबुलाई व्यापार फेरि एकदम राम्रो हुन्छ।
2: हजुर, स्कुल भर्ना गरेन गुरु बाबुले?
0: हजुर, स्कुल भर्ना गर्ने बेलामा दशाको शान्ति स्वस्तिहरू गराएर गर्नु है। सत्यनारायणको पूजा, रुद्री पूजाहरू लाउने, घरमा होमहरू हाल्ने, होइन? तपाईँको घरमा त्यति राम्रो देख पनि देखिया छैन क्या, अलि मनमुटाव, अलि झैझडा भइराख्ने रहेछ क्या घरमा पनि। हो, त्यो भएर अलिकति यसमा विशेष हजुर त्यति राम्रो देखिँदैन क्या घरमा। तपाईँले त केही थाहा पाउनुहुन्छ राति यसो चालचुल गरेको?
2: नै थाहा पाउँदैन, धामी जातिले हेराउँदा चाहिँ राम्रो छैन भन्नुभयो।
0: राम्रो छैन, मैले हेर्दा पनि राम्रो देखिएन।
2: त्यही
0: भएर पूजा लाउनु पर्यो नि त, एउटा होम हाल्नु पर्यो घरमा है। पूजा लाउनु, होम हाल्नु, अनि वरिपरि तोरण बाँधिदिनु होइन, अनि शङ्ख घण्टा बजाइदिनु हुन्छ, शङ्ख घण्टा बजाउनु राम्रो हुन्छ त्यसपछि है। हुन्छ, फोन गर्नुभयो, धेरै धन्यवाद कार्यक्रम सुन्दै गर्नु होला। उहाँले फोन गर्नुभएको थियो हामीलाई, विशेष गरी आफ्नो छोराको विषयमा हेर्नको लागि फोन गर्नुभएको थियो, तनहुँबाट, भानुबाट, भानु नगरपालिकाबाट। उहाँले तपाईँ पनि आफ्नो आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9806575223 नम्बरमा सम्पर्क तपाईँले पनि गर्न सक्नुहुन्छ। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौं। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते।
3: नमस्ते गुरु।
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
3: गोर्खाबाट दीपक बोल्ने।
0: दीपकजी गोर्खा जिल्लाबाट, गोर्खा जिल्ला कुन ठाउँमा बोल्दै हुनुहुन्छ?
3: खोपलाङबाट। हजुर,
0: खोपलाङबाट।
3: हजुर,
0: कसको विषयमा हेर्न चाहनुहुन्छ?
3: म दाजुको विषय हुनु।
0: आफ्नो दाजुको जन्मति भन्नुहोस् त।
3: 2057 8 महिना 3 गते।
0: 57 साल 8 महिना 3 गते है, मङ्सिरको 3 गते। जन्म समय भन्नु?
3: समय बेलुका 8:30-9 बजेतिर।
0: 8:30 होइन। जन्म जिल्ला कुन जिल्ला बाबु दादाको?
3: गोर्खे हो।
0: गोर्खामै हो।
3: हजुर,
0: ल सुन्नुहोस् है।
3: हजुर,
0: 2057 मङ्सिर कृष्ण पक्षको शनिबार अष्टमी तिथिमा जन्म, सिंह राशि, नाम आउँदो रहेछ मातृका है, सिंह राशि आयो। अन्तिरणी राक्षस पनि, राक्षस गुण पनि परेको छ, घातकमा परेको छ तिथि, तृतीया अष्टमी त्रयोदशी, शनिबार घातक, नम्बरमा 10 नम्बर, राशिमा कन्या राशि है। यो बाबुको प्रेम विवाह हुने ग्रह परेछ, विवाह त्यति राम्रो देखिँदैन, फेरि मांगलिक ग्रह पनि परेको छ, दुई विवाह यानि कि बहुविवाहको योग पनि परेको छ। अलिकति तपाईँ हामीले सम्झायो बुझायो भने त्यति धेरै मान्नुहुन्न, तेर्नुहुन्न। अनि विदेश यात्रा राम्रो छ उहाँको लागि, चाहिँ शत्रु अलिक धेरै लाग्ने ग्रहहरू परेको देखाउँछ। अहिले ग्रह सङ्कटा छ, 29 ग्रह राम्रो छैन, 29 पछि राम्रो हुन्छ। अहिले ग्रहको शान्ति गर्नुपर्छ बाबु दादाको लागि है। अनि मंगलबारको दिन लक्ष्मीप्रसाद माछा मासु नखाने, गणेशजीको पूजा गर्ने, मंगलबार र शनिबार चाहिँ अनिवार्य रूपमा हनुमान चालिसा पाठ गर्ने, सकिन्छ भने दिनको एकपटक गर्ने है, हनुमान चालिसा यो गर्नुभयो भने राम्रो भइहाल्छ, समस्याहरू आउँदैन। विदेश जाने ग्रह राम्रा छन्, उन्नति प्रगति राम्रो हुन्छ, नराम्रो छैन, ठिक छ। विवाहमा दाम्पत्यमा चाहिँ राम्रो देखिँदैन, अरू त राम्रो छ। समस्या के छ र भन्नुहोस् त? वैवाहिक सम्बन्ध त राम्रो देखिँदैन बाबु, यसको लागि त रत्न कवच लाउनु पर्छ राम्रो हुनको लागि चाहिँ, नभए घरबार बिग्रिन सक्छ। लभ गर्यो भने लभ पनि छुट्छ, पहिलो लभ पनि छुट्ने, पहिलो श्रीमतीसँग घरबार पनि छुट्ने ग्रह छ, त्यसलाई बचाउनको लागि चाहिँ रत्न कवच पाउँछ हामीसँग, त्यो रत्न कवच लगाइदिनुहोस्। सम्बन्ध राम्रो टिकाउ हुन्छ, सम्बन्ध दाजुभाइ दाजु र भाउजूको सम्बन्ध मिलनसार हुन्छ, मायालु हुन्छ, समस्याहरू कम आउँछ क्या।
3: यो अनि विवाहलाई उमेर कति पछि ठिकको लाभ आउनु?
0: उमेर त यस्तो छ नि, विवाह गर्न त हुन्छ, अहिले केही छैन।
3: हजुर हजुर।
0: अब कि त बाबुले विवाह गरे भनेको चाहिँ यो वर्ष जस्तै गरी मङ्सिर महिनाभित्र विवाह गर्न पाइन्छ है।
3: हजुर।
0: अब यो वर्ष कट्यो भने चाहिँ फेरि 29 पछि मात्रै विवाह गर्नुपर्छ बाबु।
3: हजुर हजुर।
0: अब यो वर्ष कटेर 84, 85, 86 बिहा गर्नुहुन्न, 87 बिहा गर्नुहुन्छ फेरि।
3: हजुर।
0: विवाह त्यति राम्रो देखिँदैन क्या बाबु दादाको।
3: त्यसको लागि के गर्नुपर्छ?
0: त्यसको लागि रत्न कवच लाउने, अनि त्यसपछि मंगलबारको दिन, शनिबारको दिन हनुमान चालिसा पाठ गर्ने, मंगलबारको दिन माछा मासु लसुन प्याज मुसुरुको दालहरू नखाने होइन,
3: घातकमा हजुरले भन्नुभयो नि।
0: हजुर।
3: त्यसको लागि चाहिँ केही बाँड्नु पर्ने हुन्छ?
0: यस्तो हुन्छ, अब घातक तिथि घातक मिति भनेको त्यो दिन नयाँ नौलो काम नगर्ने, जस्तै शनिबार लामो यात्रा नगर्ने होइन, सुरुवाती कामहरू नगर्ने, कन्या राशिवाला व्यक्तिसँग विवाह नगर्ने, पार्टनरमा काम नगर्ने, जस्तै गरी नम्बर भनेको चाहिँ जोर संख्या जस्तै 2, 4, 6, 8, 10, 12, 14, 16 यी नम्बर घातक हुन्छन् होइन, यस्ता दिनहरूमा यात्राहरू नगर्ने, शुभ कार्यहरू नगर्ने, तिथि चाहिँ तृतीया अष्टमी त्रयोदशीको दिन लामो यात्रा शुभ सायद नगर्ने है, यस्तै यस्तै हो घातक तिथि घातक मिति भनेको चाहिँ। अब यो घातक भन्दा पनि दिन हेराएर गर्नुपर्छ, जस्तै विदेश एप्लाई गर्ने हो भने दिन हेराएर गर्नु, विवाह गर्नको लागि दिन हेराएर गर्नु होइन, बिजनेस व्यापार गर्न खोज्दै हुनुहुन्छ भने दिन हेराएर गर्नु, त्यो हुन्छ। घातक तिथिको मात्रै घातक मितिको मात्रै भर पर्नु चाहिँ हुँदैन है।
3: हजुर। अनि यो कलरहरू कुन चाहिँ शुभ हुन्छ गुरु? मलाई
0: यस्तो हुन्छ बाबुको लागि चाहिँ अब रातो कलर, गुलाबी कलर, पिङ्क कलर राम्रो हुन्छ, त्यस्तो नराम्रो छ।
3: कालो कलर ठिक हुन्न है?
0: कालो त्यति धेरै राम्रो हुँदैन बाबु, कालो
3: ए
0: है।
3: हजुर हजुर।
0: ठिक छ बाबु, ग्रह राम्रा छन्, भाग्य राम्रो छ, उन्नति राम्रो, प्रगति राम्रो, एकदमै चकाचक छ, चिन्ता गर्नु पर्दैन है।
3: हस् गुरु।
0: हस् हस्। उहाँले फोन गर्नुभएको थियो हामीलाई, गोर्खा खोपलाङबाट फोन गर्नुभएको उहाँले चाहिँ। तपाईँहरू पनि आफ्नो र आफन्तको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने चाहिँ फोन तपाईँले पनि ठ्याक्क गर्नु है, 98451 75223 र 98056 75223 नम्बरमा सम्पर्क तपाईँले गर्नुहोस्। भूत वर्तमान अनि भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गराउँदैछौँ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने फोन गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि म तपाईँलाई गराउँदैछु। फोन गर्दा साल, महिना, गते र समय चाहिँ तपाईँले हामीलाई जानकारी गराउनुपर्ने हुन्छ। मसँग प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ भने प्रत्यक्ष रूपमा भेट्नको लागि भरतपुर 8 गौरीगंज हेल्प पोस्टकै अगाडि आएर पनि भेट्न सक्नुहुन्छ। भन्दै आजको लागि चाहिँ कार्यक्रम ज्योतिष वास्तुको समय अवधि सकिएको जानकारी मलाई प्राविधिक मित्रबाट इसारा भएको छ। भोलि बिहान ठिक 7 बजे म कार्यक्रम लिएर फेरि पनि उपस्थित हुनेछु। तपाईँसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पनि प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: रेडियो बिहानी 97.6 MHz
1: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री
2: वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन चोक नारायणगढ़, मोबाइल 98550509334, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 98512409334।
3: आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईमा आइपुगेका छौ। प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग 20 भएन।
4: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। हेर्नुहोस्,
3: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
4: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ। हेर्नुहोस्, जमानी फर्केछ, पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेछ अहिले पनि। हेर्नुहोस्, मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
5: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु, खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
6: बिनिसरा मसरङ्गी गाइडकोट भन्नुभयो 10 सिताजी, हातखुट्टा चल्दैन थियो मेरो, पुरै हातखुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो, हातखुट्टा जम्मै बङ्गुडिने के, सबै खुट्टा नचल्ने, पुरै काम नि। मेडिकल गएँ, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ। दबाई ल्याएर खाएपछि झन् बढी भयो, मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ। म यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने डाक्टर साहब भन्नुभयो न आत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु। अब त्यो भाँडामा पानी पुनि दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्नु सक्ने भएछु।
7: श्री बाबा म बेस्तरी खुसी, म त अहिले
6: अब त म त बचेँ भने छ नि। म
7: रामराजीपुर कल्याणपुर भन्छ न, पितरमाडी, मेरो मलले खाएर गएको के, खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर वहीँ गएको के। यहाँ झस्कानी, यहाँबाट झस्कानी र नि पटौनी गल्ने, अनि भतातै पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेसरी भतातै पोल्ने, दुख्ने बेसरी पटौनी, सुतेको सुते हुने, सुती सुती खाने भात, अनि त्यहाँ हिँड्न नहुने, यहाँ बसी यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहाँ बहने हुन्थे। लाउने दबाई पनि खाने दबाई दिनुभयो, अनि बिहानै बेलुका पकाउँदै कोही काँचै कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ, त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सकिनु भएको।
1: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री
2: वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन्स चोक नारायणगढ़, मोबाइल 98550509334, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 98512409334।
8: पावर वाला चश्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चश्माहरू अब एकै ठाउँमा।
9: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चश्मा पसल आरूघाट गाउँपालिका 9 आरूघाट बजार बंगैचा गोर्खा।
8: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चश्मा 5 मिनटमै तयार गरिन्छ।
9: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चश्माहरू पाइन्छ।
8: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 9843462616 र 9810323354।
9: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
4: शरीर फुलेर भ्याकुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
5: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थेँ। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै गऱ्यौँ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ मोबाइल 9855509334 ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 9855249934।
10: रेडियो बिहानी समय संकेत यति बेला बिहानको 8 बज्यो।

0: नया नेपाल को नया रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
0: ओहो हैन के हो अझ हातमा सुनको औठी पनि
2: ल तलाई थाहा छैन मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक महिना सुनको औठी पाइन्छ नि
0: ए हो र त्यसो भए म पनि मोबाइल किन्न गई हाले रोमन मोबाइल पसल धादिङ बेसीमा
2: रोमन मोबाइल घड़ी पसल नीलकंठ नगरपालिका 3 धादिङ बेसी धादिङ हामी कहाँ मोबाइल तथा मोबाइल का सम्पूर्ण पार्ट पुर्जा घड़ी रेडियो टीवी डिश होम आइरन चार्जर पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ
0: साथै किस्ता बन्दीमा हरेक ब्रान्ड का मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ
2: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ
0: प्रोप्राइटर राम श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 98 41 97 97 13 र 98 13 99 15 99
3: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो
4: लस्सो है मेबे फेबेमा रङमाजे आरसीसी दिम गोरा चहरा दिन प्रे र खोरमा नग फारममा असिम टमाटर कि ट्रनेलमा सिङबै सुर सिङजेपल मुबा होले सिङबै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेग होइ रोमा हुजुरिमी दिम फिटिङ सिङबै अन्तर्राष्ट्रिय स्तरला जम्मानु सामानमा होलसेल मूल्यरी यङबा असेम दिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुबा क्रङ्युर्नाले बजार कोर्ब आहिन है रोमा स्टेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 010-520-470 असेम 98-511-87-882 फोन सिङजिम सेगो है रोमा
1: रेडियो बिहानी 97.6 मेगाहर्ज

जय मसीह अनि नमस्कार। रेडियो कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनु भएका तपाई तमाम आदरणीय श्रोताहरूलाई हार्दिक स्वागत गर्दछु। म प्रस्तुता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक संगतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाण्डुमा उत्पादन भई यहाँहरूको घर आँगनको रेडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। तपाई हाम्रो दैनिक जीवनका तितामीठा अनुभवका साथै परमेश्वरको जीवित वचनका बारेमा चर्चा गर्ने रेडियो कार्यक्रम जीवनको वचन यहाँहरूले निरन्तर सुन्दै र साथ दिँदै आइरहनु भएको छ। हामीलाई विश्वास छ यो कार्यक्रमबाट तपाई पक्कै पनि आशिषित भइरहनु भएको छ। आज पनि कार्यक्रमलाई अन्तसम्म सुनेर साथ दिनुहुनेछ भन्ने हामीले विश्वास गरेका छौं। आउनुहोस् कार्यक्रमलाई शुरू गरौं एउटा आशिषित भजनबाट।

0: कार्यक्रम जीवनको वचनमा यहाँहरूलाई पुनः स्वागत छ। प्रिय श्रोता, तपाई कतिपय क्रिश्चियन दाजुभाइ तथा दिदीबहिनीहरू जसले विभिन्न व्यवहारिक कठिनाईका कारण धर्मशास्त्र बाइबल पढ्न र संगति गर्न पाइरहनु भएको छैन, तपाईहरूलाई नै लक्षित गरी परमेश्वरको जीवित वचनद्वारा उत्साह दिने र संगति गर्ने हाम्रो अभिप्रायले कार्यक्रम जीवनको वचन यहाँहरू माझ लिएर आएका हौं। हामीलाई पूर्ण विश्वास छ यो कार्यक्रमले यहाँहरूलाई परमेश्वरमा उत्साहित भई अघि बढ्न टेवा दिइरहेको छ। श्रोता, कार्यक्रम जीवनको वचनमा अब भने धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ। वचन लिएर आउँदै हुनुहुन्छ सालोम मण्डलीका एल्डर सेत तामाङ। अब सुनौ परमेश्वरको जीवित वचन।
1: आजको प्रवचन सेवामा बाइबल धर्मशास्त्रबाट जीवित वचन सुन्नका लागि उपस्थित सम्पूर्ण श्रोताहरूलाई हाम्रा मुक्तिदाता, शान्तिदाता र सृष्टिकर्ता प्रभु येशूको पवित्र र उच्च नाउँमा जय मसीह तथा ख्रिस्टीय अभिवादन भन्न चाहन्छु। र आजको प्रवचन सेवाको लागि यहाँहरूको बीचमा मत्तीद्वारा लिखित सुसमाचार 8:1-4 पदहरूलाई यहाँहरूको बीचमा म पाठ गर्नेछु। आशा छ यहाँहरूले ध्यान दिएर सुन्नु हुनेछ भनिकन आउनुहोस् हामी यसरी पाठ गर्नेछौ। उहाँ डाँडाबाट ओर्लनु भएपछि ठूलो भीड उहाँको पछि लाग्यो। एकजना कुष्ठरोगी उहाँ कहाँ आयो र उहाँको अघि घुँडा टेकी यसो भन्यो, हे प्रभु, तपाईँको इच्छा भए मलाई निको पार्न सक्नुहुन्छ। उहाँले आफ्नो हात पसारेर त्यसलाई छुनुभयो र भन्नुभयो, म इच्छा गर्छु, तिमी निको भइजाऊ। तुरुन्तै त्यसको कुष्ठ रोग निको भइगयो। तब येशूले त्यसलाई भन्नुभयो, कसैलाई नभन्नु, तर जाऊ र आफूलाई पुजारी कहाँ देखाऊ र मोसाले आज्ञा गरेका भेटी चढाऊ र मानिसहरूलाई प्रमाण होस्। आदरणीय श्रोता, यस खण्डमा हामी विशेष गरेर यीशुमाथिको विश्वासले मानिसहरू निको हुन्छ भन्ने मुख्य विचारलाई हामी मनन गर्नेछौ, ध्यान दिनेछौ। यीशुमाथिको विश्वासले मानिसहरू निको हुन्छ भन्ने कुरालाई हामी यहाँ हेरिरहेका छौ। यहाँनिर हामीले के देख्छौ भने यीशुको पछि ठूलो भीड लागेको कुरा हामी देख्छौ। जब येशु प्रभुले यो संसारमा रहँदाखेरि बस्दाखेरि उहाँले धेरै आश्चर्य कर्महरू उहाँले गर्नुभयो। उहाँले धेरै रोगीहरूलाई निको पार्नुभयो र उहाँले आश्चर्य कर्महरू गर्नुभयो जसले गर्दा भीडहरू यीशुको पछि लागिरहेको हामी देख्छौ। र यो खण्डमा पनि मानिसहरू यीशुको पछि ठूलो भीड लागिरहेको अवस्था यहाँ हामी देख्छौ। जब मानिसहरू यीशुको पछि लागिरहेको थियो त्यति नै खेर एकजना कुष्ठरोगीले पनि यो भीडलाई पछ्याएको हामी देख्छौ। र यो भीडमा आउने व्यक्तिहरू मध्येमा एकजना कुष्ठरोगी पनि हामीले यहाँ देख्छौ, किनभने सुनाईले विश्वास आउँछ र सुनाई चाहिँ परमेश्वरको वचन हो र परमेश्वरको वचन जब मानिसहरूले सुन्छ त्यसपछि उनीहरूमा विश्वास आउँछ। कुष्ठरोगीले येशूको बारेमा सुनिरहेको अवस्थाहरू हामी यहाँ देख्छौ, किनभने अगाडि नै उहाँले धेरै आश्चर्य कर्महरू गर्नुभएको कुरा चारैतिर फैलिरहेको अवस्था थियो। त्यतिखेर एकजना कुष्ठरोगी जसले आफ्नो भविष्य अन्धकारमय थियो र उसले आफ्नो जिन्दगी एकदमै खराब अवस्थामा उसले देखिरहेको थियो र आफ्नो जिन्दगीको आशा केही पनि थिएन र उनी एउटा जिउँदो लास जस्तै उनी बाँचिरहेको अवस्था थियो। त्यतिखेर यीशु ख्रीष्टले गर्नुभएको आश्चर्य कर्महरू र उहाँले गर्नुभएको रोगीहरूलाई निको पार्नुभएको कामहरू यी सबै कुराहरू सुन्दाखेरि कुष्ठरोगीले पनि विश्वासको साथ यीशु कहाँ आएको कुरा हामी यहाँ देख्छौ र उनले आएर घुँडा टेकिएको कुरा यहाँ हामी देख्छौ। उहाँको अघि घुँडा टेकी उनले यसो भन्यो, हे प्रभु, तपाईँको इच्छा भए मलाई निको पार्न सक्नुहुन्छ। यो वाक्य, यो भनाई बडो अचम्मको छ। एउटा कुष्ठ रोगीले आफ्नो विश्वास प्रकट गरिरहेको हामी देख्छौ, विश्वासको भाषा बोलिरहेको हामी देख्छौ। त्यतिकै मानिसहरूले यो भन्न सक्दैनन्। उनले यति धेरै विश्वास गरेको हामी देख्छौ कि हे प्रभु, तपाईँको इच्छा भए मलाई निको पार्न सक्नुहुन्छ। यस्तो खालको वाक्य चाहिँ धेरै मानिसहरूले भन्न सक्दैन। उनको विश्वास ठूलो भएको हामी यहाँ देख्छौ र यो विश्वासलाई देखेर प्रभु यीशु ख्रीष्टले पनि आफ्नो हात पसारेर त्यसलाई छुनुभयो। जब यीशु प्रभुले छुनुहुन्छ तब त्यहाँनिर आश्चर्य कर्म हुन्छ, आश्चर्य कर्म हुन्छ। यीशु प्रभुले छुन साथ त्यहाँनिर आश्चर्य कर्म भएको कुरा हामी यहाँ देख्छौ र यीशुले यतिखेर भन्नुभयो, म इच्छा गर्छु तिमी निको भइजाऊ, म इच्छा गर्छु तिमी निको भइजाऊ। यसरी प्रभु यीशुले पनि उसको विश्वासलाई देखिसकेपछि यीशु प्रभुले छुनुभयो र यीशुले छोइसकेपछि अचम्मको काम त्यहाँ भइहाल्छ र यीशुको छुवाई मानिसहरूको लागि आवश्यकता छ। धेरै मानिसहरू कुष्ठरोगी जस्तै आफ्नो भविष्य, आफ्नो जिन्दगीको गन्तव्य अधुरो, एउटा लक्ष्यहीन गोरेटोमा हिँडिरहेको अवस्था, जब यीशु प्रभुले छुनुहुन्छ तब त्यहाँनिर अचम्मको काम हुन्छ, आश्चर्य कर्म हुन्छ, चंगाई हुन्छ, निको हुन्छ। किनभने यीशुले भन्नुभयो, म इच्छा गर्छु तिमी निको भइजा। तब तुरुन्तै त्यसको कुष्ठरोग निको भइगयो। आदरणीय श्रोताहरू, यसरी एउटा कुष्ठरोगीले आफ्नो जिन्दगी गुमाइसकेको अवस्थामा पनि आशा पलायो, उसको जीवनमा एउटा फेरि नयाँ क्षितिज आइपर्यो अथवा उसले फेरि नयाँ जीवन यहाँ पायो। ऊ एउटा अर्थहीन भएर जिइरहेको अवस्था थियो तर उनी अहिले त्यो अवस्थामा आएका छन्। अब उसले जिन्दगी देख्न थाले, ऊ निको भयो। यीशुले यो पनि भन्नुभयो, कसैलाई नभन्नु तर जाऊ र आफूलाई पुजारीका देखाऊ र मसाले आज्ञा गरेका भेटी चढाऊ। यो कुरा चाहिँ प्रमाणको निम्ति होस् भनेर यीशु प्रभुले यो कुष्ठरोगीलाई, निको भएको कुष्ठरोगीलाई भन्नुभयो र कुष्ठरोगीले चाहिँ यो कुरा एउटा प्रमाणको रूपमा गर्नुपर्ने थियो, त्यसै कारणले पनि उनलाई यो भनिएको थियो। तर हामी अर्को खण्डमा देख्छौ कि उनले यसरी निको हुन साथ उसले मानिसहरूलाई भन्दै प्रचार गर्दै म निको भए भनेर सबैलाई प्रचार गर्दै हिँडेको घटना पनि यहाँनिर बताइएको छ। आदरणीय श्रोता, एउटा व्यक्तिको जीवनमा जब अचम्मको काम हुन्छ, जब उसले आफ्नो जिन्दगीमा एउटा नयाँ क्षितिज देख्छ, जब उसले आफ्नो भविष्य एउटा गन्तव्य अन्त भइसकेको अवस्थामा मृत्यु मृत्यु अब देखेको अवस्थामा पनि अहिले जीवन देखेको अवस्था हामी देख्छौं। र यसरी उनले आफ्नो भविष्य आफ्नो जिन्दगी फेरि यीशु ख्रीष्टमा आएर विश्वास गरेर उनले निको भएपछि उनले आफ्नो भविष्य देखेको छ, उनले आफ्नो लक्ष्य पूरा रूपमा देखेको छ र उनले आफ्नो गोरेटो बाटोबाट अब उनले सही बाटो उनले भेटाएको छ, उनले आफ्नो जिन्दगीको अर्थ थाहा पाएको छ र उनले आफ्नो जिन्दगीको मिठोपनलाई उसले पाएको छ, उनले आफ्नो भविष्य फेरि उज्जवल रूपमा देखेको छ। आदरणीय श्रोता, यदि यहाँहरूको बीचमा पनि कतै आफ्नो जिन्दगीको कुनै अर्थ नभएको जिन्दगी बिताइराख्नु भएको छ, जन्मेर पनि एउटा अर्थहीन भएर जिइराख्नु भएको छ, लक्ष्य देख्नु भएको छैन, त्यतिकै जिन्दगी लक्ष्यहीन गोरेटोमा हिँडिरहेको छ र आशा छैन, भविष्य छैन र जिन्दगीमा पीड़ा अशान्ति डर र भयमा अशान्तिमा यदि यहाँहरू जिइराख्नु भएको छ भने यीशुमाथि विश्वास गर्नुहोस्। यीशुलाई विश्वास गर्नुभयो भने तपाईँको रोगहरू निको हुनेछ, शारीरिक रूपमा पनि र आत्मिक रूपमा पनि तपाईँले अनन्त जीवन प्राप्त गर्नुहुनेछ र तपाईँको मानसिकता तपाईँको सामाजिक क्षेत्रमा सबैतिर परमेश्वरले फेरि उज्जवल भविष्य दिनुहुनेछ र तपाईँले आफ्नो जिन्दगीको अर्थ थाहा पाउनुहुनेछ र हजुरहरूले पनि यीशुमाथि विश्वास गर्नुहोस् भनेर हामी बिन्ती अथवा निवेदन गर्न चाहन्छु। आउनुहोस्, यीशुमाथि विश्वास गर्नुहोस् र आफ्नो रोगबाट निको भएको प्रमाणहरू पनि दिनुहोस् र परमेश्वरको महिमा गर्नुहोस् र यीशु परमेश्वर हुनुहुन्छ, उहाँ उद्धारकर्ता हुनुहुन्छ, उहाँ सृष्टिकर्ता हुनुहुन्छ, उहाँमाथि विश्वास गर्नेहरू कोही पनि नाश हुने छैन तर तिनीहरूले आनन्द जीवन पाउनेछ। आउनुहोस्, हामी यीशुमाथि विश्वास गरौं र आफ्नो रोग निको भएको प्रमाणहरू दिऊ। यति भन्दै आजको यो प्रवचन सेवालाई यहीँनिर अन्त गर्न चाहन्छु। फेरि परमेश्वरले अर्को समय दिनुभयो भने अर्को प्रवचनको सेवा लिएर यहाँहरूको बीचमा आउने नै छु। त्यतिन्जेलसम्म यहाँहरू सबैलाई परमेश्वरले प्रशस्त रूपमा आशीर्वाद दिनुभएको होस्। धन्यवाद।

आदरणीय श्रोता, प्रस्तुत सामग्रीसँगै कार्यक्रम जीवनको वचनको निर्धारित समय सकिन लाग्यो। हामीलाई विश्वास छ आजको कार्यक्रमले तपाईलाई उत्साहित र आशिषित तुल्याएको छ। अब भने कार्यक्रमलाई बीट मार्ने बेला भइसकेको छ। कार्यक्रम के कस्तो लाग्यो, कुनै सल्लाह सुझाव तथा प्रतिक्रियाका लागि हाम्रो सम्पर्क नम्बर 9855138516 र 9868553349 जुनसुकै बेला सम्पर्क गर्न सक्नुहुनेछ। हौस्त श्रोता, भोलि पुनः भेट्ने बाचाका साथ आजका लागि कार्यक्रम जीवनको वचनबाट म प्रस्तोता गोविन्द विश्वकर्मा पनि विदा हुन चाहन्छु। हौस्त।

0: रेडियो बिहानी 97.6 मेगाहर्ज।
1: अफिसको डेकोरेशन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
2: छैन सर, के सोचिरहनु भएको छ?
1: हेर न बाबु, अफिसको डेकोरेशन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
2: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
3: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
1: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नेलकन्ठ नगरपालिका 3 बेच बजार धादिङ, सम्पर्क नम्बर 9851108878 र 9808887878।
4: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमानी फर्केछ, पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरो।
5: पहिला मलाई रिसर्च लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु, खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारायणगढ, मोबाइल 9855509334, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 9855249934।
7: लस्तो है भेबे फेबेमा रङमाझे आरसीसी दिम गोरा चहरा दिन प्रे र खोरमा नग फारममा असिम चमटार कि ट्रनेलमा सिङ्गै सुर सिङ्जेपल मुबा होले सिङ्गै सुर मुसम ओम टंकेश्वर इंटरप्राइजेस धादिंग बेसी सुगम टोलरी सेगो होई रोमा हुजुरीमी दिम फिटिंग सिंगबई अंतरराष्ट्रीय स्तरला जम्मनु सामानमा होलसेल मूल्यारी यंगबा असेम दिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुबा क्रंग्युर्नाले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टंकेश्वर इंटरप्राइजेस धादिंग बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 0102520470 असेम 9851187882 फोन सिन्जिम सेक है रोमा।
8: ओहो हैन, के हो अझ हातमा सुनको औठी पनि?
9: ल तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक महिना सुनको औठी पाइन्छ नि।
8: ए हो र, त्यसो भए म पनि मोबाइल किन्दा गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
9: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ, हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्ट पुर्जा, घडी, रेडियो, टिभी, डिस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
8: साथै किस्ताबन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
9: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
8: प्रोप्राइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9841497913 र 9813915।
10: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
0: रेडियो बिहानी 97.6 मेगाहर्ज।
11: अब रङ थेसु मुला रेडियो कार्यक्रम स्पार्क माइथे नला विश्वासी चमक बसुगो। परमेश्वरी भरोसा थानमा स्थिरता हामुला जयमसी तथा नमस्कार लासो फ्याफुल्ला रेडियो कार्यक्रम स्पार्क माइथेला जीवनला क्षणहरू श्रृङ्खलाला अङ्क दुईरी रङ निदा स्वागत मुला नबियोग तामाङ रङला लुई अनिश्चितता से प्लिङ्म मुला तिगा रङ याकर कि दिन हेन्जे अर्को दिन दोना यर्ब मुला
12: रंग लानन चुनौतीपूर्ण परिस्थिति का देला सामना लाबारी बुद्धि देन बंग हाइमग्याम यंगशुला बिसी मनशुबन मुशुला तीघा रंग हरेक दिन रंगला लुइरी अराजक से भन्दा स्थिर चिप लिंगबसेम मुशुला रंगला लानन समस्या का देता सामना लामा प्रयास लामा रंगदा महसूस लशुबा निरंतर चिंताला स्थायी समाधान न रंगबा पिनबारी से मुला तिरम रंग से याकरगी गे लाबरे लोशुबा लिच्छा रंग से मुशुबा स्थिरता रंगला तला थेगी हिनबा परमेश्वरी भरोसा थनशुबारी ईसाया 17 अध्यायला 7 हिंजे 8 थे दिन मिगदेसे रंगला सृष्टिकर्ता क्यार च्याला थेन्दे थेनी गदेला मी इसरायलला परम पवित्र क्यार लगापला तला परमेश्वर से रो फेरी भरोसा थन्बा छनोट लावरी फेरी रंगला आशिष खन्बा प्रतिज्ञा लसुमुला जब यांग परमेश्वरी भरोसा थन्मुला यांगसे लुइरी मन्जिबा स्थिति तला थेनी गदेसे रंगला यासे शुभ बेदी क्यार चाजीबा नुआमी थेनी गदेसे रंगला औलासे शुभ बेदी गदे दिन असेरा देवीला खम्बा गदेदा आधार लला चु पद से परमेश्वरी भरोसा थानमा छनौट लामा रंगला लुई हरंगबा ताला बिसे वर्णन लमुला दोङला टासे नोन दोङदा सारी जोडी थानमुला मिसे थेल्ला वृद्धि देन विकास लागरी आवश्यक क्युई देन पोषक तत्व गदे एन अवशोषित लमुला रोगला स्थिरता देन स्वास्थ्य री तासे महत्वपूर्ण भूमिका कनमुला जब दोङदा क्युईला सहज पहुज मुला ग्लासुजी रंगलन सोजुम चोङला नाम नुवांगर तामुला थेन्दे फस्टाव तामुला खडेरी दुरियन दोङरी लानन फल फ्याङला परमेश्वरला इच्छा चुमुला कि रंगसेन रंगला लुइरी लानन फन फलाव लस्युग परमेश्वरी आतारा रंगलान क्षमतारी भरोसा लामा निगतेदा लुई खडेरे दुइरी रंगबन वर पर्ला परिस्थिति ज्ञाम नुप्प रूपी प्रभावित तामुला तसै परमेश्वरी भरोसा थन्म गदेला लागरे फिर्क्याबल परिस्थिति करे थेनी गदेला पछेरी आतासै नन थेनी गदे फस्टाव लाबन देन समृद्ध ताबन निला परमेश्वरी भरोसा लबसे रंग रोला शक्ति देन थुइसुमुला जब रंगला टा रोरी लुमुला रंग लुइला स्थिरला तला भजन संग्रह 18 अध्यायला 1 हेन्जी 2 हे परम प्रभु नला शक्ति न रंगदा प्रेम लला परम प्रभु नला युम्बा नला किल्ला देन नला उद्धारक मुसुला नला परमेश्वर नला युम्बा मुसुला जेरिङा शरण किल्ला रु नला ढाल देन नला शक्तिशाली उद्धारक मुसुला नला नई जब रंग विश्वास ज्ञान परमेश्वर देन फिसिमुला रंग याकर की अचल युम्बा देन थुइसिमुला लुइरी हाजीबाई नोन आधी बेहिरी से रंगदा परमेश्वर से रो फेरी भरोसा लबगा देदा पिनसेला सुरक्षाला प्रतिज्ञा ग्याम थारेंग बरबरी अहम पहिलो पत्रुस 5 अध्यायला 6 इन्ज 7 थेदबासिलमा एनी गदे रंग नोन सोजु तसी परमेश्वरला ग्रेन शक्तिला तहरी च्यु ओचे दुई तमहेन्से परमेश्वर से एनी गदेदा मी गदेला गुंग्री मान याङमा मी सोला जमेहेन्से एनी गदेसे मान याङला एनी गदेला जमन धन्दा सुरता परमेश्वर थोरी थन्गो तिग्दा विषम परमेश्वर से एनी गदेदा वास्ता लला लुइरी हावा आदि बिहेरिसे रंगदा फ्याङबरी थपिन्सुगो परमेश्वरले इच्छा रंगला नम्र सोस्युगो महसुस लस्युगो कि रंगदा हरेक दिन पार लब्री परमेश्वरला शक्ति तोला दत्ते रंगसे नङरी लगाव लावा बेनन द्वै कदे लस्युगो परमेश्वर दा रंगला लागे थे लगाव लावारी अनुमति दोनगो देन साच्चिन रंग थे दोङ दोसुमुला जुन फिर्क्याब्ला शक्ति गदेला सामना लदोसै नन हरेक परिस्थिति फस्टाव तामुला आमेन रंगिला जीवनरी परमेश्वर जी प्रशस्त आशिष दिन्छु
13: प्रभावशाली बाइबल शिक्षक सोवन भिक्टर यम लिखित सन्देश याङला भाषारी
11: निन्सुजी कार्यक्रम स्पार्क माई फेथ कार्यक्रम बारे रे रंगनीला केही प्रतिक्रिया सल्लाह सुझाव मुसाम घन्दा सम्पर्क लसिगो घन्दा फोन नम्बर मुला 98685353 हस्त त्यो समय रिङ बिदा ताजी रङ्गी छङमदानु जय मसी नमस्कार
0: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: रेडियो बिहानी 97.6 MHz।
1: अफिसको डेकोरेशन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
2: होइन सर, के सोचिरहनु भएको छ?
1: हेर न बाबु, अफिसको डेकोरेशन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्न पर्ने, कहाँ गएर किन्ने होला?
2: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
3: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनुका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
1: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ, सम्पर्क नम्बर 9851108878 र 9808878778।
4: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमानी फर्केछ, पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
5: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थेँ। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारायणगढ, मोबाइल 98550509334, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98512409334।
7: बुढी हेर त, लाऊ।
8: आहा, कति राम्रो मङ्गलसूत्र कहाँबाट ल्याएको?
7: कहाँबाट हुनु नि, मैले दिदी बहिनी सुनसादी घर गहना उद्योगबाट ल्याएको नि।
8: हजुर, हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनसादीका घर गहना अर्डर अनुसार तयार गरिन्छ।
7: दिदी बहिनी सुनसादी घर गहना उद्योग, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 शान्त बजार धादिङ, प्रोप्राइटर मेनुका बराइली। सम्पर्क नम्बर 9818-3274-73, 9861-7549-88, 9861-7549-88।
9: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
10: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
9: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
10: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
9: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि शुभलाभ पोलिक्लिनिक सँगै। प्रोप्राइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
4: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमानी फर्केछ, पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
5: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थेँ। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारायणगढ़ मोबाइल 98550509334 ट्यांगला चोक कीर्तिपुर काठमाडौं 98512409334
11: लस्सो है मेवे फेवे मा रंगमाजे आरसीसी दिम गोरा चहारा दिन प्रे रखोर मा नगा फारम मा असिम चमटार की ट्रनेल मा सिंगबई सुर सिंगजेपल मुबा होले सिंगबई सुर मुसम ओम टंकेश्वर इंटरप्राइजेस धादिंग बेसी सुगम टोलरी सेगो है रोमा हुजुरी मी दिम फिटिंग सिंगबई अंतरराष्ट्रीय स्तरला जम्मनु सामान मा होलसेल मूल्यारी यंगबा असेम दिम सम्मन बोरबारी ढुवानीला सुविधा न मुबा क्रयुर्नाले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टंकेश्वर इंटरप्राइजेस धादिंग बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 01052470 असेम 98511 87882 फोन सेन्जिम सेगो है रोमा
12: ओहो हैन के हो अझ हातमा सुनको औठी पनि
13: ल तलाई थाहा छैन मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक महिना सुनको औठी पाइन्छ नि
12: ए हो र त्यसो भए म पनि मोबाइल किन्न गई हाले रोमन मोबाइल पसल धादिङ बेसीमा
13: रोमन मोबाइल घड़ी पसल नीलकंठ नगरपालिका 3 धादिङ बेसी धादिङ हामी कहाँ मोबाइल तथा मोबाइल का सम्पूर्ण पार्टपुर्जा घड़ी रेडियो टीवी डिश होम आइरन चार्जर पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ
12: साथै किस्ताबन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ
13: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ
12: प्रोप्राइटर राम श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 98141 97 97 13 र 98139159
14: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो
15: रेडियो बिहानी 97.6 MHz
16: रेडियो बिहानी समय संकेत यति बेला बिहानको 9 बज्यो

0: नया नेपाल को नया रेडियो
1: रेडियो बिहानी 97.6 MHz
2: विगत 15 वर्ष देखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98 41 68 67 64 98 41 68 67 64।
3: बुढी हेर त लाउ।
4: आहा, कति राम्रो मंगलसूत्र कहाँबाट ल्याएको?
3: कहाँबाट हुनु नि? मैले दिदीबहिनी सुनसादी घर गहना उद्योगबाट ल्याएको नि।
4: हजुर, हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना अर्डर अनुसार तयार गरिन्छ।
3: दिदीबहिनी सुनचाँदी गरगहना उद्योग, नीलकण्ठ नगरपालिका, वडा नम्बर 3, शान्त बजार, धादिङ। प्रोप्राइटर मेनुका बराइली। सम्पर्क नम्बर 98 18 32 74 73, 98 61 75 49 88, 98 61 75 49 88।
1: रेडियो बिहानी 97.6 MHz।

0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर।
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: ल हो, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न। त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले पनि। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
3: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
4: वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन्स चोक नारायणगढ, मोबाइल 9850509034, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ, 9850409034।

0: नमस्कार, म लोक तथा दोहरी गायक राजन कार्की। पान खायो मायाले चुना हालेर, ज्यान खायो मायाले चुना हालेर पछिल्लो समयमा मैले गाएको यो बजारमा आएको गीतलाई हजुरले हेरिसकेपछि यो युट्युब च्यानललाई पनि सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला।
1: रेडियो बिहानी 97.6 MHz।
2: कोही कोहीको जिन्दगीमा कुनै कुनै घटना बडो विचित्र तरिकाले घट्ने गर्छन्। कसैसँगको गहिरो प्रेम वियोगपछि पागल जस्तै बनेको, केही पीड़ा बुझाउनकै लागि भए पनि परदेश बसेको हुन्छ, अनि परिवार र परिस्थितिसँग हारेर अरूलाई अंगाल्न पुगेको पनि, सिन्दूरसँगै सुनौलो भविष्यको बहानामा मानव तस्करको दर्जनमा परेकी हुन्छ, र एउटा घिनलाग्दो नरकमा बाँचेकी हुन्छ। एउटा नराम्रो समय भयो या दुर्भाग्य, केही समय पश्चात केटा पनि आफ्नो अपन्न शरीर लिएर परदेशबाट घरदेश फर्केको हुन्छ, अनि केटीलाई पनि कुनै सामाजिक संस्थाले उद्धार गरेर घरसम्म पुर्याइदिएको हुन्छ।

0: ओहो होइन के हो अझ हातमा सुनको औठी पनि
1: ल तलाई थाहा छैन मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक महिना सुनको औठी पाइन्छ नि
0: ए हो र त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा
1: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्टपुर्जा घडी रेडियो टिभी डिस होम आइरन चार्जर पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ
0: साथै किस्ताबन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ
1: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ
0: प्रोप्राइटर राम श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9841497913 र 9813915
2: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो
3: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: ବୁଢ଼ୀ ଏର ତ ଲାଉ
1: ଆହା କତି ରାମ୍ରୋ ମଙ୍ଗଳସୂତ୍ର କାହା ବାଟ ଲାଗ
0: କାହା ବାଟ ହୁନୁନି ମୈଲି ଦିଦି ବହିନୀ ସୁନ୍ସାଦି ଗରଗହନା ଉଦ୍ୟୋଗ ବାଟ ଲାଗନି
1: हजुर हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना अर्डर अनुसार तयार गरिन्छ
0: दिदी बहिनी सुनचाँदी गरगहना उद्योग नीलकण्ठ नगरपालिका वडा नम्बर 3 शान्त बजार धादिङ प्रोप्राइटर मेनुका बराइली सम्पर्क नम्बर 9818-3274-73 9861-7549-88 9861-7549-88
2: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थिएँ हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले अनि दबाई लिएर आएँ जमाली फर्केछ पहिला जस्तो थियो मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो त्यसलाई कसैले पनि हेला त नगरोस्
3: पहिला मलाई विश्वास लागेन यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई बाबाले जान्छ भन्दैन खै मलाई त हुन्न होला जस्तो लाग्छ अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने जडीबुटीले के होला र भन्ने सोचे पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो अनि गएर ल्याउनु भयो खानुभयो पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ
4: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारायणगढ मोबाइल 9855-50-50-934 ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 9855-40-934
5: रेडियो बिहानी 97.6 MHz
6: रेडियो बिहानी समय संकेत यति बेला बिहानको 10 बज्यो

0: नया नेपालको नया रेडियो
1: रेडियो बिहानी 97.6 MHz
2: लस्तो है मेबे फेबेमा रंगमाजे आरसीसी दिम गोरा चहरा दिन प्रे रखोरमा नगा फारममा असिम टमाटर की ट्रनेलमा सिंगबै सुर सेंजेपल मुबा होले सिंगबै सुर मुसम ओम टंकेश्वर इंटरप्राइजेस धादिंग बेसी सुगम टोलरी सेगो होई रोमा हुजुरिमी दिम फिटिंग सिंगबै अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यारी यंगबा असेम दिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुबा क्रयुर्नाले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टंकेश्वर इंटरप्राइजेस धादिंग बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 01052470 असेम 98511 87882 फोन सिन्जिम सेगो है रोमा
3: ओहो हैन के हो अझ हातमा सुनको औठी पनि
4: ल तलाई थाहा छैन मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक महिना सुनको औठी पाइन्छ नि
3: ए हो र त्यसो भए म पनि मोबाइल किन्न गई हाले रोमन मोबाइल पसल धादिङ बेसीमा
4: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्टपुर्जा घडी रेडियो टिभी डिस होम आइरन चार्जर पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ
3: साथै किस्ताबन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ
4: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ
3: प्रोप्राइटर राम श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 98411 97913 र 98139159
5: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो
1: रेडियो बिहानी 97.6 MHz

0: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
1: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
2: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेछ, हजुरलाई के थाहा?
3: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
1: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
3: ल भाइको हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
2: किन नि बाबा?
3: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
2: हस् बाबा।
4: कृष्ण सप्लायर्स धादिङ बेसिक पुछार बजार, प्रोप्राइटर कृष्ण तिबल सिन्हा,
5: सम्पर्क मोबाइल 97140131429।
0: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलीको गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।
1: बुढा आज इन्टरभ्यू थियो के भयो त?
2: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
1: होइन के भन्छ, कसरी नि?
2: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
1: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कूल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोपाइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 9849185810 9849185810।

0: गहना लिएर थिए।
1: त्यत्रो दुःख गरेर कमाएको पैसा सबै गहनामा सकिस हैन? अनि कहाँबाट लिएर आनी गहना?
0: नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसमा रहेको आरके सुनपादी पसलबाट।
1: अनि अघि नै भन्नु पर्दैन त, कम बाटी छैयो।
2: हजुर, हामी कहाँ उच्च गुणस्तरीय सुनचाँदीका आधुनिक डिजाइनका सिक्री, औठी, मंगलसूत्र, हार लगायत विभिन्न डिजाइनका गरगहना बनाइनुका साथै पुरानो गरगहना सँग नयाँ गहना पनि साटिन्छ। त्यति मात्र होइन, कम्प्युटरबाट नापतोल पनि गरिन्छ।
0: आरके सुन चाँदी पसल, नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसी, प्रोपाइटर राजेन्द्र र शैली। सम्पर्क मोबाइल नम्बर 98 41 63 89 53।
2: बाजेदेखि नातिसम्म, विश्वासाम्रो माथिसम्म, सुन चाँदीको भरपर्दो कारोबारको लागि अब एउटै नाम, आरके सुन चाँदी पसल।
3: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि। जस्तो त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
4: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थेँ। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै पऱ्यौँ।
5: वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन्स चोक नारायणगढ, मोबाइल 98 550 50 934, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98 512 40 934।
6: लसो है मेबे फेबेमा रङमाझे आरसीसी दिम गोरा चहर दिङ प्रे र खोरमा नग फारममा असिम टमाटार कि ट्रनेलमा सिङबै सुर सिङजेपल मुबा होले सिङबै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो है रोमा हुजुरिमी दिम फिटिङ सिङबै अन्तर्राष्ट्रिय स्तरलाई जम्मनु सामानमा होलसेल मूल्यारी यङ्बा असेम दिम सम्मन बोरबरी ध्वनिला सुविधा न मुबा क्रङ्युर्नाले बजार कोर्ब आहिन है रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी। सम्पर्क नम्बर चाहिँ 010-520-470 असेम 98-511-87-882 फोन सिङजिम सेगो है रोमा।
7: ओहो, होइन के हो, अझ हातमा सुनको औठी पनि?
8: ल, तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक महिना सुनको औठी पाइन्छ नि।
7: ए हो र, त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
8: रोमन मोबाइल घडी पसल, नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्टपुर्जा, घडी, रेडियो, टिभी, डिस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
7: साथै हिस्साबन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुको साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
8: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
7: प्रोपाइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 98 41 97 97 13 र 98 13 59 15 59।
9: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
10: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: लस्सो है मेबे फेबे मा रंगमाजे आरसीसी दिम गोरा चहरा दिन प्रे रखोर मा नगा फारम मा असिम टमाटर की ट्रनेल मा सिंगबे सुर सिंगजेपल मुबा होले सिंगबे सुर मुसम ओम टंके सुर इंटरप्राइजेस धादिंग बेसी सुगम टोलरी सेगे होई रोमा हुजुरी मी दिम फिटिंग सिंगबे अंतरराष्ट्रीय स्तरला जम्मनु सामान मा होलसेल मूल्यारी यंगबा असेम दिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुबा क्रयुर्नाले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 01052470 असेम 98511 87882 फोन सिङजिम सेगो है रोमा
1: ओहो हैन के हो अझ हातमा सुनको औठी पनि
2: ल तलाई थाहा छैन मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक महिना सुनको औठी पाइन्छ नि
1: ए हो र त्यसो भए म पनि मोबाइल किन्न गई हाले रोमन मोबाइल पसल धादिङ बेसीमा
2: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्ट पुर्जा घडी रेडियो टिभी एस होम आइरन चार्जर पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ
1: साथै किस्ता बन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ
2: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ
1: प्रोप्राइटर राम श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 98411 97913 र 98139159
3: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो
4: रेडियो बिहानी समय संकेत यति बेला बिहानको 11 बज्यो

0: नया नेपालको नया रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।
2: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने खत्तेरी
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाएछ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त।
3: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
2: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीभीसी पाइप, सीपीभीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्दा होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोल। सम्पर्क फोन नम्बर 010-520-470 98-511-87-882 गोल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
3: पावर वाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
4: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा।
3: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावर वाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
4: विभिन्न ब्रान्डका सनग्लासेस, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
3: प्रोपाइटर बिटु विश्वकर्मा। सम्पर्क नम्बर 98-43-62-86-16 र 98-10-32-37-54।
4: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
5: दादा दादा म टाढो स्कुल जान्न।
6: म पनि स्कुल जान्न मम्मी।
7: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
8: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
7: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
2: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
9: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
2: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थारिङ एमाले चोकबाट 6 घर तल
9: काठमाडौँ जाने बाटोपट्टि।
2: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 98-61-70-45-54
9: 98-61-97-65-47।
10: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्नुपर्ने, कहाँ गएर किन्ने होला?
11: छैन सर, के सोचिरहनु भएको छ?
10: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नुपर्ने, कहाँ गएर किन्ने होला?
11: ल सर, हाम्रै धादिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
12: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप। हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मरमत गरिनुका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
10: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ। सम्पर्क नम्बर सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
11: ल सर, हाम्रै धादिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
12: सुसम

0: केटाजौ आफै उताजौ आफै हैरानै भए भने हप्पेरी
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
0: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
2: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस
3: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
2: 98511-87882 गल्छी बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
1: पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी

0: जस्ता चस्माहरू अब एकै ठाउँमा।
1: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा।
0: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
1: विभिन्न ब्रान्डका सनग्लासेस फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
0: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 9843062616 र 9810323754।
1: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
2: बाबा बाबा म टाढो स्कुल जान्न।
3: म पनि स्कुल जान्न मम्मी।
4: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
5: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
4: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
6: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
7: पाइप कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
6: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थारिन एमाले चोकबाट 6 घर तल
7: काठमाडौँ जाने बाटोपट्टि।
6: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454
7: 9861705454।
8: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: नेपाल का वरिष्ठ विशेषज्ञ डाक्टरहरूबाट सामान्य समस्या देखि जटिल रोग सम्मको सफल उपचार गजुरी अस्पतालमा।
1: दैनिक रूपमा ज्वरो आउने, खोकी लाग्ने, पुरानो दम, मोटो दुख्ने, पुरानो ग्यास्ट्रिक, पेट फुल्ने, अल्सर, मृगौलाको पत्थरी, पिसाब पोल्ने, महिलाहरूको महिनावारी गडबडी, सानो पेट दुख्ने, युनाङ्गमा घाउ खतिरा आउने, सेतो पानी बग्ने, हाड जोर्नी भाँचिएको या मर्किएको, छमछम गर्ने एवं कम्मर दुख्ने, घुँडा दुख्ने वा सुन्निने समस्याहरूको परीक्षण।
0: छाला चिलाउने, छालामा देखिएको दुबी, दाद, लुतो, कोठी, त्यस्तै नाक कान घाँटी सम्बन्धी समस्याहरूको सफल उपचारका साथै बाल बालिकामा भएको समस्याको समाधानका लागि गजुरी अस्पताल, गजुरी एक, गजुरी बजार, धादिङ। फोन 010-40-23-29।
2: प्रबन्ध निर्देशक राम कार्की, मोबाइल 98-450-89-394।
3: पावर वाला चश्मा, जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चश्माहरू अब एकै ठाउँमा।
4: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चश्मा पसल, आरूघाट गाउँपालिका 9, आरूघाट बजार, बंगैचा, गोर्खा।
3: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावर वाला चश्मा 5 मिनटमै तयार गरिन्छ।
4: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चश्माहरू पाइन्छ।
3: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 98-44-62-86-16 र 98-10-32-37-54।
4: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
5: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: होइन है भाउजू, कताजना लागेको हतार हतार गरेर
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111। विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट, सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार। फोन नम्बर 9141867764, 9141867764।
2: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
1: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
2: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
0: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
2: ल भाइको हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
1: किन नि बाबा
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
1: हस् बाबा
3: कृष्ण सप्लायर्स धादिङ स्थित पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
4: सम्पर्क मोबाइल 9741031429
5: अफिसको डेकोरेसन त सबै सकियो अब अफिसको लागि चाहिने कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने कहाँ गएर किन्ने होला
6: होइन सर के सोचिरहनु भएको छ
5: हेर न बाबु अफिसको डेकोरेसन त सबै सकियो यो टेक्निकल सामानहरू किन्नु पर्ने कहाँ गएर किन्ने होला
6: ल सर हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता
7: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ
5: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ सम्पर्क नम्बर 9851108878 र 9800888778

0: पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
1: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल आरूघाट गाउँपालिका 9 आरूघाट बजार बगैंचा गोर्खा।
0: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
1: विभिन्न ब्रान्डका सनग्लासेस फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
0: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 9843062616 र 9810323754।
1: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
2: ए फ्याउरी गाई गोठालो जानी होइन, जानी बेला भएछौ।
3: फ्याउरी त हिँडै पहिला गयो नि, थाहा छैन।

0: नया नेपालको नया रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: रेडियो बिहानी 97.6 MHz
1: खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
2: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: भटेकोशी बाढ़ीले पुल बगाएको देवीघाटमा बेलीब्रिज जोड़िँदै ज्यान गुमाउनेको संख्या 1341 पुग्यो।
2: गोर्खाको चुमनोबरीमा बाढ़ीले चार घर बगायो। बाजुराको बढ़ी मालिकामा आधा दर्जन घर गोठमा क्षति।
1: बाढ़ीका कारण डोल्पा बाजुरा ओछाम लगायत विभिन्न जिल्लाको सड़क अवरूद्ध। केही क्षेत्रमा एकतर्फी सड़क सञ्चालनको प्रयास हुँदै।
2: युद्ध रोक्ने उद्देश्यसहित रूस पुगेका अमेरिकी दूतहरू आज युक्रेन जाँदै तीन दिन आक्रमण रोक्न राष्ट्रपति पुटिनको आदेश।
1: र एसीसी प्रिमियर कप क्रिकेटमा साउदी अरबले नेपाललाई दियो 191 रनको लक्ष्य। नेपाल जवाफी ब्याटिङमा।
3: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला।
4: अनि
3: घर सर बेच्नु छोडेर यतातिर कता नि?
4: यो त साइड जब दाई, यो चाहिँ मेन।
3: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
4: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
3: थाहा छ, त्यसैले त यही लिन आएको।
5: विदेशमा पनि फ्लो गार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
3: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
5: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
3: सुरक्षा घरको
4: साथ जीवन भर।
6: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
2: समाचार अब विस्तारमा। नुवाकोटको देवीघाटमा 60 मिटर लामो एक्रो ब्रिज निर्माण थालिएको छ। भदौ 10 गते आएको भोटेकोशी बाढ़ीले तादी नदीको पक्की पुल बगाएपछि नेपाली सेनाले फलामे एक्रो ब्रिज निर्माण अघि बढ़ाएको हो। विदुर नगरपालिका 5 देवीघाट स्थित तादी नदीमा नेपाली सेनाका इन्जिनियर र फौजसहित 55 जनाको टोली एक्रो ब्रिज निर्माणमा खटिएका छन्। अबको केही दिनमै पुल निर्माण सकिने र पैदल आवत जावत तथा यातायात सञ्चालन सहज हुने नेपाली सेनाले जनाएको छ। भदौ 10 गते आएको बाढ़ीले त्यसरी नदीमा रहेका अधिकांश पुल बगाएपछि नुवाकोटका विभिन्न क्षेत्रमा यातायात तथा आवतजावत प्रभावित भएको छ। बाढ़ीका कारण विदुर नगरपालिका 5 देवीघाट स्थित तादी नदीको पुल तथा सड़क संरचनामा समेत क्षति पुगेपछि नेपाली सेनाले आवतजावत पुनस्थापित गर्न एक्रो ब्रिज निर्माणको कामलाई तीव्रता दिएको छ। बाढ़ीका कारण सड़क तथा पुलमा क्षति पुगेपछि प्रभावित क्षेत्रको आवतजावत सहज बनाउन सेनाले 60 मिटर लामो, 5.5 मिटर चौड़ा तथा 50 टन भार वहन क्षमता भएको एक्रो ब्रिज निर्माण गरिरहेको हो।
1: रसुवा भटेकोशी बाढ़ीमा परी मृत्यु हुनेको संख्या 1341 पुगेको छ। नेपाल प्रहरीले हिज सार्वजनिक गरेको 1344 जनाको तथ्याङ्क सच्याउँदै 1341 जनाको शव फेला परेको जनाएको हो। यसअघि हिजो राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि मृतकको संख्या सच्याएको थियो। प्रहरीका अनुसार हालसम्म 1037 जनाको शव व्यवस्थापन गरिएको छ। त्यस बाहेक 98 शव भने पहिचान गरी परिवारलाई हस्तान्तरण गरिएको छ। पछिल्लो तथ्याङ्क अनुसार 3338 स्वदेशी र 606 जना विदेशी सहित 4044 जना बेपत्ता छन्। यो संख्या हिजोको तथ्याङ्कमा 5000 हाराहारी थियो। यस्तै हालसम्म विभिन्न क्षेत्रबाट 9000 भन्दा बढ़ीको उद्धार गरिएको छ, जसमध्ये 3098 जनालाई विभिन्न होल्डिङ सेन्टरमा राखिएको छ। हालसम्म 1286 मृतक र 1186 आफन्त सहित 2472 जनाको डीएनए संकलन गरिएको छ।
2: रसुवा स्थित भोटेकोशी नदीमा भदौ 10 गते आएको विनाशकारी बाढ़ीबाट रसुवा, नुवाकोट, धादिङ र गोर्खाका 55 वटा खानेपानी आयोजना प्रभावित भएका छन्। बाढ़ीबाट क्षतिग्रस्त आयोजनाको प्रारम्भिक विवरण अनुसार करिब 64 करोड़ बराबरको क्षति भएको अनुमान गरिएको छ। खानेपानी तथा ढल व्यवस्थापन विभागका अनुसार बाढ़ीबाट सबैभन्दा बढ़ी प्रभावित नुवाकोटमा 22 वटा खानेपानी आयोजनामा क्षति पुगेको छ। ती आयोजनामा मात्रै 4,11,50,000 बराबरको क्षति भएको विभागले जनाएको छ। विभागका प्रमुख एवं महानिर्देशक कमलराज श्रेष्ठका अनुसार बाढ़ीका कारण धादिङका 20, गोर्खाका 5 तथा रसुवाका 8 वटा योजनामा क्षति पुगेको छ। बाढ़ीबाट पुगेको क्षतिको विस्तृत विवरण संकलन गर्ने कार्य भने अझै जारी रहेको विभागले जनाएको छ। बाढ़ीका कारण खानेपानी सेवा अवरूद्ध भएका क्षेत्रमा नागरिकलाई तत्काल खानेपानी उपलब्ध गराउन विभागले अल्पकालीन तथा दीर्घकालीन योजना अघि बढ़ाएको छ।
1: गोर्खाको चुम्नोबरी गाउँपालिका चारमा बाढ़ीले चारवटा घर बगाएको छ। आज बिहान 3:30 बजेतिर आएको बाढ़ीले चुम्नोबरी गाउँपालिका चार नामरुङका नोर्बु वाङ्गे
2: तथा रसुवाका 8 योजनामा क्षति पुगेको छ। बाढ़ीबाट पुगेको क्षतिको विस्तृत विवरण संकलन गर्ने कार्य भने अझै जारी रहेको विभागले जनाएको छ। बाढ़ीका कारण खानेपानी सेवा अवरूद्ध भएका क्षेत्रमा नागरिकलाई तत्काल खानेपानी उपलब्ध

0: बाढ़ीले पुलमा समेत क्षति पुगेको छ। नुमरुङ स्थित बुढ़ी गण्डकी र थेराङ खोलाको बाढ़ीले दुई पुल र दुई जलविद्युत आयोजना बगाएको छ। यसबाट चम्नोब्री वासी समस्यामा परेका छन्। पहिरो सहित आएको बाढ़ीले मनासलो पदमार्गका दुईवटा पुल र दुई जलविद्युत आयोजना बगाएको स्थानीय लाक्पा डुण्डुप लामाले जानकारी दिनुभयो। थेराङ खोलाको बाढ़ीले नामरुङबाट मनासलो क्षेत्रतर्फ जाने पुल बगाएको छ भने सो बाढ़ीले बुढ़ी गण्डकीको बहाव बढ़न गई नामरुङ भन्दा तल जंगल स्थित पुल पनि बगाएको हो। साथै स्थानीयले उपभोग गर्दै आएका दुईवटा जलविद्युत आयोजनामा क्षति पुर्याएको उहाँले बताउनुभयो। एउटा भर्खर 7 करोड़ रूपियाँ खर्चेर निर्माण सम्पन्न भएर परीक्षण प्रसारण भएको 100 किलोवाटको जलविद्युत र अर्को पहिलेदेखि बालिरहेको 22 किलोवाटको जलविद्युत आयोजना बगेको हो। स्थानीयका अनुसार आवाजात र विद्युत ठप्प हुँदा जनजीवन कठिन बनेको छ। विद्युत नहुँदा बत्ती संचार सेवा तथा विद्युतबाट चल्ने सबै सेवा ठप्प भएको हो।
1: बाजुराको बढ़ी मालिकामा पहिरोले आधा दर्जन घर तथा गोठमा क्षति पुर्याएको छ। गैराती माथिबाट पहिरो खस्दा बढ़ी मालिका नगरपालिका 8 कोठ्याराका नरे रावल, वड़ा नम्बर 9 का करे थापा र दीपक विकको घरमा क्षति पुगेको छ। यस्तै पहिरोले वड़ा नम्बर 9 का मोती ओखेडा, धनबहादुर विक, जंगा ओखेडा र तुले लुहारको गोठमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घर तथा गोठमा पहिरो खस्दा खाद्यान्न, लत्ता कपड़ा तथा पशु चौपायामा क्षति पुगेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी न्याय उपरीक्षक शैलेश्वरी बोहराका अनुसार पहिरोले घर तथा गोठमा क्षति पुर्याए पनि मानवीय क्षति भने भएको छैन। वर्षा निरन्तर भइरहेकाले पहिरोको जोखिममा रहेका बस्ती तथा परिवारलाई सतर्क रहन र सुरक्षित स्थानमा बस्न प्रहरीले आग्रह गरिरहेको छ।
0: गैराती परेको अविरल वर्षाका कारण पहिरो खस्दा रोल्पाको शहीद मार्गमा यातायात सेवा अवरूद्ध भएको छ। रोल्पा स्थित प्रहरी चौकी कुरेलीका अनुसार परिवर्तन गाउँपालिका 1 खोलाबाङमा सड़क माथिबाट पहिरो खस्दा आज बिहानैदेखि घोराही थवाङ सहित मार्ग पूर्ण रूपमा अवरूद्ध भएको हो। सड़क अवरूद्ध हुँदा उक्त सड़क हुँदै दाङ रोल्पा रूकुम जाने यातायातका साधन बीच सड़कमै अलपत्र परेका छन्। यस्तै बाजुरामा विभिन्न स्थानमा पहिरो खस्दा जिल्ला सदरमुकाम जोड्ने साफे मार्तडी सड़क खण्ड अवरूद्ध भएको छ। गैराती लगातार परेको वर्षाका कारण मार्तडी स्थित बढ़ी मालिका नगरपालिका 9 स्थित कारागार मोट, विनोद स्मृति प्रतीक्षालय, सेलागार्ड, सुवा काँध लगायतका स्थानमा सड़कमाथिबाट पहिरो खसेपछि अवरूद्ध बनेको हो। यस्तै बढ़ी मालिका नगरपालिका 8 रावका र वड़ा नम्बर 6 को जंगल जडंगा लगायत स्थानमा पनि पहिरो खसेर सड़क अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गगन सिंह भाटले जानकारी दिनुभयो।
1: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ, फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
0: अब बाँकी समाचार। नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समिति बैठक आज बस्दैछ। पार्टीका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालका अनुसार बैठक दिउँसो 1 बजे ललितपुर स्थित पार्टी हिजोको लागि तय गरिएको बैठक आजलाई सारिएको हो। बैठकमा रसुवा भटेकोशी क्षेत्रमा आएको बाढ़ीबाट उत्पन्न विपदको विषयमा छलफल हुने जनाइएको छ। यस्तै नेपाली कांग्रेसको 15 महाधिवेशनका सम्बन्धमा
1: अब अन्तर्राष्ट्रिय समाचार। रूस युक्रेन युद्ध अन्त्य गर्ने उद्देश्यसहित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दुई विशेष दूत स्टीभ विटकफ र जेरेड कुस्नर मस्को पुगेर रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग छलफल गरेका छन्। हिजो मस्को पुगेका उनीहरू क्रेमलिनमा पुटिनसँग भेटवार्ता गरेपछि आज युक्रेनको राजधानी किव जाँदैछन्। अमेरिकी दूतहरूको कूटनीतिक भ्रमणलाई ध्यानमा राख्दै रूसले किवमा तीन दिनका लागि हवाई आक्रमण रोक्ने निर्णय गरेको छ। क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभका अनुसार राष्ट्रपति

0: युक्रेनको आदेशमा आक्रमण रोक्ने निर्णय भएको हो। त्यसको जवाफमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि युक्रेनले मस्कोमाथि कुनै हवाई वा ड्रोन हमला नगर्ने प्रतिबद्धता जनाएको छ। अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्ना दूतहरू मार्फत युद्ध अन्त्य गर्ने एउटा ठोस प्रस्ताव तथा अवधारणा मस्को पठाइएको बताउनु भएको छ। पुटिनका वैदेशिक मामिला सल्लाहकार युरी उसाकोभले पनि अमेरिकी टोली गम्भीर तयारीका साथ मस्को आएको र शान्ति प्रक्रियाका लागि केही नयाँ विचार प्रस्तुत गरेको बताउनु भएको छ। रूस युक्रेन बीच वार्ता प्रक्रिया अघि बढ़ाउने प्रयास भए पनि भूभागको स्वामित्व र युक्रेनको भविष्यको सुरक्षा ग्यारेन्टी जस्ता मुख्य विषयमा रूस र युक्रेनबीच अझै गहिरो मतभेद कायम छ। विशेष गरी डोनबास र क्रिमियाको अवस्थाका साथै युक्रेनको सम्भावित नेटो सदस्यतालाई लिएर दुवै पक्षको धारणा फरक छ।
1: र अब खेल समाचार। एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले अहिले साउदी अरेबिया विरूद्ध जवाफी ब्याटिङ गरिरहेको छ। 191 रनको लक्ष्य पछ्याएको नेपालले ताजा अवस्थामा 19.2 ओभरको खेल सकिँदा 2 विकेटको क्षतिमा 70 रन बनाएर खेलिरहेको छ। यसैकि बायोमास उभल मलेसियामा टस जितेर पहिले ब्याटिङ गरेको साउदी अरेबियाले 49.2 ओभरमा पूरै विकेट गुमाएर 190 रन जोड़ेको थियो, जसमा अब्दुल वाहिदले सर्वाधिक 77 रन जोड़े। यस्तै मोहम्मद आतिफले 30 तथा मोहम्मद हिसाम शेखले 28 रन जोड़े। नेपालका लागि सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरीले 3-3 विकेट लिए भने ललित राजवंशीले 2 तथा शेर मल्ल र गुलशन झाले 1-1 विकेट लिए। आइतबार शुरू भएको प्रतियोगिताको पहिलो खेलमा बहरानलाई 7 विकेट र दोस्रो खेलमा आयोजक मलेसियालाई 6 विकेटले हराएको नेपाल उच्च मनोबलका साथ मैदानमा छ। यससँगै समूह एको नेपाल 4 अंक सहित अंक तालिकाको दोस्रो स्थानमा छ। नेपालले समूह चरणको अन्तिम खेल भदौ 23 गते हङकङसँग खेल्ने तालिका छ। तीन खेलमा 2 हार र 1 जित निकालेको साउदी अरेबिया 2 अंकसहित तालिकाको पुछारमा छ। प्रतियोगितामा उपाधि जितेर सन् 2027 हुने एसिया कपमा स्थान बनाउने लक्ष्यका साथ नेपाली टोली मलेसिया पुगेको हो।
0: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: भटेकोशी पार्टीले पुल बगाएको देवीघाटमा बेलीब्रिज जोड़िँदै ज्यान गुमाउनेको संख्या 1341 पुग्यो।
0: गोर्खाको चुम्नुबुरीमा बाढ़ीले 4 घर बगायो। बाजुराको बढ़ी मालिकामा आधा दर्जन घर गोठमा क्षति।
1: बाढ़ीका कारण रोल्पा बाजुरा अछाम लगायत विभिन्न जिल्लाको सड़क अवरूद्ध। केही क्षेत्रमा एकतर्फी सड़क सञ्चालनको प्रयास हुँदै
0: युद्ध रोक्ने उद्देश्यसहित रूस पुगेका अमेरिकी दूतहरू आज युक्रेन जाँदै 3 दिन आक्रमण रोक्न राष्ट्रपति पुटिनको आदेश।
1: र एसीसी प्रिमियर कप क्रिकेटमा साउदी अरेबियाले नेपाललाई दियो 191 रनको लक्ष्य, नेपाल जवाफी ब्याटिङमा।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सन्चु र रविन्द्र विदा हुन्छौ, नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।
3: AIO
4: AIO
3: Yes AIO All in One Mart The Best
5: Radio Bihani 97.6 MHz
6: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हप्पेरी
7: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
6: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
7: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
6: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिम्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिंग गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस
8: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
6: 98511-87882 गल्छी बजारको लागि 010-40-3116 र 920 बजारको लागि 98512-49-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस
4: तपाईंकै सेवामा सधैं तत्पर।
7: पावर वाला चश्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चश्माहरू अब एकै ठाउँमा।
4: तपाईंको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चमकिलो। आरबी चश्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा।
7: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चश्मा 5 मिनटमै तयार गरिन्छ।
4: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चश्माहरू पाइन्छ।
7: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 9843-62-86-16 र 9832-33-54।
4: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
9: बाबा म त आज स्कुल जान्न।
10: म पनि स्कुल जान्न मम्मी।
11: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
12: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
11: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
13: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
14: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
13: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुच्छार बजार थारिङ एमाले चोकबाट 6 घर तल
14: काठमाडौँ जाने बाटोपट्टि।
13: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861-7045-54
14: 9861-7045-47।
15: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: रेडियो बिहानी 97.6 MHz।
1: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
2: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
1: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
2: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
1: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470 98-511-87-882 गल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
2: पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा
3: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा
2: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ
3: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ
2: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 98-43-62-86-16 र 98-10-32-37-54
3: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ हेर्न नभुल्नु होला
4: बाबा बाबा म त आज स्कुल जान्न
5: म पनि स्कुल जान्न मम्मी
6: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजाने रे मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर
7: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा
6: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि
0: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला बाइक कभर रेनकोट विभिन्न ब्रान्डका छाता अरू अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थारिङ एमाले चोकबाट 6 घर तल
7: काठमाडौँ जाने बाटोपट्टि
0: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 98-61-70-45-54
7: 98-61-97-65-47
8: लस हो मेबे फेबेमा रङमाजे आरसीसी दिम गोरा चहारा दिन प्ले र खोरमा नगफारममा असिम चमटार कि ट्रनेलमा सिङ्गै सुर सिङ्गेपल मुबा होले सिङ्गै सुर मुसम ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो है रोमा हुजुरिमी डिम फिटिङ सिङ्गै अन्तर्राष्ट्रिय स्तरलाई जम्मानु सामानमा होलसेल मूल्यारी यङबा असिम डिम सम्मान बोरबरी ढुवानीला सुविधा न मुबा क्रङ्गुर्नाले बजार कोर्ब आहिन है रोमा सेगो बरो ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 010-520-470 असेम 98-511-87-882 फोन सिङ्जिम सेक है रोमा
2: ओहो होइन के हो अझ हातमा सुनको औठी पनि
9: ल तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक महिना सुनको औठी पाइन्छ नि।
10: ए हो र, त्यसो भए म पनि मोबाइल किन्न गइहाले। रोमन मोबाइल पसल धादिङ बेसीमा।
9: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्टपुर्जा, घडी, रेडियो, टिभी, डिस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
10: साथै किस्ताबन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
9: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
10: प्रोप्राइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9841-9797-13 र 9813-1915-19।
11: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।

0: रेडियो बिहानी 97.6 MHz
1: विगत 15 वर्ष देखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिप टप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98 41 68 67 64 98 41 68 67 64।
2: घर त बल्ल बल्ल बनाई भ्याए, अब ग्रिल यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
3: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
2: ए, त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरा सुन्दिन म।
3: ल टिप्नुहोस्, प्रोपाइटर बिरबहादुर श्रेष्ठको लागि 98 43 0 97 437 र 010 590 093 सम्पर्क गर्नुहोला नि।
1: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस, नीलकण्ठा नगरपालिका, वार्ड नम्बर 3, धादिङ अस्पतालको पछाडि। प्रोपाइटर बिरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98 43 0 57 437।
3: ओहो, होइन के हो, अझ हातमा सुनको औठी पनि?
4: ल, तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक महिना सुनको औठी पाइन्छ नि।
3: ए हो र, त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
4: रोमन मोबाइल घडी पसल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्ट पुर्जा, घडी, रेडियो, टिभी, डिस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
3: साथै किस्ताबन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुको साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
4: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
3: प्रोपाइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 98 41 97 97 13 र 98 13 99 15 99।
5: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।

0: नया नेपाल को नया रेडियो
1: रेडियो बिहानी 97.6 MHz रेडियो बिहानी 97.6 MHz।

0: रेडियो बिहानी 97.6 मेगाहर्ज।
1: अफिसको डेकोरेशन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
2: छैन सर, के सोचिरहनु भएको छ?
1: हेर न बाबु, अफिसको डेकोरेशन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्न पर्ने, कहाँ गएर किन्ने होला?
2: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
3: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनुका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
1: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नेलकण्ठ नगरपालिका तेह्र बेच बजार धादिङ, सम्पर्क नम्बर 98 51 10 88 78 र 98 088 78।

0: रेडियो बिहानी 97.6 MHz।
1: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
2: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
1: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
2: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनु होला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
1: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
3: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
2: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
3: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
2: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँका सबैले त्यतैबाट ल्याएको त हो नि।
3: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस,
4: धादिङ बेसी सुगम टोल। सम्पर्क फोन नम्बर 010-520-470,
3: 9851-87-882, गोल्छे बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 9851-20-49-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
5: बाबा बाबा, म त आज स्कुल जान्न।
6: म पनि स्कुल जान्न मम्मी।
7: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
8: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
7: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
3: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
4: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
3: अरू अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3 पुछार बजार थालिङ, एमाले चोकबाट 6 घर तल,
4: काठमाडौँ जाने बाटोपट्टि।
3: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861-7045-54,
4: 9861-7045-47।
9: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरो।
10: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
11: वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन चोक नारायणगढ, मोबाइल 9855-50-50-934, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 9855-40-934।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट। सिद्धलीको गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764, 9141867764।
12: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
13: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
12: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
13: किन तनाव लिने? टङ्केश्वर गुप्ताबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
14: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस,
4: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
14: 9851-87882, गल्छी बजारको लागि 010-4031-16 र 9200 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
2: पावरवाला चस्मा, जस्तो भने त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
1: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बंगैचा, गोर्खा।
2: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
1: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
2: प्रोपाइटर बिट्टु विश्वकर्मा, सम्पर्क नम्बर 9843-62-86-16 र 9810-32-37-54।
1: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
15: Westar Digital, entertaining the nation.

0: अफिसको डेकोरेशन त सबै सकियो। अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
1: होइन सर, के सोचिरहनु भएको छ?
0: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
1: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
2: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
0: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका तीन, बेच बजार, धादिङ। सम्पर्क नम्बर 9851108878 र 9800888778।

0: रेडियो बिहानी 97.6 मेगाहर्ज।
1: हैन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
2: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
1: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
2: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
1: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
3: बुढा, आज इन्टरभ्यू थियो, के भयो त?
4: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
3: होइन, के भन्छ, कसरी नि?
4: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
5: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर, हामी कहाँ स्कुल, कलेज, अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोपाइटर रितेश परियार। सम्पर्क मोबाइल नम्बर 9849185810, 9849185810।

0: बाबा बाबा म टाढो स्कुल जान्न।
1: म पनि स्कुल जान्न मम्मी।
2: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
3: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
2: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
4: हामी कहाँ आकर्षक डिजाइन का सुट केस, लेडिज झोला,
5: बाइक कभर, रेनकोट, विभिन्न ब्रांड का छाता,
4: अर्डर अनुसार विभिन्न स्कूल कलेज तथा संस्था का झोला अनुभवी गार्मेन्ट मास्टर द्वारा आकर्षक डिजाइन बाट सिलाइनु को साथ ही प्रिंट सहित होलसेल तथा खुद्रा मूल्य में बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छूट में मरमत गरिनु को साथ ही पुराना झोला पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थारिङ एमाले चोकबाट छ घर तल
5: काठमाडौँ जाने बाटोपट्टि।
4: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 98167045454।
5: 98167045454।

0: रेडियो बिहानी 97.6 MHz
1: नेपाल वरिष्ठ विशेषज्ञ डाक्टरहरूबाट सामान्य समस्यादेखि जटिल रोगसम्मको सफल उपचार गजुरी अस्पतालमा।
2: दैनिक रूपमा ज्वरो आउने, खोकी लाग्ने, पुरानो दम, मोटो दुख्ने, पुरानो ग्यास्ट्रिक, पेट फुल्ने, अल्सर, मृगौलाको पत्थरी, पिसाब पोल्ने, महिलाहरूको महिनावारी गडबडी, सानो पेट दुख्ने, युनाङ्गमा घाउ खटिरा आउने, सेतो पानी बग्ने, हाड जोर्नी भाँचिएको या मर्किएको, छमछम गर्ने एवं कमर दुख्ने, घुँडा दुख्ने वा सुन्निने समस्याहरूको परीक्षण।
1: चिलाउने, छालामा देखिएको दुबी, दाद, लुतो, कोठी, त्यस्तै नाक कान घाँटी सम्बन्धी समस्याहरूको सफल उपचारका साथै बाल बालिकामा भएको समस्याको समाधानका लागि गजुरी अस्पताल, गजुरी 1 गजुरी बजार धादिङ, फोन 010-40-23-29।
3: प्रबन्ध निर्देशक राम कार्की, मोबाइल 98-4-50-89-394।
4: मम्मी, मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
5: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
6: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
4: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दै छ।
6: ल भाइगो, हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
5: किन नि बाबा?
6: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
5: हस् बाबा।
7: कृष्ण सप्लायर्स, धादिङ स्थित पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
8: सम्पर्क मोबाइल 97-41-031-34-29।
9: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलीको गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल, कलेज, संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोप्राइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64, 98-41-68-67-64।
10: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने खत्तेरी।
11: खर्च अनुसारको घर त बनाए जस्तै बनाएछ त।
10: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनको मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
11: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
10: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीभीसी पाइप, सीपीभीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस,
12: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
10: 98-511-87-882, गोल्छे बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।

0: रेडियो बिहानी 97.6 मेगाहर्ज।
1: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
2: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
1: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
2: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
1: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क 010-520-470, 98-511-87-882, गोल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
3: मैले गहना लिएर थिएँ,
4: त्यत्रो दुःख गरेर कमाएको पैसा सबै गहनामा सकिस होइन? अनि कहाँबाट लिएर आने गहना?
3: नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसमा रहेको आरके सुन चाँदी पसलबाट।
4: अनि अघि नै भन्नु पर्दैन त, कम बाढी छैयो।
5: हजुर, हामी कहाँ उच्च गुणस्तरीय सुनचाँदीका आधुनिक डिजाइनका सिक्री, औठी, मंगलसूत्र, हार लगायत विभिन्न डिजाइनका गरगहना बनाइनुका साथै पुरानो गरगहना सँग नयाँ गहना पनि साटिन्छ। त्यति मात्र होइन, कम्प्युटरबाट नापतोल पनि गरिन्छ।
3: आरके सुन चाँदी पसल, नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसी, प्रोपाइटर राजेन्द्र र शैली। सम्पर्क मोबाइल नम्बर 98-41-63-89-53।
5: बाजेदेखि नातिसम्म, विश्वासाम्रो माथिसम्म, सुनचाँदीको भरपर्दो कारोबारको लागि अब एउटै नाम, आरके सुन चाँदी पसल।
6: बाबा बाबा, म त आज स्कुल जान्न।
7: म पनि स्कुल जान्न मम्मी।
8: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
9: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
8: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
0: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
10: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
0: अर्डर अनुसार विभिन्न स्कुल, कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3 पुच्छार बजार थालिङ, एमाले चोकबाट 6 घर तल
10: काठमाडौँ जाने बाटोपट्टि।
0: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 98-61-70-45-54,
10: 98-61-97-65-47।
11: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि। हेर्नुहोस्, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
12: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्छ। मलाई बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु, खान्छु के हुन्छ भन्नुभयो। होइन, गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै गऱ्यौँ।
13: वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन चोक नारायणगढ, मोबाइल 98-550-50-934, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98-512-40-934।

0: नया नेपाल को नया रेडियो
1: रेडियो बिहानी 97.6 MHz रेडियो बिहानी 97.6 MHz
2: नेपाली रेडियो नेटवर्कको दिउँसो 3 बजेको नेपाली खबरमा उषा किरणको नमस्कार। रसुवा बाढ़ीपछि तिर्वी शिक्षण अस्पताल ल्याइएका 244 मध्ये 161 को अस्थायी व्यवस्थापन, थप 90 जनाको शव डीएनए स्याम्पल राखेर काठमाडौँमै व्यवस्थापन गरिँदै विनाशकारी बाढ़ीपछि हैजाको जोखिमलाई मध्यनजर राखी रसुवामा हैजा विरूद्ध 21,000 डोज खोप पठाइयो। कृष्णवीरमा खोलिएको ट्रयाकलाई फराकिलो बनाइदै भोटेकोशी बाढ़ीपछिको पुनर्निर्माण प्रयासमा नेपाललाई सहयोग गर्ने दक्षिण कोरियाको प्रतिबद्धता, ग्यास सिलिण्डर अभाव नहुने आयल निगमको दावी। हिजबुल्लाहको ड्रोन आक्रमणपछि दक्षिणी लेबनानमा इजरायलको जवाफी कार्यवाही शुरू, ज्वालामुखी विस्फोटपछि जकार्ताका 209 उडान प्रभावित र लगातार तेस्रो जीत निकाल्दै नेपाल एसीसी प्रिमियर कपको सेमी फाइनलमा नेपालले अब समासरणको अन्तिम खेलमा मंगलबार हङकङको सामना गर्ने।

0: दिलेल्या नया एलजी एसेन्शियल सीरीज अब किफायती मूल्यमा रेफ्रिजरेटर वॉशिंग मशीन एसी को कम्प्लिट रेंज 10 वर्ष को वारंटी सहित 0% नो कॉस्ट ईएमआई नागरिकता भए पुग्छ हर एक घर को खुशी घर घर में एलजी एलजी लाइफ्स गुड
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को जो तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
2: नेपाली खबर सुरु गरौं भोटे कोसी बाढी पछि अस्पताल ल्याइएका सब मध्ये केहीको अस्थायी व्यवस्थापन सम्बन्धी खबरबाट रसुवाको भोटेकोशी नदीमा भदौ 10 गते आएको बाढ़ीमा परेर ज्यान गुमाएका मध्ये 244 जनाको शव त्रिभुवन शिक्षण अस्पताल महाराजगंज ल्याइएको छ। अस्पतालका फरेन्सिक ल्याब प्रमुख डाक्टर गोपाल चौधरीले बाढ़ीमा परेर ज्यान गएका मध्ये 244 शव शिक्षण अस्पतालमा लगिएको जानकारी दिनुभयो। अस्पतालमा ल्याइएका 244 शव मध्ये 161 शवको अस्थायी व्यवस्थापन गरिएको छ। यस्तै 24 शवको पहिचान भएकाले परिवार तथा आफन्तलाई जिम्मा लगाइसकिएको डाक्टर चौधरीले बताउनुभयो। यस्तै हाल 59 शवहरू अस्पतालमै रहेका छन्। बाढ़ीपछि विभिन्न स्थानमा फेला परेका थप 90 शव अहिले काठमाण्डुमा व्यवस्थापन गरिँदैछ। त्यसका लागि आज बेलुकी जिल्ला सुरक्षा समिति बैठक बस्दैछ। विभिन्न स्थानमा फेला परेका शवमध्ये करिब 90 शव महाराजगंज स्थित त्रिविशिक्षण अस्पतालमा राखिएको छ। काठमाण्डुका जिल्ला प्रहरी प्रवक्ता दानबहादुर थापाले आईसीआरसी प्रोटोकल अनुसार शव व्यवस्थापन गर्नका लागि व्यवस्थापन स्थलको खोजी भइरहेको बताउनु भएको छ। यसअघि पनि काठमाण्डुमा पहिचान नभएका तथा व्यापारीसे शव व्यवस्थापन निर्देशिकाको पहिलो संशोधन 2083 बमोजिम डीएनए स्याम्पल सुरक्षित राख्दै व्यवस्थापन संरक्षण गरिएको थियो। त्यस्ता शव भदौ 16 गते गोकर्णेश्वर नगरपालिका साथ दक्षिण ढोका स्थित नेपाल ट्रस्ट स्वामित्वको वन क्षेत्रमा व्यवस्थापन गरिएको थियो। एसपी थापाका अनुसार त्यही ठाउँमा थप व्यवस्था स्थापन गर्न सकिने वा नसकिने अध्ययन भइरहेको छ। यदि गोकर्णेश्वरमा व्यवस्थापन गर्न नसकिए ललितपुर र भक्तपुरका उपयुक्त स्थानमा खोजी हुने भएको छ। शवको डीएनए परीक्षणपछि आफन्तले दावी गरेमा उपलब्ध गराइने भएको छ। दक्षिण कोरियाले भोटेकोशी बाढ़ीपछिको पुननिर्माण प्रयासमा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। आज सिंहदरबार स्थित परराष्ट्र मन्त्रालयमा परराष्ट्र मन्त्री शिशिर खनाल र दक्षिण कोरियाका परराष्ट्र मन्त्री चो हिनबीच भएको भेटवार्तामा कोरियाले उक्त इच्छा व्यक्त गरेको हो। भेटका क्रममा गत अगस्त 26 भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीपछि भइरहेको खोज उद्धार र राहत कार्यका साथै बेपत्ता कोरियाली नागरिकको खोजीका विषयमा विस्तृत छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्री खनालले बाढ़ी प्रभावित क्षेत्रमा कोरियाली विपद राहत टोली र अन्तर निकाय ऱ्यापिड रेस्पोन्स टोली पठाएकामा दक्षिण कोरिया सरकारलाई धन्यवाद दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ। उत्तरी गोरखाको चुम नोबरी गाउँपालिका 4 नाङरूम स्थित बुढ़ी गण्डकी र थोराङ खोलाको बाढ़ीले दुई पुल र दुई जलविद्युत आयोजना बगाएको छ। यसबाट चुमनुम ब्रीवासी समस्यामा परेका छन्। पहिरोसहित आएको बाढ़ीले मनास्लु पदमार्गका दुई पुल र दुई जलविद्युत आयोजना बगाएको स्थानीय लाक्पा डुण्डुप लामाले जानकारी दिनुभयो। थेराङ खोलाको बाढ़ीले नामरूङबाट मनास्लु क्षेत्रतर्फ जाने पुल बगाएको छ भने सो बाढ़ीले बुढ़ी गण्डकीको बहाव बढ़न गई नामरूङ भन्दा तल जंगल स्थित पुल पनि बगाएको छ। भोटेकोशीमा आएको विनाशकारी बाढ़ीपछि हैजाको जोखिमलाई मध्यनजर राखेर रसुवामा हैजा विरूद्धको 21,000 डोज खोप पठाइएको छ। विश्व स्वास्थ्य संगठनको सहयोगमा प्राप्त खोप नेपाली सेनाको हेलिकप्टर मार्फत आइतबार बिहान रसुवा पठाइएको हो। स्वास्थ्य मन्त्री निशा मेहताले बाढ़ी प्रभावित क्षेत्रमा हैजा तथा अन्य पानीजन्य रोगको जोखिम न्यूनीकरणका लागि औषधि खोप स्वास्थ्य सामग्री र आवश्यक जनस्वास्थ्य सेवा तत्काल उपलब्ध गराउन निर्देशन दिनुभयो। मन्त्रीको निर्देशन अनुसार प्रभावित क्षेत्रमा खोप तथा औषधि पठाउने रोग निगरानी बढ़ाउने सुरक्षित खानेपानी र सरसफाईमा विशेष ध्यान दिने तथा आवश्यक स्वास्थ्यकर्मी परिचालन गर्ने काम अघि बढ़ाइएको स्वास्थ्य अधिकारीले बताएका छन्। पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण लैजान सकिने गरी खोलिएको ट्रयाक फराकिलो बनाउन थालिएको छ। पहिरोले सड़क भाँसिएपछि अवरूद्ध रहेको सड़क सञ्चालन गर्ने तयारी स्वरूप माथिल्लो भागमा रूख कटान र झाड़ी फाड्ने काम गरी ट्रयाक खोलिएको हो। नौबिसे मुगलिन सड़क आयोजनाको पश्चिम खण्डका इन्जिनियर सचेन्द्र मिश्रका अनुसार पहिरो गएको स्थानमाथिबाट निरन्तर काम गरेपछि डाँडामाथिबाट दुवैतर्फ करिब 4 मिटर चौड़ाएको ट्रयाक खोलिएको छ। भदौ मसान्तसम्ममा सर्वसाधारणका सवारी सञ्चालन गर्न मिल्ने गरी तीव्र गतिमा काम गरिरहेको उहाँले बताउनुभयो। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: मनको
1: समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एकनास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा।

0: भोटेकोशी बाढी प्रभावित सम्बन्धी कृषि विकास बैंक लिमिटेडको अत्यन्त जरूरी सूचना। प्रिय ग्राहक वर्ग, प्राकृतिक विपत्तिले निम्त्याएको यस दुखद घड़ीमा तपाईले भोग्नु भएको पीड़ा र क्षतिप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौ। तपाई कहाँ हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ, कस्तो क्षति भएको छ, कृपया हामीलाई तल दिएको नम्बरमा जानकारी गराउनुहोस्। तपाईको समस्या र आवश्यकता बारे हामीलाई बताउनुहोस्। हामी तपाईको कुरा सुन्न र सहयोगका लागि सधैं तयार छौ। त्रिशुली शाखा सम्पर्क 98513179666, गजुरी शाखा सम्पर्क 98513189367, धुन्चे शाखा सम्पर्क 98513178666, कल सेन्टर 015721165, टोल फ्री नम्बर 1660011110, इमेल kathmandu.ro@advl.gov.np। तपाईको सुरक्षा नै हाम्रो पहिलो प्राथमिकता हो। यो कठिन समयमा हामी तपाईको साथमा छौ। कृषि विकास बैंक लिमिटेड।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। भेरी करिडोर अन्तर्गत जाँचरकोट डोल्पा सड़क खण्डमा सुक्खा पैह्रो खासेपछि अवरूद्ध भएको सड़क पुनः सञ्चालनमा आएको छ। पैह्रो पछाएपछि सड़क पुनः सञ्चालनमा आएको डोल्पाका डीएसपी अनिल राजगिरीले जानकारी दिनुभयो। करिडोर अन्तर्गत डोल्पाको तिरपुरा सुन्दरी नगरपालिका 5 छिप्रे दहमा आइतबार बिहान करिब 8:30 बजे सुक्खा पैह्रो खसेको थियो। पैह्रोका कारण यातायात सेवा ठप्प हुँदा डोल्पाबाट बाहिरिने तथा भित्रने सवारी साधन छिप्रे दहमै रोकिएका थिए। सड़क सञ्चालनमा आएसँगै रोकिएका सवारी साधन आफ्नो गन्तव्यतर्फ लागे। पाल्पामा यो आर्थिक वर्ष मात्रै 231 जनामा डेंगू संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय पाल्पाका अनुसार आर्थिक वर्ष 2083/84 साउन र भदौ महिनाको 20 गतेसम्ममा 231 जनामा संक्रमण पुष्टि भएको हो। यो तथ्याङ्क लुम्बिनी प्रदेशका जिल्ला मध्ये सबैभन्दा धेरै हो। यो आर्थिक वर्ष शुरू भएदेखिको परीक्षणको दर हेर्दा लुम्बिनी प्रदेशका 12 जिल्लामा सबैभन्दा धेरै पाल्पाबाट रिपोर्टिङ भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी मधुसूदन भट्टराईले जानकारी दिनुभयो। पृथ्वी राजमार्ग अन्तर्गत धादिङ कृष्णवीर खण्डमा पहिरो गएर मुख्य सड़क अवरूद्ध भए पनि वैकल्पिक मार्ग परेको हुँदै पछिल्लो 3 दिनमा काठमाडौँ उपत्यकामा झण्डै 88,000 थान खाना पकाउने एलपी ग्यास सिलिण्डर भित्रिएको तथ्याङ्क नेपाल आयल निगमले सार्वजनिक गरेको छ। निगमले सड़क अवरूद्ध हुँदा ग्यास आपूर्तिमा पर्न सक्ने प्रभाव मध्यनजर गर्दै तराईका उद्योगबाट रिफिल गराएर उक्त परिमाणमा ग्यास भित्राएको निगमले जनाएको छ। निगमको तथ्याङ्क अनुसार 18 देखि 20 भदौसम्म 87,877 सिलिण्डर ग्यास काठमाडौँ ल्याइएको हो। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
3: सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिवल अफर।
4: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
3: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%।
4: विशेषताहरू ₹2 करोड सम्मको कर्जा सुविधा।
3: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
4: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
3: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह। थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
3: शर्तहरू लागू हुनेछन्।
5: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

0: एकमात्र डीटीएच सेवा डिस्ट होम डिश होम खुशी को कनेक्शन
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब विदेशका खबर। इण्डोनेसियाको अनाका काक्राता उ ज्वालामुखी आइतबार बिहान विस्फोट भएपछि निस्किएको ज्वालामुखी खरानीका कारण जकार्ता स्थित सोकार्नो हाट्टा अन्तर्राष्ट्रिय विमानस्थलका उडान अस्थायी रूपमा रद्द गरिएका छन्। इण्डोनेसियाको भूगर्भ तथा ज्वालामुखी सम्बन्धी निकायका अनुसार सुन्डा जलसन्धिमा रहेको अनाकमा 3:35 बजे करिब 30 सेकेण्डसम्म विस्फोट भएको थियो। उता अर्को विदेशको खबरमा हिजबुल्लाहले आफ्ना सैनिकलाई लक्षित गरी ड्रोन प्रहार गरेपछि इजरायली सेनाले आइतबार दक्षिणी लेबनानमा आक्रमण शुरू गरेको जनाएको छ र अरब सलिम शहरका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ। र खेल खबर। लगातार तेस्रो जीत निकाल्दै नेपाल एसीसी प्रिमियर कपको सेमी फाइनलमा प्रवेश गरेको छ। आइतबार भएको खेलमा साउदी अरेबियालाई हराउँदै नेपाल एक खेल अगावै सेमी फाइनलमा प्रवेश गरेको हो। साउदीले दिएको 191 रनको लक्ष्य नेपालले 41 ओभरमा 5 विकेटको क्षतिमा भेटायो। नेपालका लागि गुलशन झाले अभिजित 44 तथा कप्तान रोहित पौडेलले अभिजित 24 रन बनाए। त्यसअघि ईशान पाण्डेले 40 तथा देव खनालले 39 रन बनाएका थिए। आसिफ शेखले 20 र अर्जुन कुमारले 15 रन बनाए। साउदीका लागि इस्तिहाक अहमद र मुहम्मद आतिफले 2-2 तथा मोहम्मद हिसमले 1 विकेट लिएका थिए। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षक पुनः एकपटक। रसुवा बाढ़ीपछि तिर्वी शिक्षण अस्पताल ल्याइएका 244 मध्ये 161 को अस्थायी व्यवस्थापन। थप 90 जनाको शव डीएनए स्याम्पल राखेर काठमाडौँमा व्यवस्थापन गरियो। विनाशकारी बाढ़ीपछि हैजाको जोखिमलाई मध्यनजर राखेर रसुवामा हैजा विरूद्ध 21,000 डोज खोप पठाइयो। कृष्णवीरमा खोलिएको ट्र्याकलाई फराकिलो बनाइदे। भोटेकोशी बाढ़ीपछिको पुननिर्माण प्रयासमा नेपाललाई सहयोग गर्ने दक्षिण कोरियाको प्रतिबद्धता। ग्यास सिलिण्डर अभाव नहुने आयल निगमको दावी। हिजबुल्लाहको ड्रोन आक्रमणपछि दक्षिणी लेबनानमा इजरायलको जवाफी कार्यवाही शुरू। ज्वालामुखी विस्फोटपछि जकार्ताका 209 उडान प्रभावित। र लगातार तेस्रो जीत निकाल्दै नेपाल एसीसी प्रिमियर कपको सेमी फाइनलमा। नेपालले अब समचरणको अन्तिम खेलमा मंगलबार हङकङको सामना गर्ने। अवस्थ अहिलेको लागि नेपाली खबर यही सकिन्छ। अपरान्ह 4 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ।
3: पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घड़ी तथा चस्माहरू अब एकै ठाउँमा।
4: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल आरूघाट गाउँपालिका 9 आरूघाट बजार बंगैचा गोर्खा।
3: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
4: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
3: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 9843062816 र 9810323754।
4: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
5: बाबा बाबा म टाढो स्कुल जान्न।
6: म पनि स्कुल जान्न मम्मी।
7: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
8: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
7: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि।
9: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला
10: बाइक कभर रेनकोट विभिन्न ब्रान्डका छाता
9: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुच्छार बजार थारिङ एमाले चोकबाट 6 घर तल
10: काठमाडौँ जाने बाटोपट्टि।
9: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454।
10: 9861705447।

0: रेडियो बिहानी 97.6 MHz।
1: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
2: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
1: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न। त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
2: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनु होला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
1: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241311, 9849241311।
3: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
2: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
3: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
2: किन तनाव लिने? टङ्केश्वर गुप्ताबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
3: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल। सम्पर्क फोन नम्बर 0105204070, 9851878282, गोल्ची बजारको लागि 0104131 र 9200 बजारको लागि 9851209090। ओम चन्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम चन्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।

0: रेडियो बिहानी 97.6 मेगाहर्ज
1: विगत 15 वर्ष देखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार फोन नम्बर 9141867664 9141867664।
2: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
3: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
4: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ।
3: हामी कहाँ सभा सम्मेलन महोत्सव लोसार शुभ विवाह व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
4: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस।
5: प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 9855097838 र 9802340723।
6: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
7: छैन सर, के सोचिरहनु भएको छ?
6: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
7: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
3: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
6: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ। सम्पर्क नम्बर 9851108878 र 9808888778।
8: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
9: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्छ मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै पऱ्यौँ।
10: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारायणगढ, मोबाइल 9855059734, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 9855249934।

0: लस्त है मेहबे फेबे मा रंगमाजे आरसीसी दिम गोरा चहरा दिन प्रे रखोर मा नग फारम मा असिम टमाटर की ट्रनेल मा सिंगबे सुर सिंगजेपल मुबा होले सिंगबे सुर मुसम ओम टंके सुर इंटरप्राइजेस धादिंग बेसी सुगम टोलरी सेगो होई रोमा हुजुरी मी दिम फिटिंग सिंगबे अंतरराष्ट्रीय स्तरला जम्मनु सामान मा होलसेल मूल्यारी यंगबा असेम दिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुबा क्रयुर्नाले बजार कोर्ब आही नै रोमा स्टेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम चोल्री सम्पर्क नम्बर चाहिँ 01052470 असेम 98511 87882 फोन सिन्जिम स्टेगो है रोमा
1: ओहो हैन के हो अझ हातमा सुनको औठी पनि
2: ल तलाई थाहा छैन मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक महिना सुनको औठी पाइन्छ नि
1: ए हो र त्यसो भए म पनि मोबाइल किन्न गई हाले रोमन मोबाइल पसल धादिङ बेसीमा
2: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्टपुर्जा घडी रेडियो टिभी डिस होम आइरन चार्जर पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ
1: साथै किस्ता बन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुको साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ
2: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ
1: प्रोप्राइटर राम श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 98411 97913 र 98139915
3: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो

0: तपाई रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
1: लस्तो है मेबे फेबेमा रंगमाजे आरसीसी दिम गोरा चहरा दिन प्ले र खोरमा नग फारममा असिम चमटार की ट्रनेलमा सिङबै सुर सिङजेपल मुबा होले सिङबै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो है रोमा हुजुरिमी दिम फिटिङ सिङबै अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यारी यङबा अतेम दिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुबा क्रयुर्नाले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 010-520-470 असेम 98-511-87-882 फोन सिङजिम सेगो है रोमा।
0: रेडियो बिहानी 97.6 मेगाहर्ज रेडियो बिहानी समय संकेत यति बेला अपराह्नको 4 बज्यो।

0: के गर्छौ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाएछ त
0: बनेर भयो त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनको मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर गुप्ताको सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
2: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गीजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्दा होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470 98511-87882 गोल्छे बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
3: रेडियो बिहानी 97.6 MHz
4: बाबा बाबा म चाँडै स्कुल जान्न
5: म पनि स्कुल जान्न मम्मी
6: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजाने रे मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर
7: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपद्रो टिकाउ झोला पाक्ने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा
6: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तला सलङ मालिका झोला पसल छँदैछ नि
2: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला
7: बाइक कभर रेनकोट विभिन्न ब्रान्डका छाता
2: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुच्छार बजार थालिङ एमाले चोकबाट छ घर तल
7: काठमाडौँ जाने बाटोपट्टि
2: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 98-61-70-45-54
7: 98-61-97-65-47

0: रेडियो बिहानी 97.6 मेगाहर्ज।
1: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन, त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेछ, हजुरलाई के थाहा?
2: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
1: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
2: ल भाइ हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस् बाबा।
3: कृष्ण सप्लायर्स धादिङ बिस्ती पुछार बजार, प्रोप्राइटर कृष्ण तिबल सिन्हा।
4: सम्पर्क मोबाइल 97140131429।
5: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
6: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
5: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनको मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
6: किन तनाव लिने? टङ्केश्वर गुप्ताद्वारा सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
5: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीभीसी पाइप, सीपीभीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्ध होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस,
7: धादिङ बेसी सुगम टोल। सम्पर्क फोन नम्बर 010-520-470,
5: 98-511-87-882, गोल्छे बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
8: बाबा बाबा, म त आज स्कुल जान्न।
6: म पनि स्कुल जान्न। मम्मी
1: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
9: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
1: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
5: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
7: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
5: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुच्छार बजार धादिङ, एमाले चोकबाट छगर तल,
7: काठमाडौँ जाने बाटोपट्टि।
5: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 98-61-70-45-54,
7: 98-61-97-65-47।

0: रेडियो बिहानी 97.6 MHz
1: विगत 15 वर्ष देखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिप टप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98 41 68 67 64 98 41 68 67 64।
2: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि। हेर्नुहोस्, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
3: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
4: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारायणगढ, मोबाइल 98 550 50 934, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 98 512 40 934।

0: ओहो होइन के हो अझ हातमा सुनको औठी पनि
1: ल तलाई थाहा छैन मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक महिना सुनको औठी पाइन्छ नि
0: ए हो र त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा
1: रोमन मोबाइल घड़ी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ हामी कहाँ मोबाइल तथा मोबाइल का सम्पूर्ण पार्टपुर्जा घड़ी रेडियो टीवी डिश होम आइरन चार्जर पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ
0: साथै किस्ताबन्दीमा हरेक ब्रान्ड का मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ
1: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ
0: प्रोप्राइटर राम श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9841977913 र 9813915919
2: तपाईको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो

0: नया नेपाल को नया रेडियो
1: रेडियो बिहानी 97.6 MHz रेडियो बिहानी 97.6 MHz
2: बुढी हेर त लाउ
3: आहा कति राम्रो मंगलसूत्र कहाँबाट ल्याएको
2: कहाँबाट हुनु नि मैले दिदीबहिनी सुनसारी गरगहना उद्योगबाट ल्याएको नि
3: हजुर हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनसारीका गरगहना अर्डर अनुसार तयार गरिन्छ
2: दिदी बहिनी सुनचाँदी गरगहना उद्योग नीलकण्ठ नगरपालिका वडा नम्बर 3 शान्त बजार धादिङ प्रोप्राइटर मेनुका बराइली सम्पर्क नम्बर 9818-3274-73 9861-7549-88 9861-7549-88
4: होइन है भाउजू कता जान लागेको हतार हतार गरेर
5: हेर्नु न बाबु छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि
4: लौ त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ
5: हजुर तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ अनि सुन्नुहोस् त बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ
4: इन्द्र मोबाइल सेन्टर नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार काठमाडौँ जाने पुलको ठिक अगाडि सुबला पोलिक्लिनिक सँगै प्रोप्राइटर इन्द्र श्रेष्ठ सम्पर्क नम्बर 9849-2431-11 9849-2431-11
6: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डक्राफ्ट सिद्धलीको गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ प्रोप्राइटर रामजी परियार फोन नम्बर 9141-6867-64 9141-6867-64
7: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
5: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
7: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
5: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
7: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस
8: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
7: 9851-87882 गोल्छे बजारको लागि 010-4031-16 र 9200 बजारको लागि 9851-2049-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
9: प्रिय श्रोता अब प्रसारण हुँदैछ TWR नेपालको प्रस्तुति कार्यक्रम प्राकृतिक प्रकोप कार्यक्रम सुनेर आशीषित हुनुहोस्

0: प्रिय श्रोता, आज यस कार्यक्रममा तपाई सबैलाई हार्दिक स्वागत छ। यी दिनहरूमा हामी कुरा गर्नेछौ जब तपाईको पूरै संसार परिवर्तन हुन्छ। के विध्वंसले वृद्धिको लागि मौका दिन सक्छ? हाम्रो दैनिक जीवनमा धेरै कठिन परिस्थितिहरू आउँदछन् र परमेश्वरले हामीलाई ती परिस्थितिहरू हाम्रो व्यक्तिगत वृद्धिको लागि मौकाहरू हुन् भन्ने महसुस गरेको चाहनुहुन्छ। आउनुहोस्, यसै सिलसिलामा हामी कार्यक्रम सुन्नेछौ।
1: संकटमा शान्त हुनु, संकट पछिको वृद्धि, निराशामाथि विजय हुनु, बाल बालिकाहरूलाई सुरक्षित महसुस गर्न सहायता गर्नु, संकटको परिचय, विपत्तिबाट निको हुने चारवटा अवस्थाहरू, चरणहरू। विगतमा घटेका केही घटनाहरूले हामीलाई यो देखाउँछन् कि केही मिनटभित्रै जीवन उलटपुलट हुन सक्छ। घरहरू भन्दा पनि ठूला ठूला समुद्रमा उठ्ने छालहरूले किनाराका गाउँहरूलाई तिनीहरूका घरहरू, बाली नालीहरू र व्यापारहरू समेत त्यहाँ काम गर्ने र जिउने मानिसहरूलाई स्वात्तै पारेर लगिदिएको छ। जमिनभित्रैबाट हल्लिएर आएको भूकम्पले घरहरू हल्लिएर भत्कँदै मानिसहरूमाथि ढलेका छन्। दुःखलाग्दो कुरा, हाम्रो संसारमा जहाँ धेरै गरीबहरू छ त्यहाँ नै यो किसिमको अकल्पनीय विध्वंसले प्राय स्थान लिएको पाइन्छ। त्रसित संसारले प्रतिक्रिया दिने वाचा गर्छन् र वास्तवमा तिनीहरूले गर्छन् पनि, तर विश्वव्यापी आर्थिक संकटको कारणले तिनीहरूले गरेको प्रतिज्ञाहरू पूरा हुन पाउँदैनन्, किनभने यी संकटको कारण उनीहरू आफै पनि त्यही संकटबाट भएर गइरहनु परेको हुन्छ। जुन आर्थिक संकट हो, यस विपत्तिबाट कसरी बच्ने भनेर बुझ्नु हाम्रो समझभन्दा पनि परको कुरा हो। तपाईँको घर र तपाईँको परिवारका धेरै सदस्यहरू तपाईँले गुमाउनु भएको होला। हुन सक्छ तपाईँ पनि घर ढल्दा त्यसभित्र परेर थिचिएको अवस्थाबाट तपाईँलाई कसैले तानेर निकाली तपाईँ बाँच्नु भएको होला। यसरी बाँचेको व्यक्तिको रूपमा भएर तपाईँको मानसिक स्थिति कमजोर भई स्तब्ध हुनुभएको पनि हुन सक्छ। संकष्टको बेला अन्यलमा पर्नु र आफ्नो संसार अब केही कसरी पुननिर्माण गर्ने भनी उपाय नसम्झनु स्वाभाविकै हो। यो काम पुनः शुद्ध गर्न सम्भव भए तापनि तपाईँ विस्मत हुन सक्नुहुन्छ। अब यो कार्यक्रमको श्रृंखला संकट र संकट व्यवस्थापनको बारेमा केही आधारभूत सूचना बाँडचुट गर्नको लागि तयारी गरिएको छ। हामीलाई आशा छ यसले तपाईँलाई तपाईँ संकटबाट भएर जाँदै गर्दा सहायता गर्नेछ कि कमजोर भई स्तब्ध हुनुभएको पनि हुन सक्छ। संकष्टको बेला अन्यलमा पर्नु र आफ्नो संसार अब केही कसरी पुननिर्माण गर्ने भनी उपाय नसम्झनु स्वाभाविकै हो।

अब हामी केही शब्दहरूको परिभाषा हेर्दै शुरू गरौं। विपत्ति अर्थात संकट भनेको के हो? अमेरिकाको न्यूयोर्क स्थित मेन्टल हेल्थ वेबसाइटको कार्यालयमा केही अति उत्तम सामग्रीहरू उपलब्ध छन्। यो सामग्री सामान्य आधारभूत किसिमको छ र यसले हामीलाई बुझ्नको लागि सहायता पुर्याउनेछ। विपत्तिलाई आपतकालीन स्थिति भनेर परिभाषित गर्न सकिन्छ। विशेष गरेर अचानक भई परि आउने यो आपतकालीन अवस्था हो जसले जीवनको ठूलो क्षति वा बिगार गर्दछ अथवा यसले गर्दा कठिनाई, जल प्रलय, हवाई जहाजको दुर्घटना अथवा व्यवसायमा असफलता हुने जस्ता कुराहरू समेत हुने गर्छन्। धेरै जसो समय विपत्ति र संकटले शरीरहरूमा पनि असर पार्दछ र राम्ररी काम गर्न सकिँदैन। केही मानिसहरू अरू मानिसहरू भन्दा अझ धेरै संकटको जोखिममा परेका हुन्छन्। वास्तवमा असक्त औषधिको समस्या परेका अथवा औषधि उपचार गरिरहेका मानिसहरूले धेरै संघर्षमय जीवन बिताउनु पर्ने हुन्छ। सामाजिक सहयोगको सञ्जालमा नभएका मानिसहरू, श्रीमान गुमाएका विधवाहरू वा सम्बन्ध विच्छेद भएकाहरू र भाषाको समस्या भएकाहरू अझ उच्च जोखिममा परेका हुन्छन्। यसमा उमेरको क्षेत्र पनि पर्न सक्छ। संकटको बेलामा बालकहरू, वृद्ध मानिसहरूलाई धेरै कठिनाई हुन्छ। आफ्ना आमा बुवाहरू गुमाएका बाल बालिकाहरूको अवस्थालाई कल्पना गर्नुहोस् त। सायद सम्पूर्ण परिवारका सदस्यहरू गुमाएकाहरूलाई पनि तपाईँ कल्पना गर्न सक्नुहुन्छ। एउटा व्यक्तिले संकटलाई कसरी लिन्छ भन्ने कुरा उसले विगतमा आघातलाई अनुभव गरेको थियो कि थिएन भन्ने कुरामा भर पर्दछ। यदि तपाईँको जीवनमा संकट र आघात पूर्ण घटनाको इतिहास भएर तपाईले त्यसको सिमाना ठिक प्रकारले गर्नु भएको भए वा तपाईलाई ठिक किसिमले त्यो बेला सामाजिक सहायता नभएको भए तपाईले अहिले भोगिरहनु भएको संकटले अझ बढी तपाईलाई उच्च जोखिममा पुर्याउँदछ। मानिसहरूले अनुभव गर्न सकेका र तिनीहरूले मानसिक, संविज्ञात्मक र शारीरिक स्वास्थ्यमा फर्कने क्षमताका लागि चंगाईका धेरै तहहरू छन्। मानिसहरू संकटमा परेको बेला देखा पर्ने लक्षणहरूलाई अब हामी हेरौं। शारीरिक लक्षणहरूले हामीलाई अन्योलमा पार्न सक्छन् र तिनीहरूले हामीलाई स्पष्ट रूपमा सोच्न असक्षम बनाइदिन्छन्। शारीरिक लक्षणहरूमा थकावट, आघात, घृणा, टाउको दुख्ने, चिटचिट पसिना आउने, मांसपेशीहरू दुख्ने, आलस्य हुने तथा दाह्रा किट्ने आदि जस्ता समस्याहरू देखा पर्दछन्। संज्ञानात्मक वा सोचाइका लक्षणहरूमा स्मरण शक्तिमा ह्रास आउने, ध्यान दिन नसक्ने समस्याहरू, निर्णय गर्न कठिनाई तथा हिसाब किताब गर्न कठिन हुने जस्ता समस्याहरू विद्यमान हुन्छन्। संविज्ञात्मक लक्षणहरूमा चिन्ता, भयभीत हुने, अनुभवहरू शोक र पीड़ितसँगको परिचय, व्यक्तित्व लोप र आफैलाई वा अरूहरूको हानि नोक्सानी गर्ने अनुभूति जस्ता कुराहरू पर्दछन्। मानिसहरू सुत्न वा निदाउन सक्दैनन् अथवा त्यसको विपरीत पूर्ण रूपमा सुत्न सक्छन्। तिनीहरू केवल सुत्न मात्र चाहन्छन् किनकि यो मानसिक तनावबाट मुक्त हुने कुरा हो। तिनीहरू सुत्न वा निदाउन मात्र सक्छन्। कोही कोही चाहिँ आँखाबाट लगातार आँसु मात्र झारिरहने हुन्छन्। हामीहरू मध्ये कतिपयको कटु स्वभाव हुन सक्छ र कतिपयको चाहिँ अरूलाई व्यङ्ग्य गर्ने बानी हुन सक्छ जसले गर्दा अझै बढी संकट थुप्रिन सक्ने सम्भावना रहन्छ। अति सावधानी पनि एउटा समस्या हुन सक्छ। त्यो चाहिँ ती स्थानहरूमा जोखिम देखिनु हो जहाँ हुन कसैलाई पनि मन पर्दैन। कहिलेकाहीँ मानिसहरूको लागि त्यस्तो दृश्यहरू वा अवस्थाहरू छोड्नु महत्वपूर्ण हुन्छ तर तिनीहरू त्यसो गर्न चाहँदैनन्। त्यस्तो अवस्थालाई तपाईँले कसरी नियन्त्रण गर्नुहुन्छ जबकि त्यहाँ कुनै आधिकारिक नियन्त्रक हुँदैनन्? म तपाईँहरूसँग विपत्तिका मनोवैज्ञानिक अवस्थाको बारेमा बाँड्न चाहन्छु। धेरै जसो साहित्यहरूमा चारवटा अवस्थाहरू हुन्छन् भनेर उल्लेख गरिएको छ। तपाईँले यसलाई रेडक्रसद्वारा तयार पारिएको सामग्रीमा पाउनुहुन्छ। यो होस् रेडक्रस र यी चारवटा अवस्थाहरूलाई परिभाषित र व्याख्या गर्ने काम धेरै राम्रोसँग गरेको हुन सक्छ। विश्वव्यापी रूपमा रेडक्रसको वेबसाइटले मानिसहरूका विभिन्न भाषामा मात्रै यी चारवटा अवस्थाहरूलाई प्रस्तुत गरेको छैन तर तिनीहरूलाई देशको संस्कृति सुहाउँदो रूपमा पनि प्रस्तुत गरिदिएको छ। पहिलो अवस्था ओजस्विक हिरो हो। यो अवस्था प्रभावपछि तुरुन्तै आउँदछ र त्यो समय हो जब तपाईँले यथार्थवादी र ओजस्विक देख्नुहुन्छ। त्यति बेला मानिसहरू चाहिने भन्दा बढी परोपकारी बन्न चाहन्छन्। तपाईँले मानिसहरूले अतुलनीय कामहरू गरेको निकै राम्रा र रोचक गवाईहरू सुन्नु भएको होला। दोस्रो अवस्था हनीमुन अवस्था हो। यो प्रतीकको रूपमा एक हप्ता वा दुई हप्ता
देखि संकटकालीन अवस्था पछि

0: महिनासम्म जहाँसुकै दौड़िरहेका हुन्छन्। यो बाँडचुन गर्ने, सहायता गर्ने, उच्च रूपमा समाजसँग गाँसिने समय हो र यो समयमा हरेक व्यक्ति यसरी व्यस्त हुन्छ। वास्तवमा यो संकट कति भयावह छ त्यसमा भर पर्दछ। अर्को अथवा तेस्रो अवस्था भनेको मोह या भ्रम दूर गर्ने अवस्था हो। यो अवस्था संकटकाल बितेको दुई महिनादेखि करिब एक वा दुई वर्षसम्म हुन्छ। निराशको अनुभव, रिस, अप्रसन्नता र तितोपन वा निको पारिने र सहायता पाउने कुराबाट वञ्चित भएपछि यो हुन्छ। भारतीय सागरमा आएको सुनामी र हालसालै आएको भूकम्पले छेदविच्छेद बनाएका ठाउँहरूको हकमा जहाँ ती महाविपत्ति समाप्त भए ती ठाउँहरूमा यो अवस्था ठिक किसिमले शान्त भएर जान सक्छ। त्यस्ता अवस्थाहरूमा हामीले दुई महिनासम्म कुर्नु पर्दैन, किनभने त्यहाँ छोडिने पो हो कि भन्ने कुरो अपेक्षा र डर हुन्छ र वास्तवमा मानिसहरूले अपेक्षा गरेका धेरै व्यवस्थाहरूले पुननिर्माण गर्न नसकिने गरी भत्किएका र लामो समयसम्म हुने गरी बनाउन नसकिने किसिमका संरचनाहरूलाई मात्र बनाइरहेका हुन्छन्। माया वा भ्रम दूर गर्ने कुरा चाहिँ त्यो हो जहाँ मानिसहरू रिसाउँछन्, निराश हुन्छन् र लत्तो छाड्छन्। अन्त्यमा चौथो अवस्था निको पारिने अवस्था हो। यो विपत्तिबाट निको पार्न धेरै वर्ष नियमित लाग्न सक्छ। शारीरिक तथा संवेगात्मक पुनर्लगानीले स्थान लिन्छ। अब उत्तम घटनाको चंगाईको दृश्य प्रभावकारिताको एउटा नयाँ तह हुन्छ। हामी प्राय घट्दै गएको देख्न सक्छौ। यसको अर्थ हामीले मानिसहरूलाई कार्य गरेको तल्लो तहमा इंकित गरेको पाउँछौ। समुदाय र देश समेत कहिले कायम दशकौंसम्म निको भएको अवस्थामा हुँदैनन्। सफलता वा असफलताको ठूलो परिणाम देशको अर्थतन्त्रमा भर पर्दछ र प्रभावकारी र इमान्दार सरकार ठिक ठाउँमा छ कि छैन भन्ने कुरामा पनि भर पर्दछ। सम्भवत तपाईँले धेरै ठाउँहरूको बारेमा सोच्नु भएको हुन सक्छ जोहरूले एकदम ठूलो संघर्ष गरिरहनु परेको छ र तिनीहरूलाई प्रहार गरेको संकटले गर्दा उनीहरूको संस्कृति, सन्दर्भ र संवेगात्मक जीवन दुवैमा राम्ररी अगाडि बढ़न सकेका छैनन्। आजको सेसनको निम्ति केही अन्तिम विचारहरू। जे भए तापनि तपाईँ त्यस विपत्तिबाट टाढा हुनुहुन्छ भने तापनि तपाईँले अझै पनि प्रार्थना गरेर, स्वयं सेवकको काम गरेर वा रूपियाँ पैसा तथा स्रोत साधनहरू सहयोग गरेर सहायता गर्न सक्नुहुन्छ। मैले भनेका प्राय यी चारवटा अवस्थाहरूलाई स्मरण गर्नुहोस् र त्यहाँबाट पाउनुभएका सूचनाहरूलाई छान्नुहोस्। दुःखमा परेका, बाँचेका कतिपय मानिसहरू भयभीत भएका छन् र तिनीहरूको मोह वा भ्रम दूर भएका छन् अनि त्यसैबाट कार्य गर्दछन्। तिनीहरूलाई अलिकति भए पनि दया गर्नुहोस्। संकटपछि तत्कालीन प्रक्रियाको बीचमा मानिसहरूका अनुभवहरू अद्वितीय हुन लागिरहेका छन् अनि तपाईँले आफैलाई र विभिन्न किसिमले विपदमा परेर संकट भोगिरहेका तपाईँहरूको वरिपरि भएका मानिसहरूलाई समेत अलिकति भए पनि दया गर्नुहोस्। यसको कारणले गर्दा यदि कसैलाई सुत्न र निदाउन समस्या भइरहेको छ भने र तपाईँ र ती मानिसहरू जोहरू त्यो समस्याबाट टाढा हुनुहुन्छ भने, तपाईँ सोचिरहनु भएको छ भने त्यहाँ कुनै पनि छाल वा तरंग आउनेवाला छैन। त्यसमा डराउनु पर्ने केही छैन। तिनीहरूलाई तपाईँले दया गर्नु महत्वपूर्ण हुन्छ किनभने तिनीहरूले ती सबै कुराहरूमा संवेगात्मक वास्तविक तहहरूको अनुभव गरिरहेका हुन्छन्। त्यसैले तिनीहरूलाई अलिकति भए पनि दया गरिदिनुहोस्। अनि तेस्रो कुरो म तपाईँहरूलाई स्मरण गराउन चाहन्छु, त्यो हो व्यक्तिगत प्रतिक्रियाहरू र आशयहरूले विभिन्न समयमा निको पार्ने काम गर्दछन्। कसै कसैलाई एक रात खराब सपना अर्थात समस्याहरू आउन सक्छन् अनि कसै कसैलाई भने एक हप्ता वा महिनौ दिनसम्म यस्ता चुनौतीहरूसँग संघर्ष गर्नुपर्ने हुन सक्छ। दुई हप्ता भन्दा बढी हुने अनिन्द्रा, चिन्ता ठिक्री तथा बेचैनी र आशाविहीनता सामान्यतया रहिरहन सक्छन्। तर त्यस्ता संकटपछि तुरुन्तै शुद्ध हुने चुनौतीहरू सामान्य संकटका प्रतिक्रियाका अंशहरू हुन्। त्यसैले जब तपाईँ यी कुराहरूलाई विचार गर्नुहुन्छ तब तपाईँले थोरै भए पनि दया गर्नुहोस्, थोरै भए पनि समय दिनुहोस्, एकले अर्कालाई सुनिदिनुहोस् र आशा गर्नुहोस्। प्रश्नहरू: विगतका संकटहरूबाट तपाईँले आफ्नो बारेमा के सिक्नुभयो? दुई, विपत्तिबाट निको हुने अवस्थाहरू के हुन्? तीन, निको हुने सम्बन्धमा होसियार हुन तपाईँले आफ्नो र अरूहरूको निम्ति के कस्तो प्रक्रिया अपनाउन सक्नुहुन्छ?
1: प्रिय श्रोता, केही बिन्दुमा धेरै जसो बाँचेकाहरूले भन्दछन्, यी कुराहरू मलाई होइन तर अरू मानिसहरूलाई भएको हो। भजन संग्रहको लेखकले 55 अध्यायमा भनेको छ, ढुकुरको जस्तो मेरो पखेटा भएको भए त म उडेर जाने थिएँ र विश्राम लिने थिएँ, उडेर म टाढा जाने थिएँ र मरुभूमिमा म बस्ने थिएँ, आधी र तुफानबाट म टाढा जाने थिएँ, तर म परमेश्वरलाई पुकार्छु र उहाँले मेरो स्वर सुन्नुहुन्छ। परमेश्वरले हाम्रो र तिनीहरूको स्वर सुन्नुहुन्छ, चाहे निको हुने बेलामा त्यो हुरी आँधी बेरी वा हुरी बतास नै किन नहोस्। त्यो हुरी बतास आएको बेला प्रार्थना गरिरहेका ती बाँचेका मानिसहरूले परमेश्वरले तिनीहरूका पुकार सुन्नुहुन्छ भन्ने ज्ञानमा सान्त्वना पाउन् भनेर हामी तिनीहरूको लागि प्रार्थना गरौं। प्रिय श्रोता, टीडब्ल्यूआर नेपालले तपाईंलाई भुलेको छैन भन्ने तपाईंले थाहा पाउनु भएको होस् भन्ने चाहन्छ।
2: प्रिय श्रोताहरू, तपाईंहरूले यो कार्यक्रम twr360.org मा पनि सुन्न सक्नुहुनेछ।

0: श्रोताहरू, आजको कार्यक्रम सुनि तपाईँलाई कस्तो लाग्यो? आशा गर्छौ निश्चय नै आशिषमय भयो होला। यदि यस कार्यक्रम प्रति तपाईँको कुनै प्रश्न, जिज्ञासा र सुझाव छन् भने, साथै बाइबल सम्बन्धी कुनै पुस्तक पुस्तिका प्राप्त गर्न चाहनुहुन्छ भने निर्धक्क साथ हामीलाई पत्रचार गर्नुहोला। पत्रचारको लागि हाम्रो ठेगाना TWR नेपाल, GPO बक्स नम्बर 8975, EPC 2561, काठमाडौँ नेपाल। SMS को लागि एनटिसी प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9847036579 भने, एनसेल प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9813300690, फोन नम्बर 01551100353, र साथै हाम्रो वेबसाइट www.twrnepal.com मा लगइन गरी अनलाइन मार्फत रेडियो पनि सुन्न सक्नुहुनेछ।
1: रेडियो बिहानी 97.6 MHz
2: लस है मेबे फेबे मा रंगमाजे आरसीसी दिम गोरा चहरा दिन प्रे र खोरमा नग फारम मा असिम चमटार की ट्रनेल मा सिंगबै सुर सिंगजेपल मुबा होले सिंगबै सुर मुसम ओम टंकेश्वर इंटरप्राइजेस धादिंग बेसी सुगम टोलरी सेग होई रोमा हुजुरी मी दिम फिटिंग सिंगबै अंतरराष्ट्रीय स्तरला जम्मन सामान मा होलसेल मूल्यारी यंगबा असेम दिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुबा क्रयुर्नाले बजार कोरबा आही नै रोमा सेगो बरो ओम टंकेश्वर इंटरप्राइजेस धादिंग बेसी सुगम टोलरी संपर्क नंबर चाह 01552470 असेम 9851187882 फोन सिन्जिम सेग है रोमा।
3: ओहो हैन के हो अझ हातमा सुनको औठी पनि
4: ल तलाई थाहा छैन मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक महिना सुनको औठी पाइन्छ नि
3: ए हो र त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा
4: रोमन मोबाइल घड़ी पसल नीलकंठ नगरपालिका 3 धादिंग बेसी धादिंग हामी कहाँ मोबाइल तथा मोबाइल का सम्पूर्ण पार्ट पुर्जा घड़ी रेडियो टीवी एस होम आइरन चार्जर पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ
3: साथै किस्ताबन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ
4: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ
3: प्रोप्राइटर राम श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9841497913 र 9813915919
5: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।

0: ero sati
1: manchego lai chhori chhori bhanchu
2: nani and babu

0: रेडियो बिहानी 97.6 MHz।
1: बुढा आज इन्टरभ्यू थियो के भयो त?
2: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछु नि, भोलिबाटै काममा जाने।
1: होइन के भन्छ, कसरी नि?
2: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
1: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर, हामी कहाँ स्कुल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोप्राइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 9849185810, 9849185810।
3: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
4: छैन सर, के सोचिरहनु भएको छ?
3: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
4: ल सर, हाम्रै दार्जिलिङ बेची बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
5: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
3: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ, सम्पर्क नम्बर 9851108878 र 9808878778।
6: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्नु। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
7: पहिला मलाई रिसर्च लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
8: वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन चोक नारायणगढ, मोबाइल 9850505934, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 9850124034।

0: नया नेपाल को नया रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ट्ज रेडियो बिहानी 97.6 मेगाहर्ट्ज।
2: अब तपाई सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी फेरि पनि दुई भाइ हजुरको माझमा पूर्ण उपस्थित भइसकेका छौं र हामी आशा गर्दछौ तपाईहरू पनि सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ र आजको अध्ययनको निम्ति जहाँबाट पनि तपाईले हामीलाई सुन्दै हुनुहुन्छ, आफ्नो यात्राबाट, आफ्नो कामबाट अथवा परिवारसँग सँगै बसेर हाम्रो यो अध्ययनमा जोडिनु भएको छ, सम्पूर्णलाई हामी हृदयदेखिबाट धन्यवाद भन्न चाहन्छौ। र अब हामी ढिला नगरिकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर रूपमा अगाडि बढाउनेछौ, त्यसैले आउनुहोस् हाम्रो यो कार्यक्रमलाई अघि बढाउँ। तै हाम्रो यी अध्ययनहरूको यात्रामा चाहिँ निरन्तर रूपमा हामीले भजन संग्रहको पुस्तकबाट चाहिँ आशिषमय अध्ययनको यात्रालाई चाहिँ अगाडि बढाइरहेका छौं भने तै आजको अध्ययनमा हामी कुन चाहिँ अध्ययनमा अथवा के कुराहरू चाहिँ हामी अध्ययन गर्नेछौ त्यस बारेमा थोरै हामीलाई बताइदिनुहोस् न
3: भाई। आज हामी भजन संग्रह 137 अध्यायको 1-4 पदहरूलाई लिएर अध्ययन गर्नेछौ। यी पदहरूले बेबिलोनको निर्वासनमा रहेका इसरायलीहरूको गहिरो पीड़ा, आफ्नो मातृभूमि प्रतिको प्रेम र कठिन परिस्थितिमा भएको आत्मिकी संघर्षलाई प्रस्तुत गर्दछन्।
2: साँच्चै नै दाई, तपाईले भन्नुभएको कुरा सुन्दै गर्दा यो महसुस गरेको छु कि मानिस आफ्नो घर, आफ्नो देश र आफ्नो आत्मिक पहिचानबाट चाहिँ टाढा हुनु कति गहिरो दुःख अनुभव चाहिँ गर्दछ।
3: हो नि त भाइ, आजको अध्ययनमा पनि यस्तै कुराहरू छन्। इजरायलीहरू बेबिलोनको नदीको किनारमा बसेर सियोन अर्थात एरुसलेमलाई सम्झिरहेका छन्। उनीहरूको हृदय अत्यन्त भारी छ र उनीहरूले आँसु झार्दै आफ्नो हराएको स्वतन्त्रता र परमेश्वरको मन्दिरलाई सम्झिरहेका छन्।
2: तपाईँले जति पनि यी कुराहरू बताउनुभयो, मलाई लाग्दछ कि यो केवल भौतिक देशको कुरा मात्र होइन, आत्मिक रूपमा परमेश्वरबाट टाढा भएको अनुभूति पनि हो जस्तो मलाई लाग्दैछ।
3: ठिक त्यही हो भाइ, सियोन केवल भूगोल होइन परमेश्वरको उपस्थिति र आराधनाको प्रतीक पनि हो। त्यसैले उनीहरू भन्छन्, हामी कसरी विदेशी भूमिमा परमप्रभुको गीत गाउन सक्छौं। यसले देखाउँछ कि साँचो आराधना केवल बाहिरी व्यवहार होइन, हृदयको गहिरो सम्बन्ध पनि हो भन्ने तथ्यलाई।
2: भनेपछि दाई, त्यसो भए यी पदहरूले दुःखको बीचमा पनि विश्वासको पहिचान र परमेश्वरको धार्मिकताको गहिरो प्रेम चाहिँ देखाउँदछन्, होइन त?
3: हो नि त भाइ। त्यसैले आदरणीय श्रोताहरू, आजको अध्ययनले हामीलाई सम्झाउँछ, कहिलेकाहीँ जीवनले हामीलाई टाढा र अन्जान परिस्थितिमा, अन्जान देशमा पुर्याउँछ, तर हाम्रो आत्मिकी पहिचान र परमेश्वर प्रतिको प्रेम हामीले कहिले बिर्सनु हुँदैन। त्यसैले आउनुहोस् यही आशिषमय कुरालाई यो आजको हाम्रो अध्ययनको यात्रामा थाहा गरौं।
4: मित्र, आज हामी बाइबल अध्ययन भजन संग्रह 137 अध्याय पद 1-4 पदबाट देख्न गइरहेका छौं। यो भजन 137 अध्यायमा मुख्य विषयको रूपमा देख्नेछौ बिरानो मुलुकमा प्रभुको गीतको गाइने काम। मित्र, भजन 137 परमेश्वरका चुनिएका जाति इसरायलीहरूको इतिहासको खास खण्डसँग व्यवहार गर्दछ। यो ऐतिहासिक भजन हो जुन अति नै असामान्य हो। पुरानो नियमका ऐतिहासिक पुस्तकहरूले बाबेलमा इसरायली कैद वा बन्धुवाको 70 वर्षको अवधिको इसरायल राष्ट्रको रेकर्ड गर्दैन। त्यस कैद वा बन्धुवाको त्यहाँ कुनै रेकर्ड छैन। यो सत्य हो कि यर्मियाले यसको बारेमा अगमबाड़ी गरे, तर उनी बाबेलमा अन्य कैदी वा बन्धुवाहरूसँग गएनन्। इजिकियल बाबेलमा थिए, तर उसले त्यहाँ कैदी यानि बन्धुवाहरूको बारेमा अगमबाड़ी गरिरहेका थिए। उनी इतिहास भन्दा आफ्ना दर्शनहरूमा धेरै ख्याल र वास्ता राख्दथे। साथै दानियल त्यस अवधिमा बाबेलमा थिए, तर उनी चाहिँ राजमहलमा थिए। अन्य जाति शासकहरूको निम्ति अगमबाडी गर्दै हामी उसबाट ती कैदी वा बन्धुवाहरूको सम्बन्धमा कति पनि रेकर्ड पाउँदैनौ। बाबेलको बन्धुवा वा कैदको 70 वर्षको समय मौनताको अवधि हो, यो रिक्तता हो। ऐतिहासिक पुस्तकहरूको सम्बन्धमा यो रिक्तता हो, रित्तो खाली हो। यसको सम्बन्धमा ती ऐतिहासिक पुस्तकको कति पनि रेकर्ड छैन। ती ऐतिहासिक पुस्तकहरू यानि पुरानो नियमका राजाहरूको 2 पुस्तकहरू र इतिहासका 2 पुस्तकहरू जुन ऐतिहासिक पुस्तकहरू भनिदछ, तिनीहरूले खाली हामीलाई बाबेलको कैद वा बन्धुवा र यरुसलेमको विध्वंसमा मात्र ल्याउँदछ। अर्को ऐतिहासिक पुस्तकहरू एज्रा, नहेमिया र एस्तरले चाहिँ बाबेलमा 70 वर्षको कैद वा बन्धुवा पूरा भएपछि ती इसरायली बन्धुवाहरू आफ्नो मुलुकमा यरुसलेममा आएको कथाको मात्र टिप्दछ। तर त्यस 70 वर्ष कैदको अवधिमा तिनीहरूको स्थिति त्यहाँ कस्तो थियो, तिनीहरूको जीवन कसरी त्यहाँ गुजरिरहेको थियो, त्यसको बारेमा ती सबै ऐतिहासिक पुस्तकहरू मौन छन्, चुपचाप छन्। तर यो भजन 137 अध्यायले त्यस अवधिको तिनीहरूको स्थितिको केही झलक दिन्छ। हा मित्र, यो भजन 137 अध्यायले कैद वा बन्धुवाको ती 70 वर्षको अवधिमा यी मानिसहरूको दयनीय तर मृद अनुभवहरूको रेकर्ड गर्दछ। तपाईं यस भजनमा कटुताले भरिएको घृणा र गहिरो प्रेमको थाहा पाउनुहुनेछ। तपाईं यी मानिसहरू आफ्ना आवेगहरू मनोभावहरूद्वारा पराजित गरिएको र अभिभूत गरिएको देख्नुहुनेछ। तिनीहरू या रेकर्ड गरिएका कुराहरूको बारेमा अति नै गम्भीर रूपमा थाहा गर्दछन्, महसुस गर्दछन्। त सबभन्दा पहिले हामी देख्नेछौ केन्द्रीय अनुभव। सबभन्दा पहिले यी मानिसहरूको केन्द्रीय अनुभवहरूको देख्नेछौ। भजन 137 अध्याय 1 पदमा भनिएको छ, बेबिलोनका नदीहरूका किनारमा बसेर सियोनलाई सम्झँदै हामी रोयौं। मित्र, स्थान निर्धारण चाहिँ महत्वपूर्ण हो। बेबिलोनका नदीहरूका किनार, मित्र, यी मानिसहरूसँग त्यस्तो किसिमका कठोर अनुभवहरू पाएथे जस्तो कि अरू कुनै जाति मानिसहरूले कहिले पनि पाएको थिएन र पाएको छैन। गोसेमको मुलुकबाट लिएर युरोपको यहुदीहरूको निवास क्षेत्रसम्म तिनीहरूले थाहा पाएका थिए कि आफ्नो मातृदेशबाट, आफ्नो मुलुकबाट टाढा हुनु वा बिरानो मुलुकमा हुनु भनेको के हो। तिनीहरू जान्दछन् कि मिश्रको ईट बनाउने स्थानबाट लिएर बाबेलको नहरहरूमा जाने कुरा पनि पाएको थिएन र पाएको छैन। गोसेमको मुलुकबाट लिएर युरोपको यहुदीहरूको निवास क्षेत्रसम्म

तिनीहरूलाई दुःख दिए, कष्ट दिए, जहाँ तिनीहरूले दासको काम गर्दथे, जहाँ तिनीहरूले अत्यधिक रूपमा कष्ट दुःख भोगे, बेबिलोनका नदीहरू। प्रश्न खड़ा हुन्छ, तिनीहरू त्यहाँ के गरिरहेका छन्? वास्तवमा त्यहाँ तिनीहरू रहने कुनै काम थिएन। परमेश्वरले प्रतिज्ञाको मुलुकमा तिनीहरूलाई राख्नु भएको थियो, अनि जबसम्म तिनीहरू उहाँका विश्वासयोग्य र सत्य रहे, उहाँका गवाही वा साक्षीहरूको रूपमा परमेश्वरले तिनीहरूलाई त्यहाँ राख्ने प्रतिज्ञा गर्नुभएको थियो। तिनीहरू बेबिलोन वा बाबेलको नदीहरूमा के गरिरहेका छन्? निश्चय नै यहाँ उल्लेखित बेबिलोनका नदीहरू नहरहरू हुन्, खनिएका, मानिसले खनेका नहर। म सोच्दछु कि आज सबै बाइबल शिक्षकहरू यो कुरामा पूर्ण सहमत छन् कि यिनै मानिसहरूले टाइग्रिस र इफ्रातस नदीबाट ती नहरहरू खनेथे। ती नहरहरू जमीनमा सिंचाईको लागि खनिएको थियो। यिनै यहुदी इसरायली कैदी वा बन्धुवाहरूले त्यो मरुस्थल बंजर मुलुकमा सूर्य उदयदेखि सूर्य अस्ताईसम्म कठोर परिश्रम गरे नहर खन्ने काममा। भनिएको छ बेबिलोनका नदीहरूका किनारमा बसेर, ओ यो गहिरो हतोत्सा उदासीको तस्वीर, खिन्नताको कस्तो तस्वीर यो हो। बेबिलोनका नदीहरूका किनारमा बसेर तिनीहरूले अरू के गर्न सक्थे भन्दा सियोनलाई सम्झँदै हामी रोयौं। तिनीहरू रोइरहेका थिए, ओ कस्तो तस्वीर यहाँ छ। भजनहरू स्तुति प्रशंसाका गीतहरू हुन्। भजनहरूले आनन्द, हर्ष, अद्भुत विश्वास, आशा र भरोसाको व्यक्त गर्दछ। तर यो भजनमा चाहिँ यो छैन। यो त्यो भजन हो जुनमा तिनीहरू विलाप गरिरहेका छन्, शोक गरिरहेका छन्। भनिएको छ सियोनलाई सम्झिँदै हामी रोयौं। यो स्तुति प्रशंसाको भजन होइन, यो निराशाको, विलापको, शोकको भजन हो। ओ बाबेल र यरुसलेम बीच कस्तो भिन्नता छ। यरुसलेम पहाड़हरूमा बसालिएको सुन्दर स्थान थियो, बाबेल चाहिँ सुक्खा तराई बेसीमा अवस्थित स्थान थियो। मित्र, तिनीहरू त्यहाँ रहन चाहेकोले गर्दा, त्यहाँ रहन मन पराएकोले गर्दा त्यहाँ अहिले छैनन्। तिनीहरू त्यहाँ त्यसकारणले छन् किनभने तिनीहरूका शहरलाई विध्वंस गरिएको छ र तिनीहरूलाई त्यहाँ बन्धुवा वा कैदीको रूपमा बाबेलमा लगिएको थिए र अहिले तिनीहरू दासहरू काम गर्ने स्थानमा राखिएका छन् र तिनीहरूलाई पशु जस्तै काममा लदाइँदैछन्। अहिले तिनीहरू गृह विरह होमसिकमा छन्। सियोनलाई सम्झिँदै हामी रोयौं। यहाँ तिनीहरू भन्छन्, त्यहाँ तिनीहरू किन छन्? तिनीहरू त्यहाँ यस कारणले छन् किनभने तिनीहरूले पाप गरे। यदि तपाईँ त्यस अवधिको अर्को एकजना रुने विलाप गर्ने मानिसलाई स्पष्टीकरण चाहनुहुन्छ भने, त्यस मानिसबाट स्पष्टीकरण चाहनुहुन्छ भने यर्मिया कहाँ फर्कनुहोस्। उनी रुन्से बालक जस्तै थिए, तर उससँग कुनै दोष नखोज्नुहोस् किनभने जब परमेश्वरले आफ्ना दण्डको घोषणा गर्न कुनै मानिसलाई चुन्नुभयो, उहाँले कोमल हृदयको मानिसलाई चुन्नुभयो। यर्मिया अगमवक्ताले तिनीहरूको शहर विध्वंस हुनेछ भनी पहिले नै अगमबाड़ी गरेका थिए, अनि यो नै यर्मियाले तिनीहरू कैद वा बन्धुवामा जाने थिए भनेर अगमबाड़ी गरेथे। परमेश्वरले त्यस्तो क्रूर कठोर सन्देश दिन क्रूर कठोर मानिसलाई प्रयोग गर्नु भएन। उहाँले स्त्रीको जस्तो हृदय भएको कोमल मानिसको चुन्नुभयो। यर्मियाले भन्छन्, मेरा आँखाहरू आँसुहरूले भरिएका थिए, यो सन्देशले मेरो हृदयलाई टुटाइदियो, तोड्यो। परमेश्वरले त्यस किसिमको मानिस पठाउनुभयो ताकि तिनीहरूले थाहा पाउन् कि उहाँ यसको बारेमा कस्तो महसुस गर्नुहुन्थ्यो। उसको कुरालाई विलापको पुस्तकमा सुन्नुहोस्, विलाप एक अध्याय

0: 8 पदमा भनिएको छ, यरुसलेमले घोर पाप गरियो, यसैले त्यसको हटाइएको छ। अमित्र, बाबेलमा नहरहरूको किनाराहरूमा ती मानिसहरू किन छन्? तिनीहरूले घोर पाप गरे, त्यही नै कारण तिनीहरू अहिले त्यहाँ छन्। अहिले तिनीहरूको कुरालाई सुन्नुहोस्। पद 2 भनिएको छ, त्यहाँको बीचको बैंसको रूखमा हामीले आफ्नो वीणा झुन्ड्यायौं। मित्र, तिनीहरूसँग गाउने कुनै मन छैन, तिनीहरूले अहिले गाउने छोडेका छन्। तिनीहरूसँग त्यहाँ कुनै गायक दल छैन, त्यहाँ कुनै गीत सेवाहरू छैन। तिनीहरू गाइरहनु भएको सट्टामा विलापसो गरिरहेका छन्। तिनीहरूले आफ्ना वीणाहरू बैंसको रूपमा झुन्ड्याए। तिनीहरूलाई अब कति पनि त्यसको आवश्यक छैन। बाबेलको नदीहरूको किनारामा तिनीहरूले सियोनको गीत गाउन सकेनन्। यरुसलेममा र यरुसलेमको मन्दिरमा तिनीहरू परमेश्वरको स्तुति प्रशंसाको गीत गाउन सके र गाउँदथे। अहिले बाबेलको नदीहरूको किनारमा तिनीहरूले आफ्नो वीणाहरू बैंसको रूपमा झुन्ड्याए। स्तुति प्रशंसाको यी साधनहरूलाई तिनीहरूले बैंसको रूपमा झुन्ड्याए र शोक गरे। आज त्यहाँ धेरै ख्रिस्टनहरू छन् जो आफ्ना वीणाहरूलाई बैंसको रूखहरूमा झुन्ड्याएका छन्। मतलब तिनीहरूले आफ्ना गीत गुमाए, हराए, तिनीहरूसँग वीणा छैन। मतलब स्तुति प्रशंसाको गीत तिनीहरूको जीवनमा, हृदयमा, मुखमा छैन। ख्रिस्टियन मित्र, के तपाईँले आफ्ना गीत गुमाउनु भएको छ, हराउनु भएको छ? तपाईँ सर्वप्रथममा ख्रिस्टमा आउनुहुँदा पाउनु भएको हर्ष आनन्दको सम्झना गर्नुहोस्, याद गर्नुहोस्। तपाईँले आफ्ना गीतको आज गुमाउनु भएको छ। हा मित्र, हामीले देख्यौं तिनीहरूका बाबेलमा मुख्य केन्द्रीय अनुभव, त्यसपछि हामी देख्छौं संकटपूर्ण अनुभव। 3 पदमा भनिएको छ, किनकि हामीलाई कैद गरेर ल्याउनेहरूले त्यहाँ हामीबाट गीत सुन्ने इच्छा गरे र हामीलाई लुट्नेहरूले यो भनेर हामीबाट मनोरञ्जन खोजे, हाम्रा निम्ति सियोनको एउटा गीत गाओ। अहिले बाबेलका मानिसहरूले इसरायलमा त्यहाँ गाउने कुराको बारेमा सुनेका थिए। इसरायलीहरू निश्चित कारणको लागि विश्वमा प्रख्यात थिए, जुन हामी केही क्षणपछि देख्नेछौ। अनि जब तिनीहरूले सुने कि ती इसरायलीहरूलाई बाबेलको शहरको बाहिरको नहरहरूको किनारमा ल्याइए र त्यहाँ नै तम्बुहरू लगाएर बसोबास गराइए र मानिसहरू त्यहाँ तिनीहरूलाई हेर्न आए, देख्नुभयो इसरायल विश्व प्रख्यात थियो, किनभने यरुसलेममा त्यहाँ जीवित र सत्य परमेश्वरको मन्दिर थियो। जब पर्यटकहरू यरुसलेममा आउँथे, तिनीहरूले मानिसहरूलाई मूर्तिको पूजा गरिरहेको नभेटाएर जीवित र सत्य परमेश्वरलाई सेवा गरिरहेको र उहाँको स्तुति प्रशंसा गरिरहेको र उहाँका पापहरूको क्षमा र उद्धारद्वारा नजिक पुगिरहेको र उहाँको निम्ति महिमाको गीत, बढ़ी बढ़ाउको स्तुति प्रशंसाको गीत गाइरहेको पत्ता लगाउँथे। तिनीहरूले यस्तो केही पनि अरू कहीँ पनि जग्गामा देखेका थिएनन्। तिनीहरूले कहिले पनि त्यस्ता सुनेका थिएनन्। यसको खबर पूरा संसारभरि फैलिएको थियो। पृथ्वीको पल्लो छेउबाट सभाको रानी आइन्। जब तिनले यसको सुनिन्, तिनले सोचिन् कि त्यो खबर सत्य हुन सक्दैन। इसरायलको चाडहरूको समयमा मानिसहरू यरुसलेममा चारै जग्गाबाट एकसाथमा जम्मा हुन्थे र तिनीहरूले यी भजनहरू गाउँथे। सम्भवत यी सबै भजनहरू संगीतबद्ध गरिएका थिए। दाउदले सयौं गायक र संगीतकारहरूको दलको र अर्केस्ट्राको प्रबन्ध गरेका थिए। यो अनुमान गरिन्दछ कि त्यहाँ त्यस्तो समयहरू थियो, लाखौं मानिसहरू मन्दिरमा जम्मा भएर परमेश्वरको स्तुति प्रशंसा गाउँथे। तिनीहरूलाई सुन्न र सुन्न सनसनपूर्ण अनुभव थियो। तर अहिले मन्दिरलाई आगोले जलाइयो र यरुसलेम विध्वंसमा ढुङ्गा इँटाका टुक्राहरूमा पसरेर रहेको थियो। अनि त्यहाँका इसरायली मानिसहरू चाहिँ अहिले बाबेलमा दासको काम गरिरहेका थिए। धेरै यात्रीहरू पर्यटकहरू बाबेलमा यो भन्दै आए, यी इसरायलीहरूको चाडहरूको अवधिमा म यरुसलेममा थिए। तिनीहरू त्यहाँ पूरा संसारभरिबाट आएका थिए र जम्मा भएका थिए र त्यहाँ हजारौं मानिसहरू मन्दिरमा जम्मा भएका थिए। जब बलिदान भेटीहरूको चढाइन्थ्यो र धुवामाथि उड्थ्यो, ती मानिसहरूको मुखबाट निस्किएको भजनले मलाई यो पृथ्वीबाट स्वर्गमा उठाएको आभास गरायो। मैले कति पनि यस्तो सुनेको थिएन कहीँ पनि। यी मानिसहरू शताब्दी शताब्दीदेखि संगीतकारहरू हुन्, यी इसरायलीहरू यहुदीहरू। जब यी मानिसहरू एकसाथमा भेला भएर परमेश्वरको निम्ति स्तुतिहरू गाउँथे, प्रशंसा गाउँथे, संसारले यसको बारेमा सुनेथे। परमेश्वरले यसको बारेमा संसारले सुन्न इरादा गर्नुभयो, इच्छा गर्नुभयो। अहिले तिनीहरू बाबेलमा बन्धुवा कैदीहरू छन् र बाबेल वासीहरूले भने हामी त्यहाँ गएर संगीत कार्यक्रमका सुन्नेछौ। जब तिनीहरू ती कैदी बन्धुवा इसरायलीहरू भए कहाँ आए, ती बाबेलवासीहरूले तिनीहरूका बीडाहरू वंशको रूपमा झुन्ड्याएको देखे। तिनीहरूले यी मानिसहरू अति नै खिन्न उदासितामा बसिरहेको, निराशमा बसिरहेको देखे र तिनीहरू विलाप र शोक गरिरहेको देखे। अहिले व्यङ्ग्यात्मक वचनले छेड हान्दै तिनीहरूले भने, हाम्रा निम्ति सियोनको एउटा गीत गाऊ, हामीले तिमीहरूको बारेमा सुनेका छौ, हामीले सोच्यौ कि तिमीहरू गाउन सक्छौ। तिनीहरूले उनीहरूको मजाक खेली उडाए, तिनीहरूले उनीहरूको उपहास गरे। भनिएको छ, किनकि हामीलाई कैद गरेर ल्याउनेहरूले त्यहाँ हामीबाट गीत सुन्ने इच्छा गरे र हामीलाई लुट्नेहरूले यो भनेर हामीबाट मनोरञ्जन खोजे, हाम्रा निम्ति सियोनको एउटा गीत गाऊ। अहिले ती बन्धुवामा हुने इसरायलीहरूको कुरा सुन्नुहोस्। चार पदमा भनिएको छ, बिरानो देशमा हामीले परमप्रभुको गीत कसरी गाउनु, सुकसुक गर्दै आँखाभरि र गभरि आँसु खसाउँदै तिनीहरूले भने, हामीले हाम्रा गीतहरू हराएका छौं, गुमाएका छौं। तिमीहरू हामीलाई एउटा सियोनको गीत गाऊ भनेर हामीलाई मजाक ठट्टा गरिरहेका छौ। हाम्रा सियोन खरानीमा, भग्नावशेषमा र विध्वंसमा पसिरहेको छ। हामी कहीँ पनि गाउन सक्दैनौ, कति पनि गाउन सक्दैनौ। कसरी हामी परमप्रभुको गीत बिरानो मुलुकमा गाउन सक्छौ? अमित्र, चाखलाग्दो कुरा यो छ कि ख्रिस्टियनहरूले बिरानो मुलुकमा गीत गाउनुपर्छ, इसरायलका मानिसहरूले गाउनुपर्ने थिएन। त्यस कुरामा इन्कार गर्ने काममा तिनीहरू बिल्कुल सही थिए। वास्तवमा भन्नु नै पर्ने हो भने तिनीहरूले गाउन सकेनन्, न परमेश्वरले तिनीहरू भएको जहाँ कहीँ नै गाउन भन्नुभयो। तिनीहरूले सियोनको गीत खाली सियोनमा गाउनु पर्दथ्यो। परमेश्वरको सन्तान आज बिरानो मुलुकमा, यो संसारमा परदेशी र तीर्थयात्री हुन् र आज तिनीहरूको हृदयमा स्तुति प्रशंसाको गीत हुनुपर्छ। खालि ओठको मात्र होइन, बोक्रे मात्र होइन, तर हृदयभित्रबाटको गीत हामीले बिरानो मुलुकमा गाउनुपर्छ। परमेश्वरले हामीलाई गीत उद्धारको गीत दिनुभएको छ। अमित्र, यी मानिसहरू किन बाबेलको नदीहरूको किनारमा छन्? अहिले म यसको उत्तर दिन सक्छु। तिनीहरूले पाप गरे। किन तिनीहरूले आफ्नो गीतहरू हराए, गुमाए? तिनीहरूले पाप गरे। र मित्र, पापले तपाईँबाट तपाईँको गीतको पनि लुट्छ। आज धेरै ख्रिस्टियनहरू किन प्रभुको भजन पूरा हृदयबाट गाउन सक्दैनन्? किन त्यसमा आनन्द र हर्ष हुँदैन? एक कारण यही हो, अपशतापी पाप। पापले हाम्रो आन्तरिक आनन्द, हर्षलाई, शान्तिलाई लुट्छ। यसले हाम्रो हृदयको हर्षको गीतलाई लुट्छ। यसले हाम्रो निन्द्राको लुट्छ। यसले परमेश्वरसँगको हाम्रो संगतिको लुट्छ। यसले प्रार्थना गर्ने बानीको लुट्छ। वचन अध्ययन गर्ने कामको लुट्छ। मित्र, आज हाम्रो स्थिति कस्तो छ? आफैले आफैलाई जाँचौं। प्रभु आफ्नो वचन अध्ययनमा आशिष दियो।
1: दाई आजको अध्ययनले चाहिँ हामीलाई सिकाएको छ कि मानिस बाहिरी रूपमा जहाँ भए पनि उसको हृदय चाहिँ परमेश्वरसँग चाहिँ जोडिएको हुनुपर्छ र अर्को कुरा हामीले यो पनि सिकेका छौं कि साँचो आराधना परिस्थितिमा कहिले पनि निर्भर हुँदैन तर हृदयको सम्बन्धमा चाहिँ निर्भर हुँदछ।
2: हो भाई, भजन संग्रह 137 एकदेखि 4 खण्डले निर्वासनको पीड़ा मात्र होइन परमेश्वरको घर प्रतिको गहिरो प्रेम पनि देखाउँछ। उनीहरू टाढा भए पनि सिवनलाई बिर्सन सक्दैनन्। कहिलेकाहीँ दुःख यति गहिरो हुन्छ कि जीवन जिउन पनि गाह्रो लाग्छ, तर त्यही समयमा हाम्रो विश्वास अझ गहिरो रूपमा परमेश्वरतर्फ फर्कनको लागि आवश्यक छ।
1: त्यसो भए दाई, आजको सन्देशले हामीलाई कठिन परिस्थितिमा पनि परमेश्वरलाई नबिर्सन, हाम्रो आत्मिक पहिचान जोगाउन र उहाँप्रतिको प्रेममा चाहिँ अडिग रहन चाहिँ सिकाएको छ।
2: पक्कै पनि भाइ, त्यसैले आदरणीय श्रोताहरू, आज आफैलाई सोधौं कि हामी दुःखको समयमा पनि परमेश्वरप्रति वफादार रहन्छौ, के हाम्रो हृदय उहाँको उपस्थितिसँग जोडिएको छ। र यदि तपाईँ आज टाढा, थकित वा पीड़ामा हुनुहुन्छ भने सम्झनुहोस्, परमेश्वर तपाईँलाई बिर्सनु भएको छैन, उहाँले तपाईँको आँसु देखिरहनु भएको छ।
1: आजको अध्ययनलाई भने हामी यही नै अन्त्य गर्दै हजुरको माझबाट विदा लिन चाहन्छौ र हजुरलाई शुभ समयको हामी कामना गर्दछौ र जसरी तपाईँहरूले निरन्तर रूपमा आफ्नो प्रार्थना विषयहरू र आफ्नो गवाईहरू हामीलाई बाँड्नु भएको छ, आउने आगामी दिनहरूमा पनि यसरी नै आफ्नो गवाई र प्रार्थना विषयहरू हामीलाई बाँड्नुहुनेछ र हामी तपाईँहरूको निम्ति निरन्तर रूपमा प्रार्थना गर्ने अवसर पाउनेछौ भनिकन आशा गर्दै आज भने हामी हजुरको माझबाट विदा लिन चाहन्छौ र हामीलाई सम्पर्क गर्नको निम्ति कल अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97024207997024209797।

0: र हामीलाई सम्पर्क गर्नको निम्ति कल अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97020 97 97 97 97 97।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिप टप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98 41 68 67 64 98 41 68 67 64। होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
2: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
1: ल त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
2: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
1: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ, सम्पर्क नम्बर 98 49 24 31 11 98 49 24 31 11।
3: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने हेर्नुहोस्। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलाचो नगरोस्।
4: पहिला मलाई रिसर्च लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
5: वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन चोक नारायणगढ, मोबाइल 98 550 50 934, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 98 512 40 934।

0: रेडियो बिहानी 97.6 मेगाहर्ज।
1: ओहो, हैन के हो? अझ हातमा सुनको औठी पनि?
2: ल, तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक महिना सुनको औठी पाइन्छ नि।
1: ए हो र? त्यसो भए म पनि मोबाइल किन्न गइहाले। रोमन मोबाइल पसल धादिङ बेसीमा।
2: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्टपुर्जा, घडी, रेडियो, टिभी, डिस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
1: साथै किस्ता बन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुको साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
2: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
1: प्रोपाइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 98 41 97 97 13 र 98 13 99 15 99।
3: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
0: रेडियो बिहानी 97.6 मेगाहर्ज।

아니요? 나 못 가요? 아, 저, 맞아, 그냥!

0: का साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत गरिरहेको जनाएको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले भोटेकोशी बाढ़ीबाट प्रभावितहरूका लागि राहत सामग्री र व्यवस्थापनमा स्रोतको कमी हुन नदिने बताउनु भएको छ। गोर्खा पत्रसँग कुरा गर्नुहुँदै मन्त्री डाक्टर तिमिल सिन्हाले मुलुकमा अकल्पनीय बाढ़ीका कारण ठूलो क्षति भए पनि सरकारले सबै किसिमको पुनस्थापनाको काममा गम्भीर भएर लागेको बताउनुभयो। बाढ़ी प्रभावितहरूका लागि राहत सामग्रीको कमी नरहेको र व्यवस्थापनमा स्रोतको पनि कमी हुन नदिने उहाँले प्रश्न पार्नुभयो। नुवाकोट निर्वाचन क्षेत्र एकका प्रतिनिधि सभा सदस्य समेत रहनुभएका उहाँले राहत वितरणमा कुनै कमजोरी नरहेको बताउनुभयो। बाढ़ी प्रभावित क्षेत्रमा सरकारले सबै शक्ति परिचालन गरेको बताउँदै उहाँले ऊर्जा संचार क्षेत्र छोटो समयमै सुचारू गरिएको बताउनुभयो। नेपाल टेलिकम एनसेलले पनि आफ्नो सेवा सुचारू गरिसकेको उहाँले प्रश्न पार्नुभयो। बाढ़ीमा परेर हजारौंले ज्यान गुमाउनु परेको र ठूलो भौतिक संरचनाको क्षति भएको बताउँदै उहाँले सब व्यवस्थापनको काम वैज्ञानिक तरिकाले गरिएको बताउनुभयो। नेपालमा जलवायु परिवर्तनको असर रहेकाले यस्तो दुर्घटना आउने दिनमा पनि हुन सक्नेतर्फ सचेत हुनुपर्ने उहाँले बताउनुभयो। अहिले नेपाललाई जलवायु न्याय चाहिएको र अन्तर्राष्ट्रिय समुदाय गम्भीर बन्नुपर्ने उहाँको आग्रह छ। रसुवास्थित भोटेकोशी नदीमा भदौ 10 गति आएको बाढ़ीमा परि घाइते भएका 58 जनालाई उद्धार गरी काठमाडौँ ल्याइएकोमा राष्ट्रिय ट्रमा सेन्टरबाट आजसम्म 38 जना उपचारपछि डिस्चार्ज भएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दान बहादुर थापाका अनुसार बाढ़ीमा परि घाइते भएका 50 जनालाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर ल्याइएको थियो। उपचारका क्रममा स्वास्थ्य अवस्थामा सुधार आएपछि हालसम्म 38 जनालाई डिस्चार्ज गरिएको हो। रसुवाको भोटेकोशी नदीमा भदौ 10 गति आएको बाढ़ीमा परेर ज्यान गुमाएका मध्ये 244 जनाको शव त्रिवी शिक्षण अस्पताल महाराजगंजमा ल्याइएको छ। अस्पतालका फोरेन्सिक ल्याब प्रमुख डाक्टर गोपाल चौधरीले बाढ़ीमा परेर ज्यान गुमाएका मध्ये 244 शव शिक्षण अस्पताल ल्याइएको जानकारी दिनुभयो। अस्पतालमा ल्याइएका 244 शव मध्ये 161 शवको अस्थायी व्यवस्थापन गरिएको छ। यस्तै 24 शवको पहिचान भएकाले परिवार तथा आफन्तलाई जिम्मा लगाइसकिएको डाक्टर चौधरीले बताउनुभयो। हाल 59 शव अस्पतालमै रहेका छन्। बाढ़ी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ़न थालेपछि सरकारले हैजा विरूद्धको खोप औषधि रसुवा पठाएको छ। बाढ़ी तथा पहिरोपछि हैजाको जोखिम बढ़ेसँगै विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओ को आग्रहमा प्राप्त हैजा विरूद्धको 21,000 डोज खोप रसुवामा पठाइएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ। यसैबीच स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले बाढ़ी प्रभावित क्षेत्रमा हैजा तथा अन्य पानीजन्य रोगको जोखिम न्यूनीकरण तथा रोकथामका लागि औषधि खोप स्वास्थ्य सामग्री र अत्यावश्यक जनस्वास्थ्य सेवा तत्काल व्यवस्था गर्न निर्देशन दिनुभएको छ। बाढ़ीका कारण पानीका मुहान तथा वितरण प्रणालीमा क्षति पुगेकाले हैजा र अन्य पानीजन्य रोगको जोखिम बढ़ेको भन्दै प्रभावित क्षेत्रमा रोकथाम शीघ्र पहिचान र उपचार व्यवस्थापनलाई प्राथमिकतामा राखिएको स्वास्थ्य मन्त्रालयले स्पष्ट गरेको छ। भदौ 10 गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीका कारण रसुवा नुवाकोट धादिङ र गोर्खा जिल्लाका प्रभावित क्षेत्रमा रहेका खानेपानीका संरचनामा ठूलो क्षति पुगेको छ। प्रभावित क्षेत्रमा तत्काल देखिएको खानेपानी समस्या समाधानका लागि खानेपानी तथा ढल व्यवस्थापन विभागले प्राविधिक सहितको टोली परिचालन गरी काम गरिरहेको र एक हप्ताभित्रमा प्रभावित सबै क्षेत्रमा अस्थायी रूपमा खानेपानीको व्यवस्थापन भइसक्ने जनाएको छ। संवाददाता सरिता खनालको रिपोर्ट।
1: रसुवा स्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीबाट रसुवा नुवाकोट धादिङ र गोर्खाका 55 खानेपानी आयोजना प्रभावित भएका छन् भने करिब 64 करोड़ रूपियाँ बराबरको क्षति भएको खानेपानी तथा ढल व्यवस्थापन विभागले जनाएको छ। विभागका अनुसार बाढ़ीबाट सबैभन्दा बढ़ी प्रभावित नुवाकोटमा 22 खानेपानी आयोजनामा क्षति पुगेको छ भने धादिङमा 20, गोर्खामा 5 र रसुवामा 8 आयोजनामा क्षति भएको छ। बाढ़ीबाट पुगेको क्षतिको विस्तृत विवरण संकलन कार्य भइरहेको विभागले जनाएको छ। हाल बस्न मिल्ने बस्ती भएको त्रिशुलीको बट्टार र विदुर क्षेत्रमा सबैभन्दा बढ़ी खानेपानी आयोजना प्रभावित भएको र त्यस क्षेत्रमा बाढ़ीपछि आवत जावत पनि बढ़ी भएकाले पानीको माग बढ़दा व्यवस्थापनमा चुनौती देखिएको छ। त्यस क्षेत्रमा खानेपानी वितरण सहज बनाउन 100 KVA क्षमताको डिजल जेनेरेटर मार्फत तत्कालका लागि खानेपानी वितरण गर्ने व्यवस्था मिलाइएको खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक कमलराज श्रेष्ठले जानकारी दिनुभयो।
2: बाढ़ीले त्रिशुली नदीलाई खानेपानीको स्रोत बनाएर उपभोग गरिरहेको खानेपानी आयोजनाहरू सम्पूर्ण रूपमा क्षति भएका छन्। प्राप्त डाटा अनुसार करिब 55 ठूलादेखि मझौला खालका आयोजनाहरूको इन्टेकमा मुहान र केही नदी किनारमा भएका रिजर्भर ट्याङ्कमा क्षति भएको छ र पाइपलाइनमा क्षति भएको छ। लगभग 64-65 करोड़ जति क्षतिको मूल्याङ्कन छ। सबैभन्दा बढी प्रभावित अहिले बस्न मिल्ने बस्तीहरू त्रिशुलीको बत्तार र विदुर क्षेत्र हो। प्रभावित क्षेत्रमा मान्छेहरू आफन्तहरू लगायत धेरै आवत जावत भइरहेको छ। त्यो कारणले पानीको एकदम डिमाण्ड छ। हामीले 100 KVA को डिजल जेनेरेटर लिएर गएर त्यहाँको पम्पिङ सिस्टम चलाएर पनि केही ठेगेको छ र हार्डली म्यानेज भएको अवस्था छ।
1: बाढ़ीका कारण खानेपानी सेवा अवरूद्ध भएका क्षेत्रमा नागरिकलाई तत्काल खानेपानी उपलब्ध गराउन विभागले अल्पकालीन र दीर्घकालीन योजना अघि बढ़ाएको छ। प्रभावित क्षेत्रमा वैकल्पिक स्रोतको प्रयोग गर्दै सेवा पुनः सञ्चालन र क्षतिग्रस्त संरचनाको मर्मतलाई प्राथमिकता दिइएको विभागले जनाएको छ। होल्डिङ सेन्टरहरूमा रहेका प्रभावितहरूका लागि तत्कालको समस्या समाधानमा बाहिरबाट राहत स्वरूप लगिएका मिनरल वाटरका बोतलहरू खानाका लागि प्रयोग गरिएको र नजिकका मूलहरूबाट ट्याङ्कर मार्फत पानी लगेर अन्य प्रयोजनका लागि प्रयोग भइरहेको छ। बाढ़ीबाट क्षतिग्रस्त संरचनाको मर्मत तथा पुनर्स्थापना र प्रभावित बस्तीमा नियमित खानेपानी आपूर्ति सुनिश्चित गर्न प्राविधिक टोली निरन्तर परिचालन गरिएको र प्रभावित सबै बस्तीहरूमा 1 हप्तासम्ममा पानीको अस्थायी व्यवस्थापन गरिसक्ने गरी काम अगाडि बढ़ाइएको विभागका महानिर्देशक श्रेष्ठले बताउनुभयो।
2: जुन होल्डिङ सेन्टर छ त्यसमा बाहिरबाट गएका मिनरल वाटरका बोतलहरूबाट पनि सप्लाई भइरहेको अवस्था छ। खानेपानीको लागि भने अन्य सरसफाईको लागि ट्याङ्करबाट नजिकको मूलको पानी भरेर लिएर गएर सप्लाई गरिएको अवस्था छ। जुन जुन ठाउँमा एफेक्टेड छ त्यो ठाउँमा चाहिँ 1 हप्ताभित्रमा बर्खे मूल प्लस स्थायी जुन चाहिँ साना साना प्रयोगमा नआएका मूलहरूलाई उपयोग गरेर हामीले अहिलेलाई एकदमै क्रिटिकल सिचुएसनबाट अलिअलि ओभरकम भएर विपदको बेलामा मिनिमम चाहिने क्वान्टिटीहरू म्यानेज गर्नलाई हामी प्रयासरत छौँ। गुणस्तरीय र सुरक्षित भरपर्दो र पर्याप्त मात्रामा खानेपानी सेवा उपलब्ध गराउनलाई हामीले पुनर्निर्माण अलिक सुरक्षित ठाउँमा जलवायु अनुकूलित खालको वृहत खानेपानी आयोजनाहरू बनाउनु पर्नेछ।
1: प्रभावित क्षेत्रमा बाढ़ीपछि खानेपानीको अभाव हुन नदिन तत्कालीन राहतसँगै दीर्घकालीन पुनर्स्थापनाको कामलाई समेत अघि बढ़ाइने र क्षतिको पूर्ण विवरण प्राप्त भएपछि आवश्यकताका आधारमा थप पुनर्निर्माण तथा पुनर्स्थापनाका कार्यक्रम सञ्चालन गरिने विभागले जनाएको छ। सरिता खनाल, रेडियो नेपाल, काठमाडौं।
0: भोटेकोशी नदीमा यही भदौ 10 गते आएको बाढ़ीबाट प्रभावित परिवारका सदस्यलाई धुलीखेल अस्पतालले 1 वर्षसम्म निशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ। अस्पतालले आज विज्ञप्ति जारी गर्दै बाढ़ी प्रभावित परिवारले स्वास्थ्य सम्बन्धी समस्या तथा आर्थिक भार समेत बेहोर्नुपर्ने अवस्थालाई मध्यनजर गरी परिवारका सदस्यलाई 1 वर्षसम्म निशुल्क उपचार सेवा उपलब्ध गराउने निर्णय गरेको जनाएको हो। बाढ़ीपछि प्रभावित समुदायमा स्वास्थ्य सम्बन्धी समस्या बढ़न सक्ने अवस्थालाई ध्यानमा राख्दै अस्पतालले आफ्नो क्षमता अनुसार प्रभावित क्षेत्रमा स्वास्थ्य सम्बन्धी कार्यक्रम सञ्चालन तथा सहकार्य गर्ने तयारी समेत गरेको जनाएको छ। परराष्ट्र मन्त्री शिशिर खनाल र कोरियाका परराष्ट्र मन्त्री छो ह्युनबीच नेपालमा आयोजित परिवारले स्वास्थ्य सम्बन्धी समस्या तथा आर्थिक भार समेत बेहोर्नुपर्ने अवस्थालाई मध्यनजर गरी परिवारका सदस्यलाई 1 वर्षसम्म निशुल्क उपचार सेवा उपलब्ध गराउने निर्णय गरेको जनाएको हो।

उद्धार कार्यका विषयमा पनि छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। सो अवसरमा परराष्ट्र मन्त्री खनालले बाढ़ी पीड़ित नागरिकका लागि कोरिया सरकारबाट उपलब्ध गराइएको मानवीय सहायता तथा राहत सामग्रीप्रति धन्यवाद व्यक्त गर्नुभयो। विपदपछिको पुननिर्माणलाई नेपाल सरकारले उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै मन्त्री खनालले यस कार्यमा गणतन्त्र कोरियाबाट निरन्तर सहयोग प्राप्त हुने विश्वास समेत व्यक्त गर्नुभयो। भेटमा कोरियाका परराष्ट्र मन्त्री ह्युनले नेपालमा विपदपछिको पुननिर्माण तथा पुनस्थापनाका प्रयासमा आफ्नो सरकारबाट आवश्यक सहयोग उपलब्ध गराउन इच्छुक रहेको बताउनुभयो। भोटेकोशी नदीमा गएको बाढ़ीसँगै सड़क पुल लगायतका भौतिक संरचना ध्वस्त भएपछि मित्र राष्ट्र चीनको केरूङमा भण्डारण गरिएका व्यापारिक सामान कोरला नाकाबाट ल्याइने भएको छ। हिम पहिरो सहित लेनदेन खोला हुँदै भोटेकोशीमा आएको बाढ़ीले रसुवागढ़ी स्थित दुवै तर्फका सरकारी कार्यालय सहित सड़क मार्ग बगाएपछि केरूङका गोदाममा रहेका 400 कन्टेनर भन्दा बढ़ी सामान वैकल्पिक सड़क मार्ग प्रयोग गरी ढुवानी गर्ने काम शुरू भइसकेको मुसा ट्रान्सपोर्टले जनाएको छ। सो ट्रान्सपोर्टका प्रबन्ध निर्देशक ज्याङ सेपिङका अनुसार भोटेकोशी नदीमा गएको बाढ़ीले तहस नहस बगाएका रसुवागढ़ी स्थित भौतिक संरचना र काठमाडौँ जोड्ने सड़क मार्ग तयार हुन समय लाग्ने देखिएपछि अब कोरोला नाका प्रयोग गरी नेपालतर्फ सामान ल्याइने काम भइरहेको छ। सिंहदरबार स्थित संघीय संसद भवन परिसरमा जेएनजी शहीद स्मारक पार्क तथा शालिग स्तम्भको शिलान्यास गरिएको छ। गृहमन्त्री सुदन गुरूङ, पूर्वाधार विकास मन्त्री सुनिल लम्साल र जीएनजी शहीद परिवार कल्याणकारी समाजका ज्येष्ठ सदस्य वासुदेव जोशीले संयुक्त रूपमा संरचनाको आज शिलान्यास गर्नुभयो। त्यस क्रममा गृहमन्त्री गुरूङले जीएनजी पुस्ताको माग सम्बोधन गर्न आफूहरू लागि परेको बताउनुभयो। पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीरमा खोलिएको ट्र्याक फराकिलो बनाउन थालिएको छ। पहिरो गएको स्थानमाथिबाट निरन्तर काम गरेपछि डाँडामाथिबाट दुवैतर्फ करिब 4 मिटर चौडाईको ट्र्याक खोलिएको नौबिसे मुगलिङ सड़क आयोजनाको पश्चिम खण्डका इन्जिनियर सचेन्द्र मिश्रले बताउनुभयो। उहाँले ग्राभेलिङ गर्ने, ग्रेडिङ मिलाउने, डिजाइन अनुसार पहिरो व्यवस्थापन गर्ने लगायतका काम बाँकी रहेकोले यही भदौ मसान्तसम्ममा सवारी सञ्चालन गर्न मिल्ने गरी तीव्र गतिमा काम गरिएको बताउनुभयो। निर्माण कम्पनीका साइट प्रबन्धक इन्जिनियर ईश्वर नेपालका अनुसार मुख्य सड़कबाट करिब 20 मिटर अग्लो र 350 मिटर लामो ट्र्याक खोलिएको जानकारी दिनुभयो। यसैबीच तुइन खोलामा समय समयमा पहिरो झर्ने गरेकोले सम्भावित झर्न सक्ने भागलाई झारेर पहिरो रोकथामको काम गर्नुपर्ने भएकाले स्थानीय प्रशासनले नारायणगढ़ मुगलिङ सड़क भोलि बिहानदेखि आंशिक बन्द गर्ने भएको छ। नेपाली कंग्रेसका सभापति गगन कुमार थापा र डाक्टर शेखर कोइराला बीच पार्टीभित्रको आन्तरिक समस्या समाधानका विषयमा कुराकानी भएको छ। उहाँहरूबीच आज भएको भेटमा यही भदौ 10 गते रसुवामा आएको विनाशकारी बाढ़ी र त्यसपछि रसुवा, नुवाकोट, धादिङ लगायत जिल्लाको पछिल्लो अवस्थाका बारेमा पनि छलफल भएको डाक्टर कोइरालाको सचिवालयले जनाएको छ। भेटमा नेता डाक्टर कोइरालाले कंग्रेस पार्टी एकजुटका हुनुको विकल्प नरहेको भन्दै यसका लागि आफ्नो तर्फबाट जे जति त्याग गर्न आफू तयार रहेको प्रश्न पार्नु भएको थियो। जवाफमा सभापति थापाले आफू पनि पार्टी एकताकै पक्षमा रहेको बताउनु भएको डाक्टर कोइरालाको सचिवालयले जनाएको छ। भेरी करिडोर अन्तर्गत जाजरकोट डोल्पा सड़क खण्डमा सुक्खा पहिरो खसेपछि अवरूद्ध भएको सड़क पुनः सुचारू भएको छ। करिडोर अन्तर्गत डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिका 5 छिप्रे दहमा आज बिहान करिब 8:30 बजेतिर सुक्खा पहिरो खसेपछि अवरूद्ध भएको डोल्पा जाजरकोट सड़क खण्ड सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ। अविरल वर्षासँगै विभिन्न स्थानमा पहिरो खसेपछि बाजुराको सदरमुकाम मार्तरी जोड्ने सापे मार्तरी सड़क खण्ड अवरूद्ध भएको छ। गैरातीदेखि लगातार परेको वर्षाका कारण बढ़ीमालिका नगरपालिका 9 स्थित कारागार मोड, विनोद स्मृति प्रतीक्षालय, सेलागार्ड, सुवाकाँध लगायतका स्थानमा सड़कमाथिबाट पहिरो खसेपछि यातायात ठप्प भएको प्रहरीले जनाएको छ। यस्तै बढ़ीमालिका नगरपालिका 8 को राप्का र वडा नम्बर 6 को जडाङ्गा लगायतका स्थानमा
पनि पहिरो

0: हाँसेर सड़क अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी एवं प्रहरी निरीक्षक गगन सिंह भाटले जानकारी दिनुभयो। नुवाकोटको विदुर नगरपालिका पाँच देवीघाट र बेलकोट गढ़ी नगरपालिका आठ जिलिङ जोड़ने देवीघाट स्थित तादी खोलामा नेपाली सेना मार्फत एको ब्रिज जडानलाई तीव्र पारिएको छ। भोटेकोशी नदीको बाढ़ीको वहाव तादीमा पसेर उक्त स्थानमा दुई पक्की पुलमा क्षति गराएसँगै नुवाकोटको बेलकोट गढ़ी हुँदै धादिङसँग टुटेको यातायात सम्पर्क जोड़न पुल निर्माण थालिएको हो। नेपाल सरकारले हलिया मुक्तिको घोषणा गरेको 18 वर्ष पूरा भएको अवसरमा धनगढ़ीमा 18 मुक्त हलिया दिवस मनाइएको छ। तत्कालीन सरकारले 2065 भदौ 21 गते सुदूरपश्चिमका 9 र कर्णालीका 3 गरी 12 जिल्लामा रहेका हलिया परिवारलाई हलिया मुक्ति घोषणा गरेको थियो। मदन पुरस्कार गुठीले 2082 सालको मदन पुरस्कार नेवार समुदायका परम्परागत मुखुण्डो नाच नेवारका लागि लेखक वीणा जोशी राजभण्डारीलाई दिने भएको छ। सामुदायिक अभ्यासमा रहेको नाच परम्पराको संकलन तथा अभिलेखीकरण गरिएकाले उक्त कृतिलाई पुरस्कार प्रदान गरिने गुठीका अध्यक्ष कुन्दन दीक्षितद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ। अब अन्तर्राष्ट्रिय समाचार। इण्डोनेशियाको अनाक काक्रताउ ज्वालामुखी विस्फोट भएपछि त्यहाँ रहेका 8 विमानस्थलका 712 उडानहरू रद्द गरिएका छन्। ती उडानहरू रद्द भएपछि 150,000 यात्रु प्रभावित भएका छन्। इण्डोनेशियाको भूगर्भ तथा ज्वालामुखी सम्बन्धी निकायका अनुसार सुन्डा जलसन्धिमा रहेको अनाक काक्रताउमा बिहान करिब 30 सेकेण्डसम्म विस्फोट भएको थियो। विस्फोटबाट हालसम्म मानवीय क्षति भएको विवरण प्राप्त भएको छैन। अधिकारीहरूले सर्वसाधारणलाई सुरक्षित स्थानमा जान आदेश दिँदै ज्वालामुखीको सक्रिय क्रेटरबाट कम्तीमा 3 किलोमिटर टाढा रहन चेतावनी दिएको छ। अब आर्थिक समाचार।
1: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
2: सरकारले सञ्चालन गरेको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट 10 वर्षको अवधिमा 18,16,807 घर परिवार लाभान्वित भएका छन्। कृषि वन तथा पर्यावरण मन्त्रालयले खाद्य तथा पोषण सुरक्षा, आयात प्रतिस्थापन र निर्यात प्रवर्धन गर्ने र उत्पादन वृद्धि गर्ने उद्देश्यसहित देशभर सञ्चालन गरेको कार्यक्रमबाट सो परिणाममा जनता लाभान्वित भएका हुन्। सरकारको लगानीमा सञ्चालित कृषि उत्पादन वृद्धि र आधुनिकीकरण गर्ने वृहत राष्ट्रिय कार्यक्रम अन्तर्गत 39,58,00,000 खर्च गरिएको छ। आयोजना अन्तर्गत आंशिक र पूर्ण गरी 23,83,184 जनाले रोजगारी प्राप्त गरेको परियोजनाका सूचना अधिकारी डाक्टर जित बहादुर चन्द्रले जानकारी दिनुभयो। 10 वर्षका लागि 1,30,00,000,000 परियोजना तयार पारिएकोमा 56,35,00,000,000 विनियोजन गरिएको थियो। आर्थिक वर्ष 2073-74 शुरू भएको परियोजना 2082-83 सम्पन्न भएको थियो। कार्यक्रम अन्तर्गत खाद्य तथा पोषणमा धान, गहुँ, तरकारी, आलू, दलन, तेलन, गाई भैंसी, बाख्रा, बंगुर तथा आयात प्रतिस्थापनमा मकै, फलफूल, स्याउ, ओखर, माछा र निर्यात प्रवर्धनमा कफी, अलैची, अदुवा, बेसार र मौरी खेतीको उत्पादन वृद्धिलाई प्राथमिकतामा राखिएको आयोजनाका सूचना अधिकारी डाक्टर चन्द्रले जानकारी दिनुभयो। भोटेकोशी नदीमा गएको बाढ़ीसँगै सड़क पुल लगायतका भौतिक संरचना ध्वस्त भएपछि मित्र राष्ट्र चीनको केरुङमा भण्डारण गरिएका व्यापारिक सामान कोरोला नाका हुँदै नेपाल ल्याउन थालिएको छ। भोटेकोशीमा गएको बाढ़ीले रोसुवागढ़ी स्थित दुवैतर्फका सरकारी कार्यालयसहित सड़क मार्ग बगाएपछि केरुङका गोदाममा रहेका 400 कन्टेनर भन्दा बढ़ी सामान वैकल्पिक सड़क मार्ग प्रयोग गरी ढुवानी गर्ने काम शुरू भइसकेको मुसा ट्रान्सपोर्टले जनाएको छ। ट्रान्सपोर्टका प्रबन्ध निर्देशक ज्याङ सेपिङका अनुसार भोटेकोशी नदीमा गएको बाढ़ीले तस नस बनाएको रसुवागढ़ी स्थित भौतिक संरचना र काठमाडौँ जोड़ने सड़क मार्ग तयार हुन समय लाग्ने देखिएपछि कोरोला नाका प्रयोग गरी नेपालतर्फ सामान लैजाने काम भइरहेको जानकारी दिनुभयो। पछिल्ला 3 दिनमा वैकल्पिक मार्गबाट 87,000 भन्दा बढ़ी ग्यास सिलिण्डर काठमाडौँ ल्याइएको छ। नेपाल आयल निगमका अनुसार विभिन्न 18 कम्पनीले 12 पर्सा मकवानपुर चितवन नवलप्रासी धनुषार तथा महोत्तरीमा रहेका उद्योगबाट ग्यास रिफिलिङ गरेर 87,877 सिलिण्डर काठमाडौँ ल्याइएको हो। यही भदौ 18 गते 24,494, भदौ 19 गते 34,134 र भदौ 20 गते 29,249 सिलिण्डर काठमाडौँ भित्राएको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिनुभयो। मुख्य राजमार्ग अवरुद्ध भएपछि निगमले काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रमा वैकल्पिक मार्ग मार्फत पेट्रोलियम पदार्थ र एलपी ग्यासको आपूर्ति निरन्तर गर्दै आएको छ।
0: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
3: नेपाली राष्ट्रिय क्रिकेट टोली मलेसियामा जारी एसीसी प्रिमियर कप एक दिवसीय प्रतियोगिताको सेमी फाइनलमा प्रवेश गरेको छ। समूह ए अन्तर्गत आइतबार सम्पन्न खेलमा साउदी अरेबियालाई 5 हराउँदै नेपाल एक खेल अगावै सेमी फाइनलमा प्रवेश गरेको हो। साउदी अरेबियाले दिएको 191 रनको लक्ष्य नेपालले 41 ओभरमा 5 क्षतिमा भेटायो। नेपालका लागि गुलशन कुमार झाले, अभिजित 44, ईशान पाण्डेले 44, देव खनालले 39, रोहित कुमार पौडेलले अभिजित 24, आसिफ शेखले 20 र अर्जुन कुमारले 15 रन बनाए। बलिङतर्फ साउदी अरेबियाका लागि इस्ताक अहमद र मोहम्मद आतिफले 2-2 विकेट लिए। त्यसअघि मलेसियाको क्वालालम्पुर स्थित बायोमास ओभलमा टस जितेर पहिला ब्याटिङ रोजेको साउदी अरेबियाले 49.2 ओभरमा सबै विकेट गुमाएर 190 रन बनायो। बलिङतर्फ नेपालका लागि कप्तान सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरीले 3-3, ललित नारायण राजवंशीले 2 तथा गुलशन कुमार झा र शेर मल्लले 1-1 विकेट लिए। जारी प्रतियोगितामा नेपालले पहिलो खेलमा बहराइनलाई 7 तथा दोस्रो खेलमा आयोजक मलेसियालाई 6 पराजित गरेको थियो। नेपालले अब समूह चरणको अन्तिम खेल मंगलबार हङकङसँग खेल्नेछ। अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ए पुरूष क्रिकेट टोली अन्तिम एक दिवसीय खेलमा पनि न्यूजील्याण्ड ए सँग 2 पराजित भएको छ। एक दिवसीय श्रृंखलामा नेपालको यो लगातार तेस्रो पराजय हो। नेपालले यसअघि तास्मिनियासँग 2 र दक्षिण अस्ट्रेलियासँग 138 रनको हार बेहोरेको थियो। आइतबार भएको अन्तिम खेलमा डार्विन स्थित मरारा क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ए को पारी निर्धारित 50 ओभरमा 211 रनमा समेटियो। नेपालका लागि पवन सराफले अर्धशतकीय पारी खेले। उनले 92 बलमा 6 मद्दतमा 59 रन बनाए। बलिङतर्फ न्यूजील्याण्ड ए का लागि म्याथ्यू फिसरले 9 ओभरमा 37 रन दिएर सर्वाधिक 4 विकेट लिए।
0: खेल समाचारका साथमा हुनुहुन्थ्यो रमेश तमठ। अब मौसम। आज राति देशका हिमाली पहाड़ी र तराई भूभागका केही स्थानमा मेघ गर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। साथै कोशी बागमती र गण्डकी प्रदेशको हिमाली भूभाग, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभाग तथा सुदूरपश्चिम प्रदेशको तराई भागको 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। रसुवाको भोटेकोशी बाढ़ीमा परिहालसम्म 1341 जनाको शव फेला। बाढ़ी प्रभावित क्षेत्रमा सरकारले सबै शक्ति परिचालन गरेको संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाको भनाई। रसुवा बाढ़ीका कारण भौतिक संरचना ध्वस्त भएपछि चीनको केरूङमा भण्डारण गरिएका सामान कोरोला नाकाबाट ल्याइने। जाजरको डोल्पा सड़क खण्डमा सुक्खा पहिरो खसेपछि अवरूद्ध, भेरी करिडोर पुनः सुचारू। र इण्डोनेशियामा अनाक काक्रता उज्वालामुखी विस्फोट हुँदा 712 उडान रद्द। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।

0: नमस्कार, कार्यक्रम घटना र विचारमा स्वागत छ। म उत्तम भट्टराई। राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रमको प्रस्तुति विश्लेषण सहितको कार्यक्रम घटना र विचार तपाईँले साँझ 7 बजेको समाचारपछि रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामी विविध विषयका साथ उपस्थित भइसकेका छौं। सबैभन्दा पहिले आजका मुख्य विषयहरू।
1: भोटेको सी विपत्तिको 12 दिन, खोजी र उद्धार तीव्र। सुरुङभित्रका विपत्ताको प्रतीक्षा र पुननिर्माणको तयारी।
2: जोखिमपूर्ण भूगोल, सीमित प्रविधिका बावजूद सुरक्षा कर्मीको अहरात र खटाई, संकटमा राजनीतिक नेतृत्वको परीक्षा।
1: भोटेकोसीको विनाशका लागि नेपालले सहायता होइन अन्तर्राष्ट्रिय दायित्वको माग गर्दै।
2: सड़कको अवरोधले राजधानीका भान्सासम्म ग्यास पुग्ने बाटो रोक्न सकेन। वैकल्पिक बाटोबाट उपत्यकामा मात्र 88,000 सिलिण्डर आएको आयल निगमको भनाई।
1: भदौ 22 को प्राकृतिक विपद र भदौ 23 को जेएनजी आन्दोलनको 1 वर्ष। विपद र उथलपुथलका स्मृतिबाट सिक्नु पर्ने पूर्व तयारी र सुशासनको पाठ।
2: र प्राकृतिक विपद पश्चात देखिने मानसिक स्वास्थ्य समस्या र यसको व्यवस्थापन कसरी गर्ने सम्बन्धी विशेष रिपोर्ट।
0: कार्यक्रम शुरू गरौं सिंहदरबारमा जेएनजी शहीद स्मारक पार्कको शिलान्यास सम्बन्धी प्रसंगबाट। सिंहदरबार स्थित संघीय संसद भवन परिसरमा जेएनजी शहीद स्मारक पार्क तथा शालिख र स्तम्भको शिलान्यास गरिएको छ। गृहमन्त्री सुदन गुरुङ, पूर्वाधार मन्त्री सुनिल लम्साल र जेएनजी शहीद परिवार कल्याणकारी समाजका ज्येष्ठ सदस्य वासुदेव जोशीले संयुक्त रूपमा उक्त संरचनाको शिलान्यास गर्नुभएको हो। शिलान्यास समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री गुरुङले जेएनजी पुस्ताको भावना र माग सम्बोधन गर्न सरकार निरन्तर क्रियाशील रहेको बताउनुभयो। उहाँले भन्नुभयो, हामीले जनतामा जे कसम खाएका छौं त्यसलाई पूर्ण रूपमा पालना गर्दै कार्यान्वयनको दिशामा अघि बढ़छौं। गत वर्ष भदौ 23 गते भएको ऐतिहासिक जेएनजी आन्दोलनपछि तत्कालीन सरकार विघटन भई पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीको नेतृत्वमा चुनावी सरकार गठन भएको थियो। तत्पश्चात गत फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन मार्फत वर्तमान सरकार गठन भएको हो। यसैबीच सरकारले जेएनजी आन्दोलनको योगदानको कदर गर्दै यही भदौ 18 गते को मन्त्री परिषद बैठकबाट भदौ 23 गते जेएनजी शहीद दिवसका अवसरमा देशभर सार्वजनिक विदा दिने निर्णय समेत गरिसकेको छ। भोटेकोशी नदीमा विनाशकारी बाढ़ी आएको आज 12 दिन पूरा भएको छ। यसबीच जलविद्युत आयोजनाका सुरुङ र भग्नावशेषबाट 4 जनाको जीवितै उद्धार गरिएपछि विपत्ताका आफन्तहरूमा अझै पनि आशाको किरण कायमै छ। तर दिन बित्दै जाँदा खोजी तथा उद्धार कार्य झनै जटिल र चुनौतीपूर्ण बन्दै गएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अत्याधुनिक तथ्याङ्क अनुसार विपत्तिमा परि हालसम्म 1,341 जनाको मृत्यु भएको पुष्टि भएको छ भने 4,996 जना अझै सम्पर्कविहीन छन्। भोटेकोशीमा आएको विनाशकारी बाढ़ीपछि नेपालले अन्तर्राष्ट्रिय समुदायसँग आर्थिक सहायतासँगै जलवायु न्यायको मुद्दा सशक्त रूपमा उठाएको छ। हरित गृह ज्ञात उत्सर्जनमा नगण्य योगदान भए पनि हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण ठूलो क्षति भोग्नु परेको भन्दै नेपालले राष्ट्रसंघको हानि नोक्सानी कोष मार्फत सहयोग मागेको छ। अब दया र अनुदानमा मात्र सीमित नरहेर ठूला उत्सर्जन राष्ट्रहरूलाई उनीहरूको ऐतिहासिक जिम्मेवारी बोध गराउन नेपालले अन्तर्राष्ट्रिय मञ्चहरूमा कानूनी र वैज्ञानिक प्रमाण सहितको पहल शुरू गरेको छ। थप सामग्री सहित सहकर्मी दिनेश लिटेल।
2: भोटेको सीमा आएको विनाशकारी बाढ़ीले हिमाली राष्ट्र नेपाललाई फेरि एकपटक ठूलो प्राकृतिक विपत्तिसँग जुझ्नुपर्ने परिस्थितिमा ल्याइदिएको छ। घरखेत बगेका छन्, सड़क र पुलहरू क्षतिग्रस्त बनेका छन् भने हजारौं मानिसको जीवन प्रत्यक्ष प्रभावित भएको छ। तर बाढ़ीको सतह घट्दै जाँदा काठमाडौँदेखि अन्तर्राष्ट्रिय मञ्चसम्म एउटा गम्भीर प्रश्न गुन्जिन थालेको छ। भोटेकोशीले निम्त्याएको यो क्षतिको आर्थिक र सामाजिक भार नेपाल एक्लै नै किन बोक्ने, अनि जलवायु परिवर्तनका कारण बार दोहोरिने यस्ता विपत्तिबाट भएको नोक्सानीका लागि नेपालले अन्तर्राष्ट्रिय समुदायसँग आखिर के मागिरहेको छ? वैदेशिक सहयोग, आर्थिक क्षतिपूर्ति कि जलवायु न्याय? यही प्रश्नको पृष्ठभूमिमा नेपाल सरकारले संयुक्त राष्ट्र संघीय जलवायु संरचना अन्तर्गत रहेको फण्ड फर रेस्पोन्डिङ टू लस एण्ड ड्यामेज मा तत्काल वित्तीय सहयोगको माग गर्दै पत्रचार गरेको छ। परराष्ट्र मन्त्री शिशिर खनालले अब नेपाल केवल दया र राहतको सहयोगमा सीमित नरहेर जलवायु न्यायको एजेण्डामा अघि बढ़नुपर्ने स्पष्ट पारिसक्नु भएको छ। विश्वव्यापी हरित गृह ग्यास उत्सर्जनमा नेपालको योगदान केवल 0.1% मात्र छ, तर तापक्रम वृद्धि, हिमनदी पग्लिने क्रम र पर्माफ्रोस्ट अर्थात जमेको माटो पग्लिएर पहाड़हरू भत्किने चरम वातावरणीय संकटको मार भने नेपालले असन्तुलित रूपमा भोगिरहेको छ। भोटेकोशीको विनाशमा पनि लाङटाङ लिरुङ क्षेत्रमा चट्टान खस्ने, हिम पहिरो जाने र नदी थुनिएर बाढ़ी आउने यस्ता जलवायु जन्य असरहरू जोड़िएका छन्। तर यहाँ एउटा कानूनी र व्यवहारिक रेखा कोर्नु आवश्यक छ। नेपालले राष्ट्रसंघको हानि नोक्सानी कोष FRLD मा पठाएको पत्रमा कुनै निश्चित रकम तोकेर अदालतले जस्तै क्षतिपूर्ति देऊ भनेको छैन। प्रारम्भिक अनुमान अनुसार पुनर्निर्माणका लागि 4-5 अर्ब अमेरिकी डलर लाग्न सक्ने भए पनि विस्तृत अध्ययन अझै जारी छ। FRLD कुनै अन्तर्राष्ट्रिय अदालत होइन, यो त प्रभावित देशलाई तत्काल वित्तीय राहत दिने एउटा कोष मात्र हो। त्यसैले नेपालको रणनीति अहिले दुई तहमा अघि बढेको देखिन्छ। पहिलो भनेको चाहिँ भोटेकोशी जस्ता विपत्तिपछि पुनर्निर्माणका लागि हानि नोक्सानी कोष र द्विपक्षीय साझेदारहरू मार्फत अनुदानका रूपमा तत्काल आर्थिक सहयोग जुटाउने। अर्को दोस्रो भनेको चाहिँ संयुक्त राष्ट्र संघको महासभा, सुरक्षा परिषद र जलवायु सम्मेलनहरूमा अमेरिका, चीन, भारत र युरोपेली संघ जस्ता ठूला उत्सर्जक राष्ट्रहरूलाई उनीहरूको ऐतिहासिक दायित्व स्मरण गराउँदै जलवायु न्यायको नेतृत्व लिने। जलवायु न्याय भनेको कुनै परोपकार वा भिख होइन, यो त दायित्व, जवाबदेहिता र मानवीय मर्यादाको विषय हो। साना र कम उत्सर्जन गर्ने देशहरूलाई प्राकृतिक प्रकोपमा धकेलेर ठूला औद्योगिक देशहरू समृद्ध हुनुलाई विश्लेषकहरू अन्यायपूर्ण समृद्धि भन्छन्। नेपालले अब आफ्ना सीमित विकास बजेट काटेर वा थप ऋण लिएर बारम्बार पुनर्निर्माण गरिरहन सक्दैन। अबको बाटो सहज भने छैन। अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो मुद्दा बलियो बनाउन नेपाललाई केवल भावना होइन, कठोर वैज्ञानिक प्रमाण र तथ्य आवश्यक पर्छ। भोटेकोशी बारीमा जलवायु परिवर्तनको प्रत्यक्ष भूमिका कति थियो भन्ने वैज्ञानिक अध्ययन, क्षतिपूर्तिको विस्तृत अभिलेखीकरण र कानूनी तयारी अबको प्राथमिक कार्य हुनुपर्छ। भोटेकोशीको बाढीपछि उठेको प्रश्न अब नेपालको सीमाभित्र मात्र सीमित छैन, यो त समग्र हिमाली राष्ट्रहरूको अस्तित्व, अन्तर्राष्ट्रिय जिम्मेवारी र विश्वव्यापी जलवायु न्यायको एउटा ठूलो परीक्षा बनेको छ। नेपालले आज विश्वलाई सोधिरहेको प्रश्न यही हो, जलवायु संकट सिर्जना गर्न हाम्रो योगदान नगण्य छ भने यसको मूल्य सधैं हामीले किन मात्र तिर्ने?
0: भोटेकोशीको विनाशकारी बाढीपछि उद्धारमा अहोरात्र खटिएका सुरक्षाकर्मीको अदम्य साहसले हजारौंको ज्यान जोगाएको छ। जीवन र मृत्युको दोषाहतमा परेका नागरिकलाई चाउचाउ र बिस्कुटको भरमा 18 घण्टा खटिएर सुरक्षाकर्मीले बचाइरहँदा राजनैतिक नेतृत्व भने फोटो खिचाउने र आरोप प्रत्यारोपमै अल्झिएको छ। विपदका बेला हौसला बढ़ाउनु पर्ने पूर्व प्रधानमन्त्रीहरूकै भ्रामक अभिव्यक्तिले उद्धारकर्ताको मनोबल गिराउने काम गरेको छ। सुरुङभित्र फँसेका नागरिकको जीवन रक्षा गरेर नेपाली सुरक्षा निकायले आफ्नो उच्च क्षमता सिद्ध गरेका छन्, तर आधारभूत थर्मल क्यामेरा र आधुनिक प्रविधिको चरम अभाव बीच जोखिम मोल्नुपर्ने बाध्यता भने जस्ताको तस्तै छ। विपदमा सरकार र प्रतिपक्षको सहकार्य कहिले? थप सामग्री सहित सहकर्मी सुनिता पोखरेल।
1: भोटेकोशीको उर्लदो बारीमा जब बस्ती र पूर्वधारहरू तहस नहस हुँदै थिए, त्यस बेला सर्वसाधारण नागरिकका लागि आशाको एउटै मात्र किरण बनेका थिए अग्र पंक्तिमा खटिएका सुरक्षा कर्मीहरू। त्रिशुली 3A र अप्पर त्रिशुली 1 जलविद्युत आयोजनाका सुरुङभित्र कैयौं दिनसम्म फँसेका नेपाली तथा विदेशी नागरिकहरूलाई सकुशल बाहिर निकालिँदा सुरक्षाकर्मी र स्थानीय उद्धारकर्ताहरूको अथक प्रयासको चौतर्फी प्रशंसा भइरहेको छ। दिनको 18 घण्टासम्म चाउचाउ र बिस्कुटको भरमा काँधैमा थापेर वा हेलिकप्टरबाट हात दिएर जीवन र मृत्युको दुस्साथमा रहेका नागरिक बचाउन उनीहरू खटिए, तर यो साहससँगै एउटा कडुवा सत्य पनि सतहमा आएको छ, त्यो हो आधुनिक प्रविधि र स्रोत साधनको चरम अभाव। उद्धारमा खटिएका सुरक्षा निकायसँग न त भग्नावशेषभित्र जीवित मानिस पत्ता लगाउने थर्मल क्यामेरा वा साउन्ड डिटेक्टिभ उपकरण थिए, न त पर्याप्त मात्रामा आधुनिक हेलिकप्टर र बडी ब्यागहरू नै। प्रविधि बिना व्यक्तिगत साहसका आधारमा गरिने उद्धार आफैमा उच्च जोखिमपूर्ण हुने विपद विश्लेषकहरू बताउँछन्। यदि राज्यले बेलैमा आधुनिक प्रविधि र उद्धार सामग्रीमा लगानी गरेको भए अझ धेरै मानिसको ज्यान अझ चाँडो जोगाउन सकिने सम्भावनालाई न नकार्न सकिँदैन। अर्कोतर्फ राष्ट्रिय संकटको यस घड़ीमा देशको राजनीतिक नेतृत्व र प्रतिपक्षी दलहरूको भूमिका भने गम्भीर समीक्षाको घेरामा परेको छ। संसदमा भाषण गर्ने, राहतका नाममा प्रचारमुखी शैली अपनाउने र सामाजिक सञ्जालमा तस्विर पोस्ट गर्ने प्रवृत्ति राजनीतिक वृत्तमा देखियो। विपदको प्रारम्भिक दिनहरूमा प्रभावित क्षेत्रमा पुग्नुको साटो पार्टीका कार्यक्रमहरूमा व्यस्त रहने वा औपचारिक सहभागिता जनाउने व्यवहारले सर्वसाधारणमा निराशा जन्माएको छ। अझ गम्भीर कुरा त के छ भने भूतपूर्व प्रधानमन्त्री स्तरका शीर्ष नेताहरूले अन्तर्राष्ट्रिय संचार माध्यम मार्फत सुरक्षाकर्मी ब्यारेकमै सीमित रहेको र सरकार फिल्डमा नदेखिएको जस्ता अभिव्यक्ति दिँदा अहोरात खटिएका सुरक्षा निकाय र स्वयंसेवकहरूको मनोबलमा चोट पुगेको छ। नेपाल जस्तो आधा दर्जनभन्दा बढी पूर्व प्रधानमन्त्रीहरू भएको मुलुकमा यस्तो प्राकृतिक महाविपदको समयमा सामूहिक फोरम बनाएर देश र जनताका लागि अन्तर्राष्ट्रिय सहयोग जुटाउने वा साझा रणनीति बनाउने परिपाटी भने अझै बस्न सकेको छैन। नेपाल भौगोलिक दृष्टिले विपदको उच्च जोखिममा रहेको देश हो। प्राकृतिक विपदलाई रोक्न नसकिए पनि त्यसबाट हुने क्षति कम गर्न भने राज्यको पूर्व तयारी, चुस्त राजनीति र आधुनिक प्रविधि नै मुख्य कड़ी हुन्। हाम्रा सुरक्षा कर्मीहरूसँग असीमित समर्पण र क्षमता छ, तर उनीहरूलाई प्रविधियुक्त बनाउन राज्यले लगानी बढ़ाउनै पर्दछ। त्यसै गरी संकटका बेला आरोप प्रत्यारोप र भ्रामक प्रचार छाडी सरकार र प्रतिपक्ष दुवैले नागरिक प्रतिको दायित्व बुझेर एकजुट भई काम गर्न आवश्यक।
0: लगातार दुई दिन दुई फरक स्मृति, भोलि भदौ 22 देश भोटेको छ।
3: रेडियो बिहानी 97.6 MHz।
4: मम्मी, मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन, त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जस्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा
5: होइन? तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
4: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दै थिए।
5: ल भाइगो, हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
4: किन नि बाबा?
5: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
4: हस् बाबा।
6: कृष्ण सप्लायर्स, धादिङ बिस्ती पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
7: सम्पर्क मोबाइल 97140131429।
8: पावरवाला चस्मा जस्तो भने त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
9: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरूघाट गाउँपालिका 9, आरूघाट बजार, बगैंचा, गोर्खा।
8: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
9: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
8: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 9843062686 र 9832337354।
9: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
3: रेडियो बिहानी 97.6 MHz।
10: अखिल वर्ष 70 तीर्थराज साई चाहिँ घर फर्कने क्रममा यो साङ खोलामा चिकाटको पुल चढ्ने क्रममा चिप्लिएर खोलाले बगाई बेपत्ता भएको र खोजी कार्य जारी रहेको छ। म आफै पनि हाम्रो सबै सुरक्षाको जिल्ला स्थित सबै सुरक्षाको टिम लिएर हाम्रो यो सानो भेरी नदीको आसपासमा हामी खोजी कार्यको लागि गएको थियौँ र पत्ता लागेको छैन।
11: संयुक्त राष्ट्र संघको महासचिव सभामा सहभागी हुन प्रधानमन्त्री बालेन्द्र शाह सानो संख्याको टोली लिएर त्यसतर्फ नेतृत्व गर्ने हुनुभएको छ। परराष्ट्र मन्त्रालयका अनुसार विगतको तुलना भन्दा यो पटक निकै सानो टोली लिएर प्रधानमन्त्री अमेरिका जान लाग्नु भएको हो। प्रधानमन्त्रीको टोलीमा 10-11 जना मात्रै रहनेछन्। यसअघि परराष्ट्र मन्त्री खनालसँग जाने 5 सदस्यीय टोलीको बारेमा भने मन्त्री परिषदले निर्णय गरिसकेको छ। प्रधानमन्त्रीको टोलीमा प्रमुख सल्लाहकार, निजी सचिवहरू सहभागी हुने परराष्ट्र मन्त्रालय सूत्रले बताएको छ। महासभामा प्रधानमन्त्री शाहले असोज 8 गते सम्बोधन गर्ने कार्यतालिका तय भइसकेको छ। भटेकोशीमा बाढ़ी आएपछि चीनको केरूङमा भण्डारण गरी राखिएका व्यापारिक सामान कोरोला नाकाबाट नेपाल ल्याइने भएको छ। हिम पहिरो सहित लेन्दे खोलामा हुँदै भटेकोशीमा गएको अकल्पनीय बाढ़ीले रसुवागढ़ स्थित दुवैतर्फका सरकारी कार्यालय सहित राजमार्ग बगाएपछि केरूङका गोदाममा रहेका 400 कन्टेनर भन्दा बढ़ी सामान वैकल्पिक सड़क मार्ग प्रयोग गरी ढुवानी गर्ने काम शुरू गरिएको छ। मदन पुरस्कार गुठीले 2082 सालको मदन पुरस्कार वीणा जोशीको नेवार समुदायको परम्परागत मुकुण्ड नाजलाई दिने निर्णय गरेको छ। साथै यस वर्ष जगदम्बा श्री सम्मान भने वरिष्ठ गीतकार किरण खरेललाई प्रदान गर्ने निर्णय गरेको गुठीले जनाएको छ। मदन पुरस्कार 2082का लागि उत्कृष्ट 10 कृतिको कृतिमध्ये श्रेष्ठ सूची यस अघि नै सार्वजनिक भइसकेको थियो। ती उत्कृष्ट कृतिमध्ये नेवार समुदायका परम्परागत मुकुण्डो नाचलाई मदन पुरस्कार 2082 प्रदान गरिएको गुठीका अध्यक्ष कुन्दन दीक्षितले जानकारी दिनुभएको छ। मदन पुरस्कारको राशि 4,00,000 रूपियाँ रहेको छ। साझा खबरमा अब विदेशका खबर। भारतको नयाँ दिल्ली स्थित मोतीबागको सत्य निकेतन क्षेत्रमा चारतले भवन अचानक भत्किँदा 50-60 जना विद्यार्थी भग्नावशेषमा फँसेको आशंकामा उद्धारलाई तीव्र पारिएको छ। लगातार 3 दिनदेखि परिरहेको वर्षापछि भवन
7: रेडियो बिहानी समय संकेत यति बेला बेलुकीको 8 बज्यो।
11: हल त्रिपुरेश्वरमा आज भएको पहिलो खेलमा अन्नपूर्णले काठमाडौँ रेडर्सलाई 3-0 सोझो सेटमा हरायो। अन्नपूर्णले पहिलो खेल सेट 25-23, दोस्रो सेट 28-26 र तेस्रो सेट 25-23 पराजित गरेको हो। अन्नपूर्ण आफ्नो पहिलो खेलमा कर्णाली शिवराजसँग पराजित भएको थियो।
12: बाढ़ीमा बगेका हात हतियार भेटिए प्रहरी वा सेनालाई खबर गर्न आग्रह।
13: जहाँ जसले भेट्नुभयो त्यहीँबाट चाहिँ जुन प्रहरी युनिट चाहिँ नजिक पर्छ उहाँलाई जता पाएको पर्छ त्यतैको पाएक पर्ने सुरक्षा निकायमा लगेर बुझाउनु भन्ने अब यसमा।
12: बाढ़ीमा भेटिएको धन सम्पत्ति पनि प्रहरीलाई बुझाउन निर्देशन। जानकारी सहित
14: ब्याग खरिद गर्नुहोस् अनि 20% क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
12: विपद जुनसुकै बेला आउन सक्छ। बाढी पहिरो वा अन्य विपद
14: एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
12: विपद जुनसुकै बेला आउन सक्छ। बाढ़ी पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ। तर यस्तो कठिन अवस्थामा पनि बाल बालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
15: सबैभन्दा महत्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
12: 6 महिनापछि बाल बालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोसिलो खाना दिन शुरू गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अण्डा, दुधजन्य पदार्थ, साग सब्जी, फलफूल र अन्य स्थानीय पोसिलो खानेकुरा समावेश गरौं।
15: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याउ।
16: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौं। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौ।
12: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन।
17: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
12: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब मिलीजुली नेपाली।
18: मिलीजुली नेपालीमा महत्वपूर्ण खबर तथा जानकारीहरू। रसुवा भोटेकोशी बाढ़ीबाट धादिङ जिल्लाको केही स्थानीय तहका नागरिक प्रभावित भएका छन्। प्रभावितहरूका लागि अहिले के कस्ता काम भइरहेको छ भनेर हामीले प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतमलाई सोधेका छौं।
19: उहाँहरूलाई चाहिँ राहत वितरण गर्ने, टेन्टहरू लगाएर अस्थायी बसोबासको व्यवस्थाहरू मिलाउने, उहाँहरूको बेसिक हेल्थको कुराहरू, बेसिक खानेपानीदेखि लिएर सामग्रीहरू वितरण गर्ने काम भइरहेको छ भने अब केही विस्थापितहरूलाई चाहिँ पालिकाले भाडामा बस्नको लागि पैसा उपलब्ध गराएर प्याकेज सहितको राहत दिएर पुनर्स्थापना गर्ने काम पनि भइरहेको छ। केही नदी किनारका घरहरू जोखिममा छन्। अब ती जोखिमयुक्त घरमा चाहिँ अहिले तत्काल बस्ती सार्न सम्भव छैन, तर जुन घरमा लेदो पुगेर विस्थापित हुनुभएको थियो उहाँहरूको घरको लेदो सोर्नको लागि चाहिँ अहिले त्यहाँ नेपाल सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, विभिन्न जिल्लाहरूबाट भोलन्टियर आएर त्यो लेदो सफा गर्ने काम भएको छ र अब लेदो सफा गरिसकेपछि उहाँहरूलाई चाहिँ प्याकेज सहितको राहत उपलब्ध गराएर हामीले पुनर्स्थापना गर्ने काम गरिराखेका छौं।
18: बाढीमा बगेका हतियार तथा सैनिक सामग्री भेटिए नजिकैको प्रहरी युनिट कार्यालय वा सेना र प्रशासनमा बुझाउन जिल्ला प्रशासन कार्यालय नुवाकोटले आग्रह गरेको छ। कार्यालयले शेर्पागण श्री डाँडा ब्यारेक अन्तर्गतका सुरक्षा पोस्ट तथा रसुवा जिल्लाको टिमुरे, स्याप्रुबेसी र मैलुङ क्षेत्रमा तैनाथ नेपाली सेनाका सुरक्षा पोस्ट बाढीले प्रभावित भएको जनाएको छ। नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद हुमागाईले बाढीमा बगेका हतियार, गोलीगठा, सैनिक सामग्री वा उपकरण भेटिएमा आफू खुशी नचलाउन र नछुन समेत आग्रह गर्नुभएको छ।
20: भदौ 10 गते रसुवा, नुवाकोट, धारिङ लगायतका क्षेत्र भएर बग्ने त्रिशुली नदीमा प्रलयकारी बाढी आयो। त्यो बाढीको कारणले हाम्रा कतिपय सुरक्षा युनिटहरू क्षति पुर्याएको हुँदा त्यो युनिटबाट चाहिँ केही अब हराएका हतियारहरू कतै फेला परेमा सम्बन्धित सुरक्षा निकायहरू अथवा नजिकको प्रहरी कार्यालयमा बुझाइदिनु होला। सुरक्षा निकायले प्रयोग गरेको हतियार सम्बन्धित सुरक्षा निकायमा बुझाउन सम्बन्धित नागरिकहरूको कर्तव्य पनि हो। जसले भेट्नु भएको छ त्यो चाहिँ लाइसेन्स प्राप्त बाहेक अरूले हतियार बोक्न पाउँदैन, राख्न पाउँदैन। यस्ता हतियारहरू सुरक्षा निकायको जिम्मामा छोड्नुपर्ने नै हुन्छ, कानूनले नै त्यही भन्छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका केही युनिटहरूमा क्षति पुगेको छ। त्यहाँबाट हराएका हतियारहरू सभामा नुवाकोट जिल्लामा धेरै युनिटहरू छन् नेपाल प्रहरीका युनिटहरू।
18: सम्बन्धी केही समस्या परे वा गुनासो भए पैसा नलाग्ने फोन नम्बर 1234 फोन गर्न सक्नुहुनेछ। तपाईले प्रहरीको 100 नजिकको प्रहरी कार्यालय वा जनप्रतिनिधिलाई राहत, खोज तथा उद्धारका लागि सहयोग माग्न सक्नुहुनेछ। के तपाईले विपदका बेलामा कसैको सुन चाँदी, पैसा, सरकारी कागज पत्र वा धन सम्पत्ति भेटाउनुभयो? यसरी भेटिएका सामान आफैसँग राख्ने र बेच्ने काम नगर्नुहोस्। एकैछिन सुनौ नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं डीआईजी अभिनारायण काफ्लेलाई।
21: लालपुर जान यता सुन चाँदीहरू पर्यो, पैसो पर्यो, बैंकका डकुमेन्टहरू परे, सरकारी कागज पत्रहरू पर्न सक्छन्। जे जे भेटिन्छ भनौँ न, अरूको आफ्नो अधिकारका बाहेक अरू कुराहरू त सम्बन्धित प्रहरी कार्यालयमा बुझाइदिने, हामी सार्वजनिकरण गर्छौँ त्यसलाई, उहाँहरूले अर्को बनाउनु पर्ने वा चाहिँ तनाव लिनुपर्ने अवस्था हुँदैन र सहजमा उहाँहरूले त्यो पाउनुहुन्छ। त मिसयुज पनि हुँदैन क्या, त्यो अरूको चिज राख्यो भने मिसयुज हुने सम्भावना हुन्छ नि त। उहाँले आफूले लगाएर त युज गर्न सक्नुहुन्छ, कहिलेकाहीँ उहाँहरूले लगेर घरमा राखिदिनु होला। यता सम्बन्धित व्यक्तिले हरायो भन्ने नभेटिने, अर्को व्यक्तिले उता लगाएर चाहिँ युजलेस रूपमा राख्ने, नियत खराब नभए पनि त्यस्ता कुराहरू चाहिँ जसको हो उसैलाई दिनुपर्छ। त्यसको लागि सार्वजनिक निकाय भनेको नेपाल प्रहरी हो। नेपाल प्रहरीको अब रसुवादेखि लिएर पश्चिम नवलपरासीसम्म रेगुलर कन्ट्याक्ट हुन्छ, नेटवर्क छ भनेपछि तुरन्त सम्बन्धित व्यक्तिलाई खबर हुन्छ र निजी व्यक्तिले त्यो पाउन सक्नुहुन्छ। चाहे नम्बरमा फोन गरेर भन्न पनि सक्नुहुन्छ, उहाँले मैले यस्तो चाहिँ देखेँ, म यसले छोएको छुइनँ, यो कुरा चाहिँ यसलाई हेर्नु पर्यो भन्नुहुन्छ, पुलिस गएर त्यहाँ लिएर आउँछ।
18: बाढी तथा विपदमा भेटिएका अरूका सामान, पैसा नलाग्ने फोन नम्बर 100 फोन गरेर जानकारी गराउनुहोस् वा आफूलाई पाएक पर्ने प्रहरी कार्यालयमा बुझाउनुहोस्।
12: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बाढीपछि बालबालिका र किशोरीहरू हिंसाको जोखिममा,
22: तर एक दुईवटा घटना त आइ पनि सक्यो, यहाँले थाहा पाइसक्नु भयो होला होइन, बच्चीहरू खोलामा अलिकति दुर्व्यवहारमा परेका आदि इत्यादि। अब बच्चाहरूलाई कहाँ जाने, कहाँ नजाने, कसरी सुरक्षित बस्ने, बच्चा एक दुईमा परिवारलाई पनि
12: नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बाढीपछि बालबालिका र किशोरीहरू हिंसाको जोखिममा,
22: तर एक दुईवटा घटना त आइ पनि सक्यो, यहाँले थाहा पाइसक्नु भयो होला होइन, बच्चीहरू खोलामा अलिकति दुर्व्यवहारमा परेका आदि इत्यादि। अब बच्चाहरूलाई कहाँ जाने, कहाँ नजाने, कसरी सुरक्षित बस्ने, बच्चा एक
11: दुईमा परिवारलाई पनि
17: द्वारा संचालित सीमलेस ब्राउजिंग र स्ट्रीमिंग का लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधि को नेपालमा पहिलो पटक वर्ल्ड क्लास इंटरटेनमेंट को आईपीटीवी सेवा प्रदान करने डिश होम इंटरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
11: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
0: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
11: किशोर अवस्थामा आकर्षण मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने दबाउने वा सजाय दिने विषय बनाइन्छ।
0: अभिभावकसँग खुला संवाद नहुनु
11: होइन, विश्वास आवश्यक छ।
0: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउं र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
11: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी सामुदायिक रेडियो उदयपुर र सीआईएन।
17: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब संवाद श्रृंखला हाम्रो पालो।
1: नमस्कार, म लील प्रकाश। संवाद श्रृंखला हाम्रो पालोमा तपाईंलाई स्वागत छ। आज हामी हाम्रो पालोको 317 खण्डमा छौं। भदौ 10 गते रसुवाको भटेकोशी नदीमा आएको बाढ़ीका कारण 1000 भन्दा धेरैको मृत्यु भइसकेको छ भने कैयौं बालबालिका अभिभावक विहीन भएका छन्। रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्ला बाढ़ीबाट बढ़ी प्रभावित छन्। यस्तो अवस्थामा बालबालिका किशोरीहरूमाथिको जोखिम कस्तो हुन्छ? उनीहरूलाई हिंसा र दुर्व्यवहारबाट कसरी जोगाउने?

0: यसको लागि चाहिँ सबैभन्दा बालबालिकालाई छोरी चेलीलाई सबैभन्दा बढी संरक्षित राख्ने काम चाहिँ परिवारको हो है, किनभने उनीहरू परिवारको छेउछाउमा हुन्छन्। उनीहरू अब आफन्तकोमा बस्दा अथवा चाहिँ उनीहरूले ट्राभल गर्दा यो अवस्थामा चाहिँ रेकर्ड राख्ने एउटा सिस्टम चाहिन्छ कि, यो चाइल्ड प्रोटेक्सन अथवा चाहिँ संरक्षणको लागि सिस्टम चाहिन्छ, सबैको राडारमा परोस् भन्ने सिस्टम चाहिन्छ। को कहाँ जाँदा ट्र्याक गर्ने होइन, यो फ्यामिली सेपरेसन, ट्राफिकिङ र बालबालिकामा बालबालिका अथवा किशोर किशोरी छोरी चेली महिलाहरूमाथि हुन सक्ने हिंसा, यौन हिंसा लगायतका दुर्व्यवहार र हानिहरू प्रशस्त हुन सक्छ।
1: जस्तो बाढी पछि जसरी परिवारका केही सदस्यहरूको बीचमा नै त्यो सम्पर्क हुन नसकेको अथवा कतिपयले त अभिभावक पनि गुमाए बालबालिकाहरूले, अब यस्तो हामी कति ठाउँमा सुन्दैछौ कि अब सुरक्षा दिनको लागि बनाइएका गृहहरूमा लिन चाहन्छौ भन्ने कुरा अथवा लैजानु पर्यो भन्ने कुराहरू पनि आइरहेको छ भन्ने छ।
0: मलाई त अब यो संस्थागत हिसाबले बालबालिकालाई संस्थागत स्याहार भनौँ न, संस्थागत स्याहार भनेको अथवा कुनै संस्थामा लगेर होम सहरमा राख्ने भनेको अन्तिम विकल्प, गर्नुहोस् अन्तिम विकल्प हुनुपर्छ।
1: त्योभन्दा अगाडि चाहिँ के हुन्छ,
0: त्योभन्दा त धेरै कुरा हुन्छ। एउटा चाहिँ पहिलो कुरा सिङ्गल प्यारेन्ट छ भने आफ्नै परिवार छ, हजुरआमा हजुरबाले हेर्न सक्छन्। त्यसपछि भएन भने हाम्रो त हिसाबले बालबालिकालाई संस्थागत स्याहार भनौँ न, संस्थागत स्याहार भनेको अथवा कुनै संस्थामा लगेर होम सहरमा राख्ने भनेको त अन्तिम विकल्प, गर्नुहोस् अन्तिम विकल्प हुनुपर्छ।
1: त्योभन्दा अगाडि चाहिँ के हुन्छ,
0: त्योभन्दा त धेरै कुरा हुन्छ। एउटा चाहिँ पहिलो कुरा सिङ्गल प्यारेन्ट छ भने आफ्नै परिवार छ, हजुरआमा हजुरबाले हेर्न सक्छन्। त्यसपछि भएन भने हाम्रो त संस्कार
2: हो। मेज्यू नमस्कार है।
0: अधिकारीहरू छन् उहाँहरू मोबिलाइज हुनु पर्यो, प्रत्येक बच्चाहरूको सिचुएसन, प्रत्येक बच्चाहरूको अवस्था अध्ययन गरेको हुनु पर्यो, रेकर्डमा हुनु पर्यो, प्रत्येक बच्चाको एउटा योजना हुनुपर्छ कि। कोही चाहिँ आफन्तको हातमा छ, कोही उसको हातमा छ, कोही कहाँ छ, कोही इन्स्टिट्युसनल केयर, कोही स्कुलमा छन्, कोही दिनभरि एटेन्डेड अनएटेन्डेड छन्, कोही दिनभरि कसैले हेरेका नि हुन सक्छन्। प्रत्येक बच्चाको लागि एउटा योजना हुनुपर्छ।
1: त्यसको लागि कुनै विद्यालयले अथवा कुनै केन्द्रहरूमा पठाउँदा र परिवारभित्रै रहँदाको यसले विकासमा पार्ने प्रभाव कस्तो हुन्छ?
0: अहिले इन्स्टिट्युसनल केयरमा जाँदा धेरै फरक पर्छ, इन्स्टिट्युसनल केयर लास्ट अप्सन हो, तर हामीले स्कूलहरूमा अथवा होल्डिङ सेन्टरहरूमा परिवारसँग सँगै बसे डिजास्टरमा सबैको प्रत्येक बच्चाको प्रोफाइल हुनुपर्छ, प्रत्येक बच्चाको प्रोफाइलिङ गर्नुपर्छ हाम्रो स्थानीय सरकारका अब त्यहाँ बाल कल्याण अधिकारी नै तोकिया कति ठाउँमा छन् भने कतिमा तोकिएका छन्, कतिमा त नियुक्ति नै गरेका छन्। उहाँहरूको काम भनेको छैनन् भने छिमेकी असर नभएको ठाउँबाट बाल कल्याण अधिकारी जान सक्छन् नि, होइन? त्यो कुरा हाम्रो राष्ट्रिय बाल अधिकार परिषदले एकैछिन व्यवस्था गर्न सक्छ नि। अब जस्तो उदाहरणलाई नुवाकोटमा 10-12 पालिका छ, त्यो पालिकामध्ये हाम्रो चाहिँ 3-4 पालिका चाहिँ एकदमै गम्भीर रूपमा क्षतिग्रस्त छ, र अरू क्षतिग्रस्त नभएको पालिकाको बाल कल्याण अधिकारीहरू गएर त्यसका डाटा बनाएर त्यहाँ गएका बालबालिकासँग सरकार र हामी संस्था जसको उदाहरण धेरै छन् बालबालिकासँग, बालबालिकाको लागि काम गर्ने, बालबालिकासँग काम गर्ने धेरै अन्तर्राष्ट्रिय ठूल्ठूला संस्थाहरू छन्, उहाँहरू एकदम परिचालित पनि हुनुहुन्छ, मैले ग्राउन्डमै देखाएको छु।
1: दुर्व्यवहारको जुन घटनाहरू हुन नपाओस् भन्नको लागि स्वयं व्यक्ति र अथवा परिवारको अभिभावकको भूमिका के हो अहिलेको यो विपदमा?
0: सबैभन्दा पहिला त अब यो पहिला बच्चाहरूलाई पनि आफूलाई हुन सक्ने हानिको होइन जानकारी हामीले गराउनुपर्छ त्यहीँ गएर, त्यसपछि परिवारलाई सजग गराउनुपर्छ। अहिले स्थानीय अहिले राम्रो कुरा चाहिँ सुरक्षा निकाय पनि त्यो होल्डिङ सेन्टरमा भएको हुनाले मान्छेलाई अलिकति डर अलिक त्रास्त हुन्छ, तर एक दुईवटा घटना त आइ पनि सक्यो, यहाँले थाहा पाइसक्नु भयो होला होइन, बच्चीहरू खोलामा अलिकति दुर्व्यवहारमा परेका आदि इत्यादि। अब बच्चाहरूलाई कहाँ जाने कहाँ नजाने कसरी सुरक्षित बस्ने, बच्चा एक दुईमा परिवारलाई पनि आफ्नो बच्चाहरू अनएटेन्डेन्ट नछोड्नुहोस्, बाहिर नछोड्नुहोस्। अर्को कुरा बालबच्चाहरूलाई चाहिँ म सुरक्षित ठाउँ, बा आमाले पनि त यस्तो दुःखमा के बस्नु भनेर सुरक्षित ठाउँमा पठाउने कोसिस गर्छन्, ल भइहाल्यो काठमाडौँ पठाइहालौँ कहाँ पठाइहालौँ भन्छन्। बच्चाहरू परिवारबाट सेपरेट हुन साथ अर्को रिस्क अर्को चाहिँ जोखिममा पर्छन्। फेरि त्यो परिवारबाट सेपरेट हुँदाखेरिको कसरी म्यानेज गर्ने र ट्राफिकिङमा पो पर्छन् कि त
1: बेचबिखन,
0: यो भेगमा थिएन होला अर्को भेगमा थियो होला, तर झेल्दैछौँ हामी त्यो समस्याहरू। त्यही कारण बालबच्चाहरू अरू फेरि अरू कनेक्सनमा अरू अरू मान्छेको कनेक्सनबाट के अरे बेचबिखन पर्न सक्ने,
1: जस्तो बाढी गयो, बाढी गइसकेपछि अहिले खोज तथा उद्धार र राहत वितरणको काम चल्दै गर्दाखेरि किशोर किशोरीहरू अथवा बालबालिकाहरू बेचबिखनमा पर्ने अवस्था कसरी आउँछ, के कस्तो खालको प्रलोभन देखाएर आपराधिक कार्यमा लागेका व्यक्तिहरू अझ बढी सलबलाउन सक्छन् समाजमा?
0: होपफुल्ली त्यो भएको छैन, किनभने यो क्षेत्र हाम्रो नुवाकोटको त्यो भेग चाहिँ अलि सजग अलिकति सम्पन्न ठाउँ पनि हो तपाईँले गएर हेरिहाल्नु भयो अन्न हिसाबले सब सम्पन्न ठाउँ पनि हो तर सम्भावना के हुनु सम्भावना कुनै पनि सम्भावनालाई खारेज नगरौँ सम्भावना के छ भने नुवाकोट धेरै नै चेलीबेटी बेचबिखनले अलि थलीकै ठाउँ पनि हो है त्यसमा यो भन्नलाई म नुवाकोटकै मान्छे भयो नि मलाई केही अप्ठ्यारो लाग्दैन हो सजग भएर बस्न जरुरी छ कि त्यहाँबाट छुटिएका परिवार सेपरेट भएका हुर्केका अथवा बालबालिकाहरूलाई स्पेसल बालिकाहरूलाई चाहिँ चेलीबेटी बेचबिखनको हानि पुर्याउँछ कि त्यसमा पनि हामी एकदम सजग हुन जरुरी छ
3: माटी पहिरो लगायतका विपदको समयमा बाल बालिकाको मनोविज्ञानमा परेको प्रभावका बारेमा कुनै प्रश्न जिज्ञासा गुनासा वा विचार भएमा सीआईएनको विभिन्न सामाजिक सञ्जाल वा इमेल saajhakhabar@gmail.com पठाउनुहोला आउने साता प्रश्नको उत्तर खोजौंला साझा खबरमा हाम्रो
4: बेपत्ताको खोजी जारी छ भने क्षति 3.87 अर्ब भन्दा बढ़ी भएको छ प्रधानमन्त्री बालेन्द्र शाह सानो टोली सहित संयुक्त राष्ट्रसंघको सब महासभामा जाँदै हुनुहुन्छ बर्खायाममा बेसी शहर चामे सड़कमा ठूलो सवारी चलाउन रोक लगाइएको छ रूकुम पूर्वमा खोलाले बगाउँदा दुईजना बेपत्ता क्षति 3.87 अर्ब भन्दा बढ़ी भएको छ प्रधानमन्त्री बालेन्द्र शाह सानो टोली सहित संयुक्त राष्ट्रसंघको सब महासभामा जाँदै हुनुहुन्छ बर्खायाममा बेसी शहर चामे सड़कमा ठूलो सवारी चलाउन रोक लगाइएको छ रूकुम पूर्वमा खोलाले बगाउँदा दुईजना बेपत्ता भएका छन् काकाबाट नेपाल ल्याइने भएको छ नेवार समुदायको परम्परागत मुकुण्डो नाचलाई मदन पुरस्कार प्राप्त भयो पुरस्कार प्राप्त भएको छ बाढ़ीमा भेटिएको धन सम्पत्ति प्रहरीलाई बुझाउन आग्रह गरिएको छ र भारतको नयाँ दिल्लीमा एक भवन भत्किँदा करिब 60 जना विद्यार्थी पुरिएको आशंकामा उद्धार कार्य जारी रहेको छ नेपाल भलिबल लीग एनबीएलमा अन्नपूर्ण स्पाइकर किङ्सको पहिलो जीत भएको छ
5: रेडियो बिहानी समय संकेत यति बेला बेलुकीको 8 बज्यो

0: मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या
0: है मेज्यू। म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन हुने नि मेज्यू, धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त।